वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री सोरिम वाग्लीले 100 वा 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको छ।
2: बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ। प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चालू आर्थिक वर्ष 2082-83 प्रारम्भिक योगदानमा सहयोगदान गर्ने भएको हो।
1: कसैले पीछा गरेको छ कि, कार्यालय घर वरिपरि अपरिचित कोही मानिस छन् कि भनेर हेर्नु परेको छ कि, उद्योगी व्यवसायको भेटघाटमा एकअर्कालाई प्राय सोध्न नछुटाउने एउटा संवाद हो यो। उनीहरू भन्छन् पुरानो प्रणाली जस्तो थियो हामीले पनि त्यही अनुसार काम गर्यौं, तर जानेर नजानेर कहाँ कति गल्ती भयो यसै भन्न सकिन्न तर त्रास छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चाले सोधपूछका लागि सधैँ तयार रहेको बताइरहेकै बेला उनलाई कार्यालय समय सकिएर बाहिर निस्किँदा परिसरबाट पक्राउ गरिएको थियो। उनको कार्यालय वरिपरि दिउँसैदेखि सादा पोसाकमा प्रहरी थिए, त्यही भएर व्यवसायीले अहिले आफ्नो वरिपरि हेर्न थालेका हुन्। नाम नबताउने शर्तमा एक व्यवसायीले भनेका छन् नेपालमा पहिलो उद्योग खोल्ने परिवारको सदस्य र महासंघको अध्यक्ष भइसकेका शेखर लाई त सिधै पक्राउ गरियो, हामीमाथि त जे पनि हुन सक्छ उनले भनेका छन्। निजी क्षेत्रको मनोबल बढ़न नसक्दा आर्थिक गतिविधि चलाएमा नभएर बजारमा माग बढ़ेको छैन, बैंकमा पैसा थुप्रिएको र ब्याजदर दशकै न्यून भए पनि कर्जा माग बढ़ेको छैन।
2: साउदी अरबमा कामका लागि जाने नेपाली सहित सबै स्रोत मुलुकका श्रमिकले अब सिप परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ। साउदी सरकारले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना अनुसार यही असार 3 गतेदेखि उक्त व्यवस्था कार्यान्वयन पनि गरिसकेको छ।
1: सरकार गृह स्तरीय र प्रतिस्पर्धी सेवाका लागि दूरसंचार क्षेत्रमा तेस्रो सेवा प्रदायक भित्राउने तयारीमा लागिरहेको बेला दूरसंचार विज्ञले भने तेस्रो सेवा प्रदायक आवश्यक नै नरहेको बताएका छन्। हालको नीतिगत व्यवस्थाका कारण संचालनमा रहेका 2 सेवा प्रदायक नेपाल टेलिकम र एनसेलकै भविष्य संकटमा पर्दै गएको भन्दै तेस्रो सेवा प्रदायक टिक्नै नसक्ने दावी समेत विज्ञले गरेका छन्।
2: नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देश दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र यस्तो विवरण बुझाउन सूचना जारी गरेको हो।
1: नेपाल ट्रेड फरवार्ड रस एसोसिएशनले नेपालको प्रमुख निर्यात जन्य वस्तुका रूपमा रहेको चिया निर्यातमा पछिल्लो समय उत्पन्न भएको जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। नेपालबाट भारततर्फ निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन बिक्री वितरण र निर्यात श्रृंखला नै प्रभावित भएको छ।
2: पर्ने रघु गंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोम सड़क भएर चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्।
1: पछिल्लो 4 कारोबारको दिन नेप्सेको बन्द बिन्दुलाई हेर्दा 2700 बिन्दु तल बजार छर्न नसकेको देखिएको छ। बिहिबार 2700 बिन्दुमा बन्द भएको नेप्से त्यसअघिका 2 कारोबारको दिन 2705 बिन्दुमा स्थिर रहेको थियो। शुक्रबार भने 2702.11 बिन्दुमा नेप्से बन्द भएको छ।
3: सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि.
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब विदेशका खबर. जापान सरकारले विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क 3,000 yen पाँच गुणा बढ़ाएर 15,000 yen पुर्याउने निर्णय गरेको छ. मुद्रास्फीति र येनको अवमूल्यनका बीचमा सन् 1978 पछि पहिलो पटक वृद्धि गर्ने निर्णय गरिएको विदेश मन्त्री मोतेगी तोशी मेत्सुले बताउनु भएको चिनिया समाचार समिति सिन्हुआले जनाएको छ.
1: अब खेल खबर. फिफा विश्वकप 2026 अन्तर्गत समयको अर्को महत्वपूर्ण खेलमा आज इक्वेडर र कुरासाओ बीच प्रतिस्पर्धा हुँदैछ. अमेरिकाको क्याना सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 5:45 शुरू भएको हो. समूहका दुवै टोलीका लागि अघिल्लो चरणको सम्भावना जीवितै राख्न आजको खेलमा जित निकाल्नु अनिवार्य जस्तै बनेको छ.
2: अब विचार विश्लेषणको पालो. राष्ट्रपाको अबको बाटो शीर्षकमा मिलन पाण्डे र हरीश प्रसाद भट्टको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ. हामीले युवा नेतृत्व चाहिन्छ भन्यौं. नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए. हामीले नयाँ विकल्प चाहिन्छ भन्यौं. नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए. हामीले बलियो जनादेश माग्यौं. नागरिकले त्यसमा उदारता देखाए. हामीले मागेको हरेक विषय र अपेक्षा नागरिकले पूरा गरेका छन्. नागरिकले आफ्नो दायित्व पूरा गरिसकेका छन्. अब परिणाम दिने पालो राष्ट्रपाको हो.
1: के नेपाल अझै कृषि प्रधान देश हो? निराशाजनक कृषि बजेटको निरन्तरता शीर्षकमा राजु भेटवालको विचार आर्थिक अभियानमा छापिएको छ. नेपालको कृषि संकट अब केवल मल वा खेती प्रविधिको समस्या होइन, यो जमीन, श्रम, ज्ञान, बजार र कृषिको भविष्य जोगाउने प्रश्न हो. जीडीपीको 25% योगदान गर्ने क्षेत्रलाई 2.2% बजेट छुट्याउनु र ठूलो हिस्सा मलमै खर्च गर्नु भनेको कृषि क्षेत्रलाई जीवित राख्ने प्रयास मात्र हो. मानिसहरूले जमीनलाई उत्पादनको स्रोतभन्दा बिक्री योग्य सम्पत्तिको रूपमा हेर्न थालेका छन्. सुधार र परिवर्तनको वाचा गरेर आएको सरकारले पनि कृषिलाई प्राथमिकता दिन सकेन.
2: हस् त, नेपाली खबर अहिलेलाई यति नै. यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
5: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
7: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz.
8: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM. यति बेला बिहानको 6 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 7 गते आइतबार, जुन 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको सप्तमी तिथि, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस, संगीत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रासोपाको प्रथम महाधिवेशन आजदेखि, केन्द्रीय समिति 158 सदस्यीय बन्ने, धौल शमशेर समूह बाहिरियसँगै राप्रपाले मंगिर अन्तिम साताका लागि बोलायो महाधिवेशन।
1: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउँदै सरकार।
0: कक्षा 12 नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण, खामा पनि मेची राजमार्ग सञ्चालनमा राख्न निर्देशन, बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिलै तनाव।
1: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जलमार्ग पुनः बन्द, पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
0: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश, आइभोरी कोस्ट 2-1 पराजित, नेदरल्याण्ड्सको पहिलो जीत, आजै स्पेन र साउदी पनि भेट्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
1: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। राष्ट्रपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गमस्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर राष्ट्रपाले चितवनसँगको साइनो अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्याउली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्गेलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपाले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुढाकोटेले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
3: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
1: यसैबीच सभापतिका लागि 51,000 प्रस्तावक र एक प्रस्तावक र 51 समर्थक, पदाधिकारीका लागि 41,000 एक प्रस्तावक र 21 समर्थक रहने र केन्द्रीय सदस्यका लागि 21,000 एक प्रस्तावक र 21 समर्थक तोकिने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त, पारदर्शी तथा मर्यादित बनाउन राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता 2083 जारी समेत गरेको छ। निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाउने उद्देश्य सहित कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त र सूची वा गुटगत आधारमा प्रचार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै राष्ट्रपाको पहिलो महाधिवेशनमा करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री बुढाकोटीका अनुसार प्रतिनिधिबाट संकलन गरिएको लेबी तथा दर्ता शुल्कबाट खर्चको एक हिस्सा व्यवस्थापन गरिएको छ भने बाँकी रकम सुवेक्षक तथा समर्थकको सहयोगबाट जुटाइएको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट 5,000 रूपियाँ दर्ता शुल्क लिएको छ भने पार्टीका अनुसार उक्त रकम महाधिवेशन व्यवस्थापन, आवास, यातायात प्रविधि र अन्य प्रशासनिक खर्चमा प्रयोग गरिने समेत महामन्त्री बुढाकोटीले बताउनुभयो।
0: आगामी 3 दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
4: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढी आउँदैछ, ठूलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ। नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
0: मनसून सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
5: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भएको छैन त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अपनाउँछ।
0: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ति बन्दै गरेको मेची राजमार्गलाई बर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा ओरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक ट्र्याक पनि निर्देशन दिनुभयो। आफै गाडी चलाएर माइकोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व,
6: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्, हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास त गरिकन या त हामी धन आर्जन गर्न सक्दैनौँ, या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले।
0: धवल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार, दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल, अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार सार्वजनिक भयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउ बारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुजी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी, संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाले लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्य सहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284(3)मा परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ। तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
0: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको हो। 26 28 मंगसिरमा महाधिवेशन अध्यक्ष लिङदेनको सुमजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ दशकमा दुईपटक उद्घाटन तर सञ्चालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन आईडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 बितिसक्दा पनि ब्लड बैंक सञ्चालनमा नआउँदा बिरामीका आफन्तले जहिले तनाव बिहोर्नु परेको खबरमा उल्लेख छ। अर्को खबर जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नुभएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्राङ्गारिक उत्पादनलाई प्रवर्धन गर्न कुइनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका आठमा पर्ने छम्त्याल समुदायको बाहुल्य रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर सुदूरपश्चिम प्रदेशले नयाँ गाड़ी किन्न छुट्यायो 30 शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पाङ्ग्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल 30,45,00,000 रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पाङ्ग्रे सवारी साधन खरिद गर्न 26,35,00,000 तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32,50,00,000 बकेउता भाड़ा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 बकेउता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाडा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी 33 सड़क पुरानो ठेक्का तोडेको 3 नयाँ आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा 12 नतिजा प्रति शिक्षा मन्त्रीको 5 प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्रीपन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरुङ्गा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार शैक्षिक गतिविधि विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहिबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 30 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने 60 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने र इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्फूल देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुवा नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नु जिल्लामा सड़क किनारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 खेलबाट 6 अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने 3 अंकसहित समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरुग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भेट्नेछन्।
1: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले।
12: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब योगका कुरा। विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सुन्दरम र समुन्नत तरिकाले जीवन बिताउन जिउन योगको भूमिका महत्वपूर्ण हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँग साथी दीपक आचार्यले पछिल्लो समय योगको प्रसारमा किन प्राथमिकता दिनुभएको भनेर कुराकानी गर्नुभएको छ।
13: मानव विकासको मनुष्यको विकासको मूल विज्ञान नै ध्यान हो।
6: आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लक्कै अघालेको छ, हाम्रो मागी यहाँभन्दा बढी विदेशमा छ। यो केन्द्र बिन्दु नै ध्यान हो, मुख्य तह ध्यानको अभ्यास हो जीवन। एकपटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छ।
13: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो, यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो?
6: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट सीए हुँ, समाजमा धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु मेरो पढाइको मेरो शिक्षाको काम हो। बिस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदत गर्ने हो। अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर बिस्तारै प्राकृतिक रूपमा प्राङ्गारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरे। शिक्षाको क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा। त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुगे र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं। संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं।
13: मान्छेले पैसामै शान्ति देखेको छ, त्यसैमा सफलता देखेको छ। तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ, विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ?
6: पैसा कमाउने होइन, पैसाको धनको पछाडि दौडिने पनि होइन, आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस्, मसँग काम आकर्षित भएर आओस्, साथीभाइहरू मसँग आकर्षित भएर आउन्, खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्। हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौँ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले। र एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन्। मेरो जीवन कसरी सञ्चालन गर्ने, अरूलाई कसरी मदत गर्ने, मेरा बिग्रिएका काम कसरी बनाउने, मेरो स्वास्थ्य कसरी राम्रो बनाउने, म भित्रबाट खाली हुन्छु नि त। ध्यान लाग्नु भनेको के हो? आफूभित्र खाली हुनु, तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ। पहिलो त योगाभ्यास हो, योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ। दोस्रो प्राणायाम हो, प्राणायामले मनलाई सक्रिय बनाउँछ। जुन योग ध्यान बन्दैन, समाधि बन्दैन, त्यो योग खेर गएको समय हो। तेस्रो आफ्नो पूजा इत्यादि जे पनि छ, आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ, जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार। चौथो अध्ययन, यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छ।
13: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग, ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ?
6: कति राम्रो। ऊर्जा ध्यानले के गर्छ भने एकपटक म ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फुरणा जन्मिन्छ। मैले के कर्म गर्ने, कसरी गर्ने, त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ। अन्तस् प्रेरणाबाट म कर्म गर्न थाल्छु। अन्तस् प्रेरणाबाट कर्म गरे भने त्यो कर्म कर्मयोग बन्न जान्छ, अनि बिस्तारै ज्ञान योग पनि आउँछ।
13: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्ने होइन, अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो, जति बजारीकरण हुँदै गयो, त्यति नै मानिसहरू कुलतमा फस्ने समस्याहरू देखिन्छ। यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ?
6: मनुष्य जीवनको मूल खोज खुसीको हो, यो कहिले पनि बिर्सिनुहुन्न। जो व्यक्ति खुसी हुन सक्दैन, आफू भित्रबाट जसले खुसी सिकेको छैन, ऊ कुलतमा फस्छ। खुसी व्यक्तिभित्र छ, त्यो खुसी खोज्न सिकाउनु पर्छ।
14: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि केन्द्रीय समिति 158 सदस्यीय बन्ने। धवल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन।
14: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ। राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता। बिजुलीमा 100 वा 150 युनिटमाथि मात्रै भ्याट लगाउने सरकारको तयारी।
15: कक्षा 12 नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुँदे स्पष्टीकरण। बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न निर्देशन। बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिले तनाव।
14: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल घाँटी पुनः बन्द। पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
15: र फिफा विश्वकपमा जर्मनी नकआउट चरणमा प्रवेश। आइभरी कोस्ट 2-1 पराजित। नेदरल्याण्डसको पहिलो जीत। आज स्पेन र साउदी पनि भिड्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्ला प्रतिनिधि सभा बैठकमा त्यहाँ हुने छलफल र सांसदहरूको विरोध र समर्थनको प्रसंग, जहाँ श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ जहिलै उठेर विरोध जनाउँदै विभिन्न आफ्ना विचारहरू पनि राख्ने गर्नुभएको छ। पछिल्लो समयमा प्रधानमन्त्री बालेन शाहले आफ्नो तर्फबाट फेभरेट अथवा आफूलाई मनपर्ने टीमले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नुभएको थियो। नेपालले कुनै दिन विश्वकप खेल्नुपर्छ भन्ने उहाँको संकेत थियो। एउटा बन्द कोठा देखाइएको छ संसदको बैठक जस्तो, र त्यहाँ सांसद राई जस्ता देखिने व्यक्ति दाय देब्रेपट्टिको हातमा मोबाइल माथि उठाएर अगाडि माइक पकडेर केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो देखिएको छ, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले वर्ल्ड कप खेलेको छैन भनेर पोस्टिनु भएर त कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय।
15: हवस् त, प्राविधिक साथी रविराज धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गर्नुभयो, विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास।
16: Radio Simon 89.8 MHz.
17: Mummy, garmi bhayo ke.

र बाहिरले बाजेकै 7:54 भइरहेको मुख्य मुख्य समाचारहरूको सङ्गालो बिहान 7:45 साहिनो खबरमा पुनःको नमस्कार। साहिनो खबर शुरू गरौं अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरूबाट।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन आज हुँदै प्रधानमन्त्री बाले पनि सहभागी हुने राप्रपाको महाधिवेशन मंसिर 26 हुँदै सरकारको समय 100 दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय कृषि क्षेत्रको उन्नयनका निम्ति हर सम्भव प्रयत्न गरिरहेको शिक्षा मन्त्री पोखरेलको भनाई स्पेनका प्रधानमन्त्रीकी पत्नीलाई देश बाहिर जान प्रतिबन्ध र फिफा विश्वकप 2026 नेदरल्याण्ड 5-1 विजयी अब खबर विस्तारमा

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको तयारी पूरा भइसकेको छ। चितवनमा आजदेखि शुरू हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको हिजो पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएको हो। भरतपुरको गेस्ट हाउस चौरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामी छाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालिन शाहले गर्ने कार्यक्रम तय भएको छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायत काम सकिएको छ। भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाहरूको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशनको मिति तोकेको छ। हिजो बसेको बैठकले भने मंगिरको 26, 27 र 28 गते गर्ने गरी महाधिवेशन मिति तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराउनु भएको छ। बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। बैठकमा केन्द्रीय निर्वाचन समितिले पेश गरेको सक्रिय सदस्यता वितरण निर्देशिका सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली र पार्टीको निर्वाचन निर्देशिका पनि पारित भएको छ। निर्देशिका अनुसार भदौ मशान्तभित्र जिल्ला अधिवेशन सम्पन्न हुनेछ। तोकिएको अवधिभित्र अधिवेशन गर्ने जिल्ला मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। असोज 15-24 गतेसम्म 7 प्रदेश अधिवेशन सक्ने कार्यतालिका समेत रहेको छ। राप्रपाले कार्तिक 11-30 गतेभित्र सबै जिल्लाको सबै प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिलाई पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गर्ने गरी मंगिर 7 गतेभित्र केन्द्रमा पठाउन भनेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्य समितिको भने बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टीबीचको समन्वयनलाई थप सुदृढ बनाउने र सदस्यमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ। संघीय सांसदलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्ने सहजीकरण गर्ने विषय पनि छलफल भएको बताइएको छ।

चितवनमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटर चालक एक युवाको मृत्यु भएको छ। गैराती भरतपुर महानगरपालिका 10-24 को टीमा केन्द्रीय बस पार्कबाट नारायणगढ़ तर्फ जाँदै गरेको ना 4-3-5-4-1-6-3 नम्बरको स्कुटर सोही दिशातर्फ गइरहेको ना 4-6-7-4-1-9 नम्बरको ट्रकसँग ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक तनहु आबु खैरनी गाउँपालिका 4 स्थायी घर भई हाल भरतपुर 10-10 आएका 23 वर्षीय सुजन मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार शनिबार राति करिब 8:45 बजेको दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा चिकित्सकले भने मृत घोषणा गरेका थिए। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। सो अवसरमा विश्वविद्यालयका सह कुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रमा भने उन्नयनका निम्ति हर सम्भव प्रयत्न गरिरहेको स्पष्ट पार्नुभएको छ। योगी नरहरिनाथ आश्रम बागेश्वरीमा जारी श्री शिव गोरक्ष योगी नरहरिनाथ साङकोट महाएके अन्तर्गत शनिबार 1,300 भन्दा बढी कन्याको सामूहिक पूजन सम्पन्न भएको छ। महाएकेका मूल कर्ता एवं संयोजक प्रेमनिधि भारद्वाजका अनुसार 9 वर्ष मुनिका 1,008 कन्याको पूजन गर्ने लक्ष्य राखिएको भए पनि भक्तजनको उत्साहजनक सहभागिताका कारण 1,300 भन्दा बढी कन्या कार्यक्रममा सहभागी भएका थिए। बिहान 7:30 बजेदेखि शुरू भएको पूजन कार्यक्रम प्राचीन बागेश्वरी माताको प्राङ्गणमा श्रद्धा र भक्तिका साथ सम्पन्न भएको छ। हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा पश्चिम तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ। कोशी बागमती गण्डकी तथा कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाड़ी भाग र कोशी प्रदेशका तराई क्षेत्रका क्षेत्रमा भने साधारणतया बत्ती रहने जनाएको छ। पहिलो खबरमा अब विदेशको खबर। स्पेनको एक अदालतले प्रधानमन्त्रीको पेन्द्रो सान्चेजीकी श्रीमती बेगोना गोमेज विरूद्ध भ्रष्टाचार मुद्दामा कानूनी सुनवाईको लागि आदेश दिएको छ। अदालतले उनलाई देश छाड्न प्रतिबन्ध समेत लगाएको छ। शनिबार जारी आदेशमा न्यायाधीश जुआन कार्लोस पेनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा 2 पटक अदालतमा उपस्थित हुन निर्देशन समेत दिइसकेको छ। लेबनानमा इजरायलको पुनः हवाई आक्रमण तीव्र पारेसँगै मध्य पूर्वको तनाव उत्सर्कमा पुगेको छ। यसैबीच इरानले रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिने हर्मुज जलडमहरू बन्द गर्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार लेबनानमा भइरहेको इजरायली आक्रमणको जवाफमा इरानले यो कदम चालेको हो। पहिलो खबरमा अब खेल खबर। नेदरल्याण्डसले ह्युस्टनमा भएको फिफा विश्वकप 2026 समूह एफको खेलमा शनिबार स्वीडेनलाई 5-1 अन्तरले पराजित गरेको छ। ब्रायन ब्रोबी र कोजी गाप्पोले 2-2 गोलबाट प्रेरित नेदरल्याण्डसँगै यससँगै उपाधिको दावेदार पनि प्रस्तुत गरेको छ। पहिलो खेलमा जापानसँग 2-2 बराबरीमा रोकिएको नेदरल्याण्डस स्वीडेनलाई शानदार ढंगले पराजित गरेपछि समूहको शीर्ष स्थानमा पुगेको छ।
बिहान 7:15 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन आज हुँदै। प्रधानमन्त्री बालेन सँगै सभापति लामिछाने चितवनमा आउने। राप्रपाको महाधिवेशन मंगिर 26 गतेबाट शुरू हुँदै। सरकारको 100 दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय। कृषि क्षेत्रको उन्नयनको निम्ति हर सम्भव प्रयत्न गरिरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। स्पेनका प्रधानमन्त्रीकी पत्नीलाई देश बाहिर जान प्रतिबन्ध। र फिफा विश्वकप 2026 नेदरल्याण्ड

0: Radio Simon 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 87 एएम
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
5: गौरी सुताय गणनाथ नमो नमस्ते। ब्रह्मा मुरारे स्थिपुरन्तकारे भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्रः।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति, पञ्चाङ्ग, मेष आदि, बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत, वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत, वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँहरूले आफू र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 7 गते, र तदनुसार ईस्वी सन 2026 जुन 21 तारिक, सक सम्वत्स 1948, नेपाल समुदाय 1146 तथा लाछा रोद्र नामक सम्वत्स, उत्तरायण गृह ऋतु आज आइतबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ, आज सप्तमी तिथि रहेको छ, आज सप्तमी तिथि रहेको छ, विशेष गरी 37 गढी 33 परा रहेको छ, नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र रहेको छ आज 23 गढी 59 पला, योगमा रहेको छ सिद्धि योग रहेको छ आज 29 गढी 2 पला, करणमा रहेको छ ग्रह करण रहेको छ 8 गढी 32 पला रहेको छ, चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज छत्र योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने सँग सूर्यास्त 7:01 हुनेछ, आजको दिन माने घडी 13 घडी 51 पला रहनेछ, दिन विशेष रहेको छ, आज त्रिपुष्कर योग रहेको छ, आज रवि सप्तमी व्रत रहेको छ, कुमार यात्रा विश्व योग दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ, काल समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि गराउँदैछौ। आजको कालबेला यानि कि आजको अशुभ समय भनिरहेको छ दिउँसोको 12:05:36 दिउँसोको 1:49:49 आज कालबेला रहेको छ। यसै गरेर लाभ बेला रहेको छ आज बिहानको 7:37:09 बिहानको 10:21:22 लाभ बेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 1:49:49 दिउँसोको 3:00
34:02 आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, यस्तै गरेर बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। पूर्व फाल्गुनीको तेस्रो चरण नाम आउँछ टीकाराम अथवा टीका कुमारी नाम आउँछ। मध्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुँदै जाँदैछन्। गुरूजनको सुझाव र सन्तानको सहयोग हुने लाभदायक बन्दै जाँदैछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समय जिताउन सक्छ। भौतिक सदन जुट्नले दिगो फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किरण लाग्दै जानेछन् भने आफ्नो उपलब्धि जोगाउन पनि सफल हुने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अवसर आए पनि फाइदा उठाउन केही चुनौतीसँग जुझ्नुपर्नेछ। प्रतीक्षा गरेको नतिजा कमजोर देखिँदै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा यसै गर्नेहरू दुःख दिनेछन्। तैपनि अवसरले उत्साह जगाउनेछ। रोकिएको अध्ययन पूरा हुँदै जाँदैछन्। समस्या सुल्झाउन गुरूजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मेहनत गर्दा सानोतिर काम बनाउन पनि सफल हुने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन दिनभरि विभिन्न कामका अवसर प्राप्त हुँदै जाँदैछन् भने पेसा व्यापार व्यवसायमा पनि फाइदै फाइदा हुनेछ। काममा श्रम परि पनि लामो प्रतिफल प्राप्त हुनेछ। अवसरले पनि उत्साह जगाउँदैछन् तर अरूको मुख ताक्ने बानीले पछि परिन्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। सानोदेखि केही घयासी समस्याले पिरोन सक्छ। आफन्त टाढिन सक्छन्। भूमि तथा पशुधनबाट विशेष गरी थोरै लाभ मिल्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विभिन्न उपाय प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। पुरूषार्थी कामले समाजमा स्थापित गराउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। सानोतिर दिगो व्यापारमा विशेष लाभ उठाउन सकिने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन पहिलेको सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रो काममा जग बसाउने मौका मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढ़ाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मान सम्मान प्राप्त होला। प्रयत्नले नयाँ कामको जग बसाउन सकिन्छ। अवसर प्राप्त हुँदै जाँदैछन्। मेहनतले सफलताको उचाइमा समेत पुर्याउन सक्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्च गरिकन सोचेको प्रगति नहुन सक्छ। फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। तैपनि मेहनतीका लागि दिन फलदायी रहनेछ। आजको समबाट पछिलाई सञ्चय हुन सक्छ। सानोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने साइज जुन सक्छ। मनपर्ने वस्तु उपहारका रूपमा प्रस्तुत हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष काम बन्नुको साथै रकम हात लागि हुनाले उत्साह जाग्नेछ। मेहनतले आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिन्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। आफ्नो रकम अरूका लागि खर्च गर्नुपर्ला। सानोतिर अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसपट वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढाउँदैछ। आँटेको काम रोकिन सक्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता मिल्ने खालको योग भन्ने देखिएको छ। विशेष गरी नयाँ काम थाल्न समय प्रतीक्षा गर्नु पर्ला, केही विवादास्पद काम जिम्मेवारी समेत वहन गर्नु पर्ला, वचन हार्न नसक्दा दुःख पाइन्छ। तैपनि चिताएका काम बिस्तारै सम्पादन हुँदै जाँदैछन्। सानैदेखि आमदानीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको कामबाट पनि लाभ हुनेछ, उठ्नु पनि रकम हात लागि हुनेछ, कृषि र व्यापारमा फाइदा हुने खालको योग भने राष्ट्रिय वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन अरूलाई प्रभावित पारेर नामदाम इनाम कमाउने बेला रहेको छ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। पेसा व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। धर्म कर्म र परोपकारितामा प्रवृत्त भइनेछ। सानातिर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याएर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिनभर साना दिन समस्याले अल्झाउँदैछन् भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजोरीका बावजुद अरूका लागि समय खर्च गर्नुपर्ला, विशेष गरी जिम्मेवारीले थप व्यस्त बनाउन सक्छ। परिस्थितिवश आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। सानैदेखि स्थितिमा सुधार आउनेछ। श्रम परि पनि रोकियो कामले गति लिन सक्ने खालको योग भनिरहेको छ। अलिकति प्रयत्न गर्दै अगाडि बढ्नुहोस्। दिन लाभदायक रहने योग देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। पेसा व्यापार व्यवसायमा आमदानी भइनेछ। साँझदेखि काम बिग्रिने भइरहेछ तपाईँले भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो फाइदा उठाउन सकिन्छ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय रहेको छ। सानैदेखि व्यापार बढ्नुको साथै व्यापार व्यवसायमा मनको लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जाँदैछ। किनमेलमा खर्च बढ्ने सम्भावना राशि मिललाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ, आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समय भने तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कार्यक्रम ज्योतिष वास्तुमा कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर सर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: जिल्लाबाट मडन।
0: रोल्पा जिल्लाबाट के नाम भन्नुभयो?
1: मडन। मडन
0: मडन भनेर भन्नुभयो?
1: हजुर हजुर।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: परिवर्तन गाउँपालिका थियो सर।
0: परिवर्तन गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै बारेमा सर।
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2058/12/1
0: 2058/12 महिना 1 गते
1: साँझ 8 बजीतिर सर।
0: साँझको 8 बजीतिर हो?
1: हजुर।
0: जन्म कुन जिल्ला पर्छ?
1: रोल्पा जिल्ला नै हो सर।
0: ल सुन्नुहोस् है, श्री गणेश आर्यमा श्रीमती रामानुज आर्य महा 2058 साल फागुन शुक्ल पक्षको बिहिबार तपाईँको परेवा तिथिमा जन्म भएको रहेछ। तिथि चाहिँ औँसी परेको छ, तर त्यो दिन औँसी परेको छ, तर तपाईँ जन्मदा औँसी सकिएर परेवा तिथि लागेको छ है। तपाईँको राशि चाहिँ मीन राशि पर्छ। नाम आउँछ तपाईँको दुर्गा दत्त भन्ने नाम आउँछ। तपाईँको मीन राशि नाम दुर्गा दत्त, मध्यनारी नरगण परेको छ, घातकमा परेको छ तपाईँको तिथि पञ्चमी दशमी पूर्णिमा घातक छ तपाईँको लागि चाहिँ नि, शुक्रबारको दिन घातक छ, नम्बरमा 5 नम्बर राशिमा मीन भन्ने राशि घातक भन्ने लेखिया छ। कुण्डली राम्रो छ, माङ्गलिक हुनुहुन्छ, विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको देखाउँछ यहाँबाट हेर्दा। अलिकति तपाईँलाई थोरै मात्रामा नाग दोष पनि परेको छ है। यसको शान्ति स्वस्तिहरू गर्नुपर्छ है, राम्रोसँग नागदोषको शान्ति गर्नुहोस्, राम्रो हुन्छ। माङ्गलिक पर्नु भएको छ, मंगलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नुहोस्, शाकाहारी बन्नुहोस्, हनुमान चालिसा दिनको एकपटक अध्ययन गर्नुहोस्, पढ्नु पढ्ने गर्नुहोस्, पाठ गर्नुहोस्, यसले तपाईँको ग्रह दशाहरू कन्ट्रोलमा लिएर आउँछ, राम्रो हुन्छ, समस्याहरू कम हुन्छ। नाग पञ्चमीमा नाग देवताको पूजा गर्नु तपाईँको लागि राम्रो उत्तम। अहिले तपाईँलाई ग्रह सङ्कटा र अर्को केतु भन्ने ग्रह चलेको छ, मन अलिक चञ्चल चञ्चल खालको छ, विदेश यात्रा असाध्य राम्रो छ तपाईँको लागि, अलिक छिटो छिटो रिसाउन मन लाग्छ तपाईँको लागि चाहिँ होइन, रिसाउनु चाहिँ छिटो छिटो भएन, रिसलाई कम गर्ने कन्ट्रोल गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शत्रु अलिक धेरै लाग्छन्, कुरा काट्ने मान्छे अलिक धेरै हुन्छन्, अलिकति विशेष ख्याल गर्नुपर्छ है। अरू केही छ समस्या जिज्ञासा केही छ?
1: विशेष गरेर जागिरको सिलसिला कस्तो छ भनेर?
0: जागिरहरू तपाईँको राम्रो छ, सरकारी जागिर पनि राम्रो छ, प्राइभेट लाइफ पनि राम्रो छ, तर तपाईँको 29 वर्षसम्म ग्रह राम्रो छैन। दशाको शान्ति गर्नुभयो भने तपाईँको लागि राम्रो भइहाल्छ, समस्या आउँदैन है। अरू के छ ल भन्नुहोस्, अरू केही सेवा गरौँ तपाईँको कि यति नै हो?
1: 2083 सालमा दिएको कस्तो छ सर लगनहरू?
0: अहिलेको लागि विवाहलाई ठिकै छ, राम्रै छ, ग्रह शान्ति गरेर गर्नुहोस् भइहाल्छ, केही फरक पर्दैन।
1: तपाईँले
0: हजुर तपाईँले विवाह गर्नको लागि त अब आउने फागुनभित्र विवाह गर्दा अति उत्तम मानिन्छ, राम्रो हुन्छ। फागुनपछि विवाह गर्नुभयो भने अलिकति श्रीमती रोगी रोगी हुने होइन, यस्तो ग्रह पर्छ। माङ्गलिक हुनुहुन्छ, प्रेम हुने, प्रेम असफल हुने ग्रह पनि छ, त्यसमा चाहिँ अलिकति ख्याल गर्नुपर्छ तपाईँले। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रै छ है।
1: विदेशको यो कस्तो छ सर?
0: राम्रो छ त, विदेश एप्लाई गर्नुभएको छ? सोच राम्रो छ तपाईँको, विदेश राम्रो हुन्छ, कमाइ धमाइ राम्रो हुन्छ विदेशमा, नराम्रो छैन, ठिक छ है। मङ्गलबारको दिन विशेष ख्याल गर्नुहोस् है। हुन्छ हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर राधे राधे गुरु।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: प्युठानको मलारानी गाउँपालिका नम्बर 4 खलङ्गा प्युठानदेखि प्रवीण सुवेदी।
0: प्रवीण सुवेदीजी बोल्दै हुनुहुन्छ खलङ्गा प्युठानबाट। हजुर सुन्नुहुन्छ कार्यक्रम प्युठानतिर।
2: मैले चाहिँ शब्द सुन्छु भनौँ न।
0: आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: म आफ्नो विषयमा हेर्न चाहन्छु गुरु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2068 साल।
0: 2068
2: जेठ महिना 28 गते।
0: जेठको महिना 28 गते
2: सोमबार बिहान 4 गते 4 बजे शनिबार बिहान 4 बजे गुरु सर।
0: ए शनिबार बिहान 4 बजे हो।
2: हजुर
0: ल उज्यालो भएको 28 गते होइन?
2: हजुर
0: ल अब सुन्नुहोस् है तपाईँको ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2068 साल जेठ शुक्ल पक्षको शुक्रबारको राति उज्यालो भएको शनिबार तपाईँको दशमी तिथिमा जन्म हुन्छ, जन्म भएको छ। राशि कन्या राशि, नाम आउँछ तपाईँको ठरहरी अथवा ठाकुर भन्ने नाम आउँछ है। मध्य आद्य नानी देवगण परेको छ तपाईँको, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक हुन्छ। श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर घातक, राशिमा मकर भन्ने राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ। तपाईँले आइतबारको दिन चोखो खानुहोस्, आज रवि सप्तमी पनि हो, आज रवि सप्तमीको दिन चोखो नित गर्नुहोस्, राम्रो हुन्छ तपाईँको लागि। चाहिँ सूर्य खराब भएर टाउकोमा, दाँतमा, आँखामा समस्या हुने, दाँत किराले खाने, दाँत बाङ्गा डिङ्गाहरू हुने, यस्ता समस्याहरू हुन्छ। पानी अलिकति पिउने गर्नुहोस्, तपाईँको लागि पेटमा समस्याहरू आउन सक्छ, जस्तै पाइल्स, अल्सर, फिस्टुला सम्बन्धीका समस्याहरू हुन सक्छ। माङ्गलिक हुनुभएको छ, विवाह गर्दा माङ्गलिक नै केटी खोजेर विवाह गर्नुपर्छ है। अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू राम्रो छ।
2: अनि मेरो पढाइको बारेमा कस्तो छ गुरु?
0: पढाइको बारेमा दिमाग राम्रो, स्मरण शक्ति राम्रो छ। पढाइमा अल्छी गर्नुहुन्छ नि त, अल्छी गरेपछि त पढाइ राम्रो हुँदैन। अहिले फेरि राहु चलेको छ अनि भ्रामरी चलेको छ, यो बेलामा त फिटिकै पढ्न मन लाग्दैन, साथीको सङ्गत धेरै गर्न मन लाग्ने होइन, अलि झगडा गर्न मन लाग्ने, अलि रिसाउन मन लाग्ने, पढ भन्यो भने त्यस्तो खालको कुण्डली परेको छ। पढाइको लागि चाहिँ अलिक विशेष ख्याल गर्नु पर्यो तपाईँले है।
2: हजुर अनि कलाकारिता क्षेत्र कस्तो छ गुरु?
0: कलाकारिता क्षेत्र पनि तपाईँको लागि मध्यम छ, त्यति नराम्रो पनि छैन राम्रो पनि छैन, कलाकारिता राम्रै हो, यतिकोलाई राम्रै भन्न मिल्छ। तपाईँको नराम्रो भनेको माङ्गलिकले विवाहलाई असर गर्छ, सूर्य ग्रहणको योगले चाहिँ जीवनमा हरेक काममा सफलताहरू ल्याउँदैन, असफल असफल बनाउने, अलि दलदल दलदलमा लगेर हाल्न खोज्ने, यस्तो कुण्डली परेको भएर चाहिँ तपाईँले आजदेखि, आज रवि सप्तमी पनि हो, नुहाइ धुवाइ गर्नुभएको छैन भने नुहाइ धुवाइ गर्नुहोस्, एउटा मन्दिरमा गएर सङ्कल्प गर्नुहोस्, म आइतबार आइतबारको व्रत बस्छु, रवि सप्तमीको दिन व्रत बस्छु भनेर त्यसरी गर्नुभयो भने तपाईँले धेरै कुरामा राम्रो र सहज भइहाल्छ क्या है। ठिक छ बाबु, राम्रो छ, राम्रो छैन, ठिकै छ।
2: हजुर अनि यो बुवा आमासँग सम्बन्ध?
0: बाबासँग ग्रह मिल्दैन, आमासँग ठिक छ।
2: ए हजुर, बाबासँग पुरै मिल्दैन,
0: मिल्दैन, अहिले पनि मिल्दैन,
2: हजुर
0: पछि पनि नमिल्न सक्छ। मिलाउनको लागि आइतबारको दिन चोखो गर्नु पर्यो, शुद्ध भोजन गर्नु पर्यो आइतबार। हनुमान चालिसा पढ्न आउँछ कि आउँदैन?
2: हनुमान चालिसा पढ्न आउँदैन।
0: अब हनुमान चालिसा पढ्नु पर्यो, एउटा किताब किनेर ल्याएर सजिलो हुन्छ, पहिला युट्युबमा सुन्ने, पहिला दुई चार पटक, अनि पढ्ने हेर्ने होइन, त्यो गर्नुभयो भने हनुमान चालिसा दिनदिनै पढ्नुभयो भने गर्दशा पनि कम हुन्छ, अनि तपाईँले गरेका आँटेका कार्यहरू कामहरू पनि बन्दै जान्छ, राम्रो हुँदै जान्छ, तपाईँको लागि राम्रो हुन्छ। आइतबारको दिन नुन नखानु, आइतबारको दिनको विशेष गरी सूर्यदेवको पूजाहरू गर्नुहोस्, सूर्यदेवलाई जल चढाउनुहोस्, राम्रो भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन। मङ्गलबार माङ्गलिक पर्नु भएको छ, माङ्गलिकको रत्न कवच लाउनु, राम्रो भइहाल्छ नि बाबु, चिन्ता गर्नु पर्दैन है। अहिले पढाइलाई अलिक धेरै ध्यान गर्नुहोस्, पढाइमा त्यति धेरै ध्यान गएन तपाईँको, त्यति धेरै रुचि भएन, अल्छी लाग्दो रहेछ पढ्नुलाई, होइन? अब पढाइमा अल्छी गरेर त भएन नि त, पढ्नु पर्यो नि त पहिला, हो कि होइन? हो, अल्छी गर्नु भएन, अल्छी गर्ने बेला त पछि आउँछ नि, पढिसकेपछि अल्छी गर्न पाइन्छ, अहिले त पाइँदैन क्या, होइन? हुन्छ बाबु, हस् फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो बारेमा हेराउनको लागि प्युठान जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने तपाईँले हामीलाई गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुहोला। साल महिना गते र समयको आधारमा भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? धादिङको
3: धादिङ गुरु।
0: हजुरको शुभ नाम?
3: ए मेरो केशर बहादुर।
0: केशर बहादुर बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङबाट?
3: मेरो नातिको बारेमा हजुर।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2062 साल,
0: 2062
3: पुसको 4 गते बेलुका 6 बजे पछाडि।
0: हजुर हजुर, 2062 साल पुस महिनाको
3: हजुर 4 गते,
0: 4 गते
3: बेलुकाको 6 बजे पछाडि।
0: कति बजे हो त 6 बजे पछाडि भनेको? हजुर, 6:30 भएको छैन? ए अलिअलि छैन, बेलुकाको भन्नुभयो होइन?
3: हजुर।
0: ल सुन्नुहोस् है, नातिको बारेमा है। श्री गणेशमा श्रीमती रामानुजाय नमः। 2062 साल पौष कृष्ण पक्षको सोमबार चौथी तिथिमा जन्म, राशि कर्कट, अश्लेषाको प्रथम चरण, नाम आउँछ डीबाट नाम आउँछ दिलबहादुर, नाम आउँछ दिल है दिल्लीराम, दिल्लीराज यस्तो नाम आउँछ। अन्तरणी राक्षस गर्नु परेको छ बाबुको, अलिक छिटो रिसाउने स्वभावको, अलि एकको र स्वभावको छ नाति होइन?
3: हजुर।
0: घातकमा द्वितीय सप्तमी द्वादशी बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ। राम्रो छ ग्रहहरू। एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् नातिलाई। हजुर, चाँदीको सिक्री बनाएर लगाइदिनुहोस्, अनि बाबुले चाहिँ पानी अलि धेरै पिउनु पर्यो, पानी कम भयो शरीरमा, पेटमा समस्या हुन्छ फेरि होइन, पेटमा समस्या हुन्छ, अनि पाइल्सहरू हुने, फिस्टुलाहरूको समस्याहरू, अल्सरहरूको समस्याहरू हुने होइन, यस्ता समस्याहरू हुन्छ, आन्द्रामा जलन हुने, आन्द्रामा चाहिँ घाउ हुने अथवा सुन्निने, यस्तो समस्या आउन सक्छ बाबुको लागि। आइतबारको दिन चुहुनी त गर्ने, शुद्ध भोजन गर्ने, पानी अलिक धेरै पिउने गर्नु पर्यो बाबुले। अहिले हजुर, अनि अहिले आइतबारको दिन व्रत बसिहाल्नु पर्दैन, पानी धेरै खानु पर्यो क्या, हरेक दिन बिहान उठेर एक दुई गिलास, दुई चार गिलास भात खानुहुन्न, पहिला पानी खानु पर्यो, पहिला अगाडि पानी मात्रै पियो भने, पानी मात्रै खायो भने भइहाल्छ, फेरि बाबुलाई केही गर्नु पर्दैन। अहिले सिद्धा र शुक्र स्वाम योग चलेको भएर अहिले अलिक उटपट्याङ उटपट्याङ गर्न मन लाग्ने, अलि भनेको कुरा सुन्दिन, मान्न मन नलाग्ने ग्रह दशाहरू छ बाबु। अब
3: विदेश यात्रा कस्तो छ, के छ
0: विदेश यात्रा? बाबुको ठिक छ, राम्रो छ, नराम्रो छैन, चाँदीको सिक्री लगाएपछि राम्रो हुन्छ है, त्यति गर्नुपर्ने हामीलाई राम्रो हुन्छ, चिन्ता गर्नुपर्ने ग्रह छैन है। विवाहको लागि चाहिँ अलिक बुहारी कडा कडा स्वभाव के आउँछ गर्न मन लाग्ने, अलिक भनेको कुरा सुन्दिन मान्न मन नलाग्ने ग्रह दशाहरू छ बाबु। अब
3: विदेश यात्रा

0: भन्दा त यो बाबुको दुई विवाह हुने ग्रहहरू परेको हो.
1: दुई विवाह?
0: हजुर हजुर. पहिलो विवाह पहिलो विवाह चाहिँ त्यति राम्रो नहुने ग्रह दशाहरू परेको छ. सेकेन्ड विवाह फेरि राम्रो हुने ग्रहहरू पनि परेको छ. ठिकै छ, ग्रहहरू चिन्ता गर्नु पर्दैन, राम्रै छ है.
1: त्यति राम्रो छैन
0: विवाहको लागि, त्यति राम्रो देखिनँ मैले. अब यसको लागि चाहिँ दोषहरू काट्नुपर्छ. अर्को विवाह भन्ने हुन्छ, आँखसँग विवाह गर्ने कुराहरू हुन्छ, आँखसँग विवाहहरू गर्नु पर्यो, राम्रो हुन्छ. कति भयो विवाह गरेको बाबुले?
1: अहिले भर्खरै हजारै.
0: कस्तो स्वभावको छिन्? बुहारी अलिक खरो खरो खालके छिन्? हजुर भन्नुहोस् न, कस्तो खालके छिन्?
1: हजुर
0: अलिक
1: बुहारी देखेर चाहिँ बिहा गरे भने म त हेटकडा बस्छ तिनीहरू. हामी बेटीघाट गयो हेर हजुरलाई.
0: हजुर त्यही त. हजुर बुहारीसँग भेट भयो, गफसफ भयो, दुई चार महिना सँगै बस्नु भयो भने अलिक कडा कडा खालके रहेछ नि बुहारी भन्ने मनमा आउँछ क्या.
1: हजुर
0: हो, त्यस्तो छ. अरू त्यस्तो नराम्रो छैन, चिन्ता गर्नु पर्दैन है. ठिक छ, बाबुले पानी अलिक धेरै पिउने गर्नु भन्नु पर्यो. अनि त्यसपछि पूर्णिमाको दिन चोहनी त सकिन्छ व्रत, नसके चाँदीको सिक्री ब्रासलेट केही बनाएर लाउनु पर्यो है.
1: हजुर हस्
0: हस् हस्. उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी नातिको बारेमा हेराउनको लागि फोन गर्नुभएको थियो. तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ. मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ. समस्या आइलाग्यो भने भेट्नुहोला है. बाधै बाधा आइलाग्यो, समस्या आइलाग्यो, जति गरे पनि हुँदै भएन, ओहो बर्बाद भयो भन्ने भयो भने न हार नमान्नु होला. यो संसारमा नहुने र नगर्न नसकिने काम केही पनि छैन. सबै थोक सकिन्छ, सबै थोक गरिन्छ, तर तरिका चाहियो. तपाईँलाई त्यो कुरा राम्रो हो नराम्रो हो भन्ने कुरा मान्छे चाहियो, त्यो बाटो देखाउने मार्गदर्शन चाहियो नि होइन. मार्गदर्शक भयो भने धेरै कुरामा राम्रो हुन्छ. त्यही भएर ज्योतिषले के भन्छ, ग्रहले के भन्छ भन्ने विषयको विषयमा मार्गदर्शन चाहिँ म गराउँछु तपाईँहरूलाई. समस्या भयो भने चिन्ता नलिनुहोला, पहिला मका आउनुहोस्, मका आएर पनि भएन भने चिन्ता लिनुहोला तपाईँहरूले चाहिँ है. टाढा टाढा हुनुहुन्छ भने फोन गर्नुहोस्, नजिक हुनुहुन्छ मसँग आउनुहोस्, भेट्नुहोस्, प्रत्यक्ष अगाडि बसेर फेस टु फेस कुरा गर्नुहोस्. तपाईँको समस्याहरू म भन्छु, त्यसको समाधान पनि म भन्छु. मैले भनेको मान्नुभयो भने तपाईँलाई राम्रो पक्का हुन्छ, फरक पर्दैन. कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ. काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते. हेलो, हो उहाँको फोन काट्यो है, मैले काटेको होइन, उतैबाट काट्यो है. तपाईँ थिच्नुभयो, कता कता थिच्नुभयो, आत्तिनुभयो. नआत्तिकन फोन गर्नुहोस् है. तपाईँले आत्तिनु पर्दैन, मसँग बोल्दा, मसँग फोन गर्दा. गुरुले फोन च्याप्पक बोल्दा बोल्दै फोन काटिहाल्नुहुन्छ कि भन्ने मनमा लाग्छ भने त्यो मनमा त्यसलाई नराख्नुहोस्, फालिदिनुहोस् त्यसलाई होइन. तपाईँले बोलुन्जेलसम्म म बोलिरहन्छु, तपाईँको प्रश्नको एन्सर म दिइरहन्छु, तपाईँको ग्रह दशा र भाग्यको विषयमा जानकारी म तपाईँलाई गराइरहन्छु. त्यो भएर तपाईँले चिन्ता लिइरहनु पर्दैन, ओहो के होला, फोन काटिहाल्ने हो कि फोन काट्नुहुन्छ कि भन्ने कुराहरू चाहिँ तपाईँले चिन्ता गर्नु पर्दैन. फोन काटिँदैन. तपाईँको प्रश्न सकिएपछि, तपाईँसँग विदा भएपछि, तपाईँलाई भयो अरू केही कुरा सोध्न छ भनेर सोधेपछि मात्रै फोन काट्छु क्या मैले तपाईँहरूसँग. त्यो बेला कुनै पनि जिज्ञासाहरू रहेका छन् भने चाहिँ तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा, त्यो पनि घरै बसी बसी जानकारी तपाईँले रेडियो मार्फत प्राप्त गरिराख्नु भएको छ, कार्यक्रम ज्योतिष वास्तु मार्फत तपाईँले प्राप्त गरिराख्नु भएको छ. यसको फाइदा सबैले लिनुहोला भन्न चाहन्छु म, विशेष गरी चाहिँ. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते.
2: नमस्कार, राधे राधे गुरु.
0: राधे राधे, काठमाडौँको बोल्दै हुनुहुन्छ?
2: म प्युठानबाट, मल्ली घरती मगर बोलेको.
0: मल्ली घरती मगर प्युठान जिल्लाबाट. कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा गुरु.
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2065 साल.
0: 2065
2: चैत महिनाको 9 गते.
0: हजुर, 2065 चैतको 9 गते. समय भन्नु?
2: समय बिहान 8:30 बजे.
0: बिहानको 8:30 बजे
2: हजुर.
0: समय चाहिँ बिहानको 8:30 बजे 30 मिनटमा. जन्म कहाँ भएको हो?

0: पिठन जिम्मा नै भएको
1: हजुर ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2065 साल चैत्र कृष्ण पक्षको आइतबार एकादशी तिथिमा जन्म राशि मकर श्रवणको दोस्रो चरण नाम आउँदो रहेछ खुबाट खुम्बहादुर नाम आउँदो रहेछ अन्तिमले देवगण परेको छ तपाईँको होइन घातकमा परेको छ तिथि तपाईँको परेको छ चौथी नवमी चतुर्दशी मंगलबार घातक हुन्छ नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक भन्ने लेखिया छ कुण्डली राम्रो छ गुरु चाण्डल योग परेको छ पढाइमा त्यति धेरै रुचि हुँदैन पढ्न मन लाग्दैन तपाईँलाई
0: लाग्दैन गुरु
1: पढ्नु त पढ नि बाबु नपढेको भने त के काम छ आज भोलि जमानामा हो कि होइन यो ग्रहले हो यो गुरु चाण्डल योग परेको छ तपाईँलाई पढाइमा मन जाँदैन मनमा खालि नराम्रो नराम्रो कुरा मात्रै खेल्छ हो कि होइन बाबु अब यस्तो एकदम कन्ट्रोल गर्नुपर्छ है तपाईँले एकदम कन्ट्रोल गर्नुभयो भने धेरै कुरामा बाबुलाई राम्रो हुन्छ समस्याहरू आउँदैन अनि अहिलेलाई ग्रह चलिराखेको छ उल्का अर्को राहु ग्रह पनि राम्रो चलेको छैन यसो केटीसँग बोल्न मन लाग्दो रहेछ होइन अहिले बोलेको केटीसँग अहिले जुन केटीसँग बोलिन्छ त्यो केटीसँग बिहा हुँदैन बाबुको के गर्ने यसको लागि बाबुले रत्न कवच लाउनुपर्छ अनि एकादशीको दिन व्रत अनि त्यसपछि पूर्णिमाको दिन चोखो खानुपर्छ बाबुले रत्न कवच लगाएर रत्न कवच हामीसँग पाउँछ मम्मी बाबासँग सल्लाह गर्नु त्यसपछि 10 बजेपछि अहिले बिहान 10 बजेपछि फोन गर्नु रत्न कवच बनाएर पठाइ पनि दिउँला म अथवा तपाईँले लिन पनि आउनुहोला केही छैन तर यसमा एकदम ख्याल गर्नु पर्यो तपाईँले यो ख्याल नगरिकन भएन तपाईँको जीवन फेरि पछि गएर दुःख पाइन्छ पछि पछि त हुन्छ ओहो त्यो बेला पढ्नुपर्ने रहेछ मैले पढाइ भए राम्रो हुने रहेछ भन्ने मनमा आउला है त्यो भएर अहिले चाहिँ एकदम पढ्नु पर्यो जब पढ्न मन लाग्दैन तब तब मनमा आउनु पर्यो मलाई ग्रह लाग्न थालेछ बर्बाद भयो म त पढ्नु पो पर्छ त म त विद्यार्थी मान्छे हो अहिले कतै पनि ध्यान दिनु हुँदैन मैले पढाइ मात्रै ध्यान दिनुपर्छ भन्ने मनमा हुनु पर्यो क्या तपाईँको है त्यति गर्नुहोस् राम्रो हुन्छ पढाइलाई नछोड्नुहोस् अल्छी नगर्नुहोस् पढ्न तपाईँलाई अल्छी लाग्छ धेरै होइन किताब समायो भने रिस उठ्न चर चर चर चर भएर रिस उठ्न थाल्ने अनि त्यसपछि झुप्पा झुप्पा भएर निन्द्र लाग्ने गर्छ क्या तपाईँलाई हो त्यस्तो भएको छ कि भएको छैन हो अब यसलाई चाहिँ एकदम कन्ट्रोल गर्नु पर्यो रत्न कवच लाउनु पर्यो हामीसँग पाउँछ रत्न कवच चाहिँ त्यो लगाएपछि पढिराख्न मन लाग्छ अनि पढेको कुरा पनि दिमागमा अडिन्छ राम्रो हुन्छ समस्या आउँदैन है
0: अनि साथीभाइको सम्बन्ध आमा बुबाको सम्बन्ध
1: राम्रो छ साथीभाइसँग राम्रो छ माता पितासँग आमा बुबासँग पनि राम्रै छ त्यस्तो नराम्रो हुँदैन ग्रहले नराम्रो गर्न दिएको छैन अहिले चाहिँ अब नपढेको कारणले गर्दा मनमुटाव हुने त्यो कुरा अलग हो पछि भविष्यमा त्यस्तो नराम्रो छैन बाबुको ठिक छ है
0: अनि यो चाहिँ हामीले भनेको थियो सर गुरु अर्कोसम्म जाने भनेको थियो यो के अरे प्युठान जिल्ला छोडेर चाहिँ अर्को जिल्लामा जाने भनेको थियो कस्तो होला साइटहरू चाहिँ
1: यस्तो हुन्छ अब कहिले सर्ने हो तपाईँहरू बयाँ सरेर त गर्न मिलिहाल्छ नमिल्ने कुरो छैन होइन बयाँ सरे गर्न पाइन्छ तर कुन ठाउँमा जाँदै हुनुहुन्छ भन्ने कुराहरू माटोबाट थाहा हुन्छ त्यो जुन ठाउँमा बयाँ सरेर खोज्नु गएको छ त्यहाँको माटो चेक गराउनुपर्छ तपाईँ माटो देखाउनुपर्छ ज्योतिषीलाई अब तपाईँ टाढा हुनुहुन्छ नजिक भए लिएर आउनुहोस् भन्थेँ मैले अब लिएर आउन पाउनुहुन्छ भने माटो लिएर आउनुहोस् एक चम्चा मात्रै भए पनि हुन्छ म हेर्छु माटो राम्रो नराम्रो के छ हुन्छ हुँदैन बयाँ सरेर फाप्छ फाप्दैन भन्ने कुराहरू चाहिँ म बाबुलाई पछि निर्णय गर्छु है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला राधे राधे उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा हाम्रो कार्यालय रहेको छ भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ हाकिम चोकबाट अटोमा अथवा म्याजिकमा तपाईँ आउनुहोस् रुट नम्बर 5 देखेको म्याजिक पाउँछ हाकिम चोकमा हाकिम चोक यसो दर्शनीतर्फ म्याजिक लागिराखेको हुन्छ त्यसमा चढेर आउनुभयो भने गौरीगञ्ज हेल्प पोस्ट भन्नुहोला अरू केही नभन्नुहोस् गौरीगञ्ज हेल्प पोस्ट जाने हो म भन्नुभयो भने ठ्याक्क हेल्प पोस्टमा आउनुभयो भने यतापट्टि हेर्नुभयो भने तपाईँले हाम्रो घर देखिहाल्नुहुन्छ है अथवा फोन गर्दै पनि तपाईँ आउँछ. जुन नम्बरमा अहिले कोसिस गर्नुभएको छ नि फोन गर्न, हो यही नम्बरमा तपाईँले फोन गर्नुभयो भने पनि भइहाल्छ है. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु म. उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते.
2: नमस्ते गुरुजी.
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म प्युठानबाट जीवन छेत्री.
1: प्युठान जिल्लाबाट जीवन छेत्रीजी बोल्दै हुनुहुन्छ? कसको विषयमा हेर्न चाहनुहुन्छ जीवनजीले?
2: आज नानीको बारेमा,
1: छोरीको बारेमा.
2: हजुर.
1: योभन्दा पहिला पनि हेर्नु भएको थियो?
2: हजुर, पहिले नै हेरा.
1: कसको हेर्नु भएको थियो?
2: पहिले मैले उसको भाइको बारेमा हेरा.
1: हो, अनि मैले भनेको कुरा
2: भतिजीको बारेमा हेरा.
1: हजुर, मैले भनेको कुरा कतिको मिल्दो रहेछ, कतिको पुग्दो रहेछ बाबु?
2: हजुर, मिल्छ.
1: मिल्छ, पुगेको छ.
2: हजुर
1: हजुर. ल भन्नुहोस् त, आज कसको बारेमा भन्नु? भाइको बारेमा होइन,
2: छोरीको बारेमा.
1: ए, छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2076 साल.
1: हजुर, 2076.
2: अनि कार्तिक महिनाको 9 गते.
1: कार्तिकको 9 गते. समय भन्नु?
2: समय दिउँसो 1:02 जाँदा.
1: 1:02 जाँदा.
2: हजुर, प्युठान जिल्लामा.
1: प्युठान जिल्लामा हो.
2: हजुर.
1: ल सुन्नुहोस् है, नानीको भन्छु है.
2: हजुर.
1: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2076 साल कार्तिक कृष्ण पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म, कन्या राशि, हस्ताको प्रथम उत्तर नाम आउँदो रहेछ. नानीको पूर्णिमा नाम आउँछ है.
2: हजुर.
1: ननाङ्ग नाम पूर्णिमा आउँछ. आदि नानी देवगण परेछ. असाध्यै राम्रो कुण्डली छ छोरीको. राति सपनामा अलिक झस्किने गर्दिरहेछन्, अनि सूर्य अलिकति खराब छ. आज आइतबार हो, माछा मासु लसुन प्याजहरू खानु हुँदैन. आज रवि सप्तमी पनि हो. यसो सूर्यलाई घामलाई नमस्कार गर्न लगाउनुहोस्, सिकाउनुहोस् है. नानीको लागि राम्रो हुन्छ, उत्तम मानिन्छ. महालक्ष्मी योगमा जन्म भएको छ. अहिले ग्रह नानीको चलिरहेको छ, सङ्कटा भन्ने ग्रह चलेको छ. 11 वर्षसम्म ग्रह अलिकति बिग्रिएको छ. दशाको शान्ति गर्दै अगाडि बढ्नुहोस्, राम्रो हुन्छ. नानीको लागि चिन्ता गर्नु पर्दैन है. अरू के छ भन्नुहोस् त?
2: नानीको नामबाट भैँसी फार्म खोल्दाखेरि कस्तो हुन्छ?
1: भैँसी फार्म राम्रै छ, ठिकै छ बाबु. नराम्रो छैन,
2: राम्रो छ. पशुपालन,
1: पशुपालन नानीको नामबाट राम्रो छ. तर कालो सर्पयोग परेको व्यक्तिको चाहिँ, अनि कालो सर्पयोग परे भने चाहिँ हुनुहुन आँटेको काम बिग्रिने, रोकिने गर्छ. त्यो भएर नानीको नानीलाई एउटा रत्न कवच लगाइदिनु. रत्न कवच लगाइसकेपछि भैँसी पालन गर्नुभयो भने फाइदा हुन्छ, मर्दैन, रोग आउँदैन होइन. अनि त्यसपछि नागदोष पनि
2: सम्पत्ताको दश शान्ति गरेर मङ्गलिक कवचहरू लगाएपछि बल्ल भैँसी फार्म खोल्दै नानीको नामबाट भैँसी पाल्दै राम्रो हुन्छ.
1: होइन, माङ्गलिक कवच होइन बाबु, यो बाबुको नानीको लागि चाहिँ नागपास यन्त्र र
2: नागपास यन्त्र
1: हो. नागपास यन्त्र चाहियो भनेको नागदोष परेको छ क्या, कालो सर्पयोग परेको छ क्या.
2: हजुर.
1: राति सपनामा यस्तो झस्किने गर्ने गर्दिनन्,
2: जसिन्छन्.
1: हो, त्यही नागदोष परेर सपनामा सर्पहरू देख्ने, मरेको मान्छे देख्ने, भिरबाट खसेको उडेको देखिन्छ, अनि डराएर झस्किने हो. त्यसको लागि चाहिँ रत्न कवच लगाएपछि झस्किँदैनन् पनि, अनि नागदोष पनि शान्त हुन्छ. नाग देवता खुसी भयो भने मणिनि, मणि प्रदान गर्छन्, धनै धन दिन्छन्. अहिले चाहिँ 20 प्रदान गरेका छन् नानीलाई पनि. त्यो भएर नानीको लागि चाहिँ रत्न कवच लगाइदिनुहोस्, व्यापारमा भैँसी पालन गरे पनि नगरे पनि रत्न कवच लगाइदिएर अगाडि बढ्नुहोस्. पढाइमा राम्रो, स्वास्थ्य राम्रो, पछि विवाह भए पनि राम्रो हुन्छ नानीको लागि है.
2: अनि दाजुभाइसित सम्बन्ध
1: सबै राम्रो छ बाबु, नराम्रो छ यो, ठिक छ. उहाँले फोन गर्नुभएको थियो छोरीको विषयमा हेराउनको लागि चाहिँ. तपाईँहरू पनि मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ, भेट गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्पपोस्टकै अगाडि हाम्रो जो त्यस्तो कार्यालय रहेको छ, अफिस छ, तपाईँहरू आएर हेर्न सक्नुहुन्छ. दिउँसो फोन गर्न पनि सक्नुहुन्छ, पालो पालो बसेर टिकट काटेर बसेर कुराकानी गर्न सक्नुहुन्छ. अनि दिउँसोको लागि पनि यही नम्बर हो, जुन नम्बरमा अहिले कोसिस गर्नुभएको छ, फोन गर्नुभएको छ, यही नम्बरमा तपाईँले 10 बजेपछि फोन गर्नुहोस्, अनि मसँग प्रत्यक्ष रूपमा कुराकानी पनि तपाईँले गर्न सक्नुहुन्छ. र कुनै पनि जिज्ञासाहरू छन् अथवा समस्या रहेको छ, हार मान्नुभन्दा एकपटक पहिला मलाई भेट्नुहोस्, त्यसपछि हार मान्नु होला माने पनि, किनकि हार मान्नु हुँदैन. जीवन सङ्घर्षमय रहन्छ, जति सङ्घर्ष गर्नुहुन्छ उति तपाईँ सफलता हुनुहुन्छ, तपाईँले सफलता दिन्छ. तर ग्रहले कस्तो सपोर्ट गरेको छ अथवा छैन भन्ने कुरा पनि तपाईँले ख्याल गर्नुपर्छ. भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
2: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
1: खेतमा पानी जमाइराख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कारवाही गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेलो
13: हजुर, हेलो,
12: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
14: हजुर,
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
14: दिन त। हेलो, भन्नुहोस् त।
12: हेलो हजुर,
14: हजुर,
12: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भने रहेछ, के हो, के भयो?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
14: धेरै समय मोबाइल चलाइसि क्या
15: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
15: ए त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
15: बुझेँ।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
16: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
17: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
18: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
14: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
19: हो र?
14: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
19: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
19: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं।
20: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: सहकारीको आवाज, समुदायको विश्वास, सहकारी दर्पण, हरेक आइतबार, मंगलबार र शुक्रबार। सहकार्यबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा। सहकारीका प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण, हरेक आइतबार, मंगलबार र शुक्रबार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिनो समय सूचक
1: बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। हाल रासोपामा 121 केन्द्रीय सदस्य छन्। एक सभापति, एक वरिष्ठ नेता, एक महिला सहित उपसभापति तीन, महामन्त्री दुई, एक महिला सहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिला सहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिला सहित सहकोषाध्यक्ष दुईजना रहनेछन्। अहिलेको रासोपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन। विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एकजना अनिवार्य महिला हुनेछन्। त्यस्तै विधानले 151 सदस्य मध्ये 51 जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने गरी विधान संशोधन गरिएको छ। अब रासोपामा खुल्ला प्रतिस्पर्धाबाट 900 जना केन्द्रीय सदस्य चयन हुनेछन्। महाधिवेशनमा 3918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको छ। 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4063 वडामा अधिवेशन गरिएको छ। एकतीस वर्ष पुरानो रावणलाई प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय कागजी स्टन्ट मात्र हुने देखिएको छ। सरकारी प्रतिवेदन त देउतायो तर काठमाडौँ उपत्यकाका 20 पालिकामा मिचिएको जग्गाको कुनै एकीकृत तथ्याङ्क र लागत राज्यको कुनै पनि निकायसँग नपाएको पाइएको छ। सरकारसँग तथ्याङ्क नहुँदा भूमाफियामाथिको अनुसन्धान र कार्यवाही प्रक्रियालाई संकटमा परेको छ। तथ्याङ्कै नभई सरकारले कुन जग्गा फिर्ता ल्याउने र कसलाई कार्यवाही गर्ने भन्ने प्रश्न उठेको छ। बिना प्रमाण र लगत गरिने अनुसन्धान केवल अन्धकारमा तीर हाने जस्तै बनेको छ। यो गम्भीर उदासीनतामा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र स्थानीय निकाय दुवैले एकअर्कामाथि दोष थुतारेर पन्छिने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार स्थानीय तहलाई दिए पनि पालिकाहरूले स्रोत र नापी प्राविधिकको अभाव देखाउँदै पन्छिरहेका छन्। अर्कोतर्फ देशभरको जग्गाको मुख्य अभिलेख राख्ने जिम्मेवारी पाएको भूमि व्यवस्था मन्त्रालयले स्थानीय तहले विवरण संकलन नगरेको आरोप लगाएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले यसअघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर, भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। काठमाडौँ महानगरपालिका बाहेक अन्य पालिकाहरू किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, कागेश्वरी, मनोहरा, शंकरापुर, बुढानीलकण्ठ, दक्षिणकाली, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती, महांकाल, कोन्जा, योसोम गाउँपालिका, भक्तपुर, मध्यपुर, ठिमी, श्रीविनायक र चाङ्गु नारायण नगरपालिकामा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको एकिन तथ्याङ्क तयार हुन नसकेको हो। भूमि मन्त्रालय र स्थानीय दुवै निकायको गैर जिम्मेवारीले राजनीतिक पहुँच र भ्रष्ट कर्मचारीको मिलेमतोमा काठमाडौँ उपत्यकाभित्रका हजारौं रोपनी सरकारी तथा सार्वजनिक जग्गा व्यक्ति वा समूहको कम्पाउण्ड, निजी खेल मैदान र गैर कानूनी दर्तामा परिणत भइरहँदा यसअघिको सरकार मुखदर्शक बनेको प्रष्टै देखिएको छ। बालेन नेतृत्वको अहिलेको सरकारको लागि अबको यो अनुसन्धान थप जटिल बन्न सक्ने देखिएको छ। उपत्यकाका 20 पालिकामा व्यापक अतिक्रमणको आशंका गरिए पनि त्यहाँको वास्तविक तथ्याङ्क शून्य छ। प्रमाण र लगत बिनाको यो अनुसन्धानले भूमाफियालाई उल्टे उन्मुक्ति दिने र सरकारी घोषणा केवल सस्तो लोकप्रियतामा सीमित हुने देखिएको छ।
2: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
2: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
3: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, सिजीको विश्वास, हरेक गोल हरेक उत्साह, सिजीटिभीले बनाउ घर अचक्का। वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: मानसिक तथा शारीरिक स्वस्थताका लागि योगको महत्वलाई उजागर गर्दै आज जुन 21 तारीकका दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। मानव जीवनमा योगको बहुआयामिक आवश्यकता र यसको वैज्ञानिक महत्वलाई विश्व समुदाय समक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्र संघले यस दिनलाई आधिकारिक रूपमा योग दिवसको मान्यता दिएको हो। सन् 2014 संयुक्त राष्ट्र संघको महासभामा प्रस्तुत गरिएको विशेष प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन 21 अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो। त्यसपछि सन् 2015 संसारभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। यस अन्तर्गत प्रत्येक वर्ष सामूहिक योग अभ्यास, ध्यान, जनचेतनामूलक गोष्ठी तथा विशेष समारोहहरू आयोजना गरिन्छन्। क्यान्सरको किमोथेरापीमा प्रयोग हुने औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य समायोजन अझै हुन नसक्दा नेपालमा औषधि अभाव भइरहेको छ। मूल्य समायोजन हुन नसक्दा आवश्यकता अनुसार औषधि आपूर्ति हुन सकेको छैन। विश्व बजारमा कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य भारी रूपमा बढेपछि नेपालमा औषधि अभाव भइरहेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागले स्वचालित मूल्य समायोजनका लागि लचक भए पनि हालसम्म मूल्य समायोजन भने हुन सकेको छैन। मूल्य समायोजन नहुँदा न त आयातकर्ताहरूले सहज रूपमा औषधि आयात गर्न सकेका छन्, न बिरामीले औषधि पाउन सकेका छन्। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले मूल्य समायोजन भएपछि आपूर्तिमा सहज हुने बताउनु भएको छ। सरकारले औषधिको मूल्य समायोजन गरेपछि मात्र संघले औषधि आपूर्ति गर्न सक्ने उहाँको भनाइ छ। नियमित रूपमा क्यान्सरको उपचार गराइरहेका बिरामी रोग सँगसँगै औषधि अभावसँग पनि लडिरहेका छन्। उपचारका लागि अत्यावश्यक मानिने यी दुई प्रकारका औषधि अभावमा बिरामीहरूको उपचार नै प्रभावित भएको छ। क्यान्सरका 60% भन्दा बढ़ी बिरामीलाई आवश्यक पर्ने उक्त औषधिको अभावमा बिरामीको स्वास्थ्य जोखिममा पर्न सक्ने चिकित्सकहरूले बताएका छन्। नेपालले करिब 90% औषधि भारतबाट आयात गर्ने गरेको छ। छिमेकी मुलुक भारतमा मार्च महिनामा औषधिको मूल्य समायोजन हुन्छ, जसका लागि छुट्टै विभाग नै रहेको छ। तर नेपालमा 11 वर्ष यता औषधिको मूल्य समायोजन हुन सकेको छैन। क्यान्सरको औषधिको अभाव विगत 3-4 महिनादेखि देखिएको हो, तर पछिल्लो 1 महिना यता अवस्था गम्भीर बनेको छ। हाल पश्चिम एसियामा चलेको युद्धले गर्दा औषधि उत्पादनमा समस्या भएको र मूल्य एकदमै बढ़ेको जनाइएको छ। पौडी खेल्ने क्रममा खोलामा डुबेर 2 बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलकी अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। अस्पतालमा शनिबार साँझ नै चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। गैरातीदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गैरातीदेखि बागमती प्रदेशदेखि पूर्वका प्राय सबै भूभागमा वर्षा भइरहेको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेकोमा शाखाले जनाएको छ। त्यस्तै आज रातिको समयमा पनि कोशीका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यद्यपि लुम्बिनी, सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ। अविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरूबीच स्विजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ। वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन्। वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विजरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि हिजो नै वाशिङटनबाट प्रस्थान गरेको जनाइएको छ। इरानी अधिकारीहरू भने स्विजरल्याण्ड पुगिसकेका छन्। यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको शुरूआती चरणमा सहभागी हुने भएका छन्। युद्ध अवधिभर पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको थियो। त्यस्तै लेबनानमा युद्धविराम लागू भए तापनि इजरायली सेनाको तर्फबाट भएका घातक हवाई तथा ड्रोन आक्रमणहरूमा कम्तीमा 32 जनाको मृत्यु भएको छ। यस हिंसात्मक गतिविधिको कारण अमेरिका र इरानबीच स्थायी शान्ति स्थापनाका लागि हुन लागेका महत्वपूर्ण वार्ताहरू नै संकटमा पर्ने संकेत समेत देखिएको छ। फिफा विश्वकप फुटबलको सम्म चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि सम्म चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 पराजित भएको थियो भने इक्वेडर आइभरी कोष्टसँग 1-1 पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अङ्क बारेका छन्। विश्वकप फुटबलमा अहिले बिहान 9:45 ट्युनिसिया र जापानले खेल्दैछन्। गैराति भएको खेलमा आइभरी कोष्टलाई 2-1 पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको छ। त्यस्तै स्वीडनमाथि 5-गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्डसम्म 1-1 शीर्ष स्थानमा उक्लिएको छ। हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
8: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
7: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
8: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
8: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 MHz।
10: खरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ दिशोम फाइभ।
11: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। आजको नेपाली बहस तपाईँ देशभरका 350 भन्दा बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली नेटवर्क .com र त्यसै गरी हाम्रो पात्र .com बाट डिजिटल माध्यमबाट पनि नेपाली बहसलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ र देशभरका धेरै नेपालीहरूले मन पराउने र विश्वभरका नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज पनि हामी चर्चा गर्न चाहन्छौ देशको अवस्था। आज राष्ट्रिय स्वतन्त्र पार्टी उदय भएको 4 वर्ष पूरा भएको छ। आज असार 7 गते चितौनमा पहिलो ऐतिहासिक महाधिवेशन पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्दैछ। यतिखेर हाम्रो भेषमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: गुड मर्निङ समीजी।
11: होइन विशाल भट्टराईजी, लामो समय भयो तपाईँसँग कुराकानी हुन पाएको थिएन, अहिले के छ अवस्था, तपाईँ कहाँ हुनुहुन्छ?
12: म काठमाडौँमै छु, तपाईँसँग कुरा गरिरहँदाखेरि चाहिँ मर्निङ वाकमा हिँडिरहेको बेला छ, अलिअलि स्वर चाहिँ नै
11: होइन, मर्निङ वाक गर्नुपर्छ, होइन स्वास्थ्यको ख्याल गर्नुपर्छ, मर्निङ वाक गर्नुपर्छ, प्रदूषण पनि छ काठमाडौँमा यतिखेर, होइन गर्मीको समय छ, गर्मागर्मी पनि त छ नि पार्टीभित्र, होइन नेकपा एमालेभित्र।
12: होइन, अब हाम्रो राष्ट्रिय राजनीतिमा जहिले पनि यस्तै खालका उतार चढावहरू, चर्चा परिचर्चाहरू, टिकाटिप्पणीहरू हुने गर्छन्, भएको भन्दा अलिक ज्यादा हल्ला पनि हुन्छ। भूपी शेरचन्दले भने जस्तो यो हल्लै हल्लाको देश हो भन्ने कविता थियो, त्यस्तै अलिक धेरै हल्ला हुने गर्छ।
11: तर हल्ला मात्र होइन, अहिले त पार्टी नेतृत्वलाई, होइन हल्ला मात्र होइन नि त, अब पार्टी नेतृत्वले चाहिँ विदा लिनुपर्छ, पार्टी नेतृत्वलाई सम्मानजनक विदाई गर्नुपर्छ भन्ने ढंगले महासचिव र उपाध्यक्ष लाग्नु भएको छ नि त, होइन?
12: होइन, अब त्यो चाहिँ एक किसिमको बजार हल्ला हो। अहिले हामीले के भनिरहेका छौँ भने यो पल्टको निर्वाचन परिणाम नेपालको सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी पार्टीहरूका लागि अप्रत्याशित, अकल्पनीय र प्रतिकूल रह्यो। यस्तो बेलामा अब आफूलाई कसरी समय अनुकूल बनाउने, कसरी हिजोको परिणामलाई फेरि अनुकूल बनाउने, कसरी अब हिजो आफ्नो जे पोजिसन थियो त्यसलाई फेरि रिभाइभ गर्ने भन्ने बारेमा अनेक किसिमका चर्चा परिचर्चाहरू हुने कुरालाई स्वाभाविक मान्नुपर्छ। तर अहिले हामीले 15 सदस्यीय एउटा कार्यदल बनाएका छौँ, त्यो कार्यदलले चाहिँ रिपोर्ट दिएपछि त्यो रिपोर्टका आधारमा नेकपा एमाले अगाडि बढ्छ। अहिले चाहिँ कसैले के भने, कसैले के भने भन्दा पनि हिजोको चुनावको समीक्षा वस्तुसगत तरिकाले गर्नुपर्छ, विगतमा कैयौं कमजोरीहरू भए ती कमजोरीहरू हटाउनुपर्छ। अब हिजोको जस्तो अब हामीले हिट गरेर हुँदैन, हिजो हामीले कैयौं कुरामा चाहिँ हामीले वास्तवमा सम्बोधन गर्न सकिएन, जनताका मागहरू सम्बोधन गर्न सकिएन, कार्यशैलीमा, व्यवहारमा, कुराकानीमा, नीतिमा कैयौं कुराहरूमा चाहिँ त्रुटिहरू भए, सरकारमा बस्दाखेरि पनि कैयौं कुराहरूलाई हामीले सम्बोधन गर्न सकिने कुराहरू पनि गर्न सकिएन, कार्यशैलीमा कतिपय कमजोरी देखिए, हाम्रा तलदेखि माथिसम्म त्यो व्यक्ति भन्दा पनि सिँगै संस्थाले अब अनुभूति गरेर आफ्ना कमीहरू सच्याएर आफूलाई सही बाटोमा लान सक्नुपर्छ भन्ने कुरामा देशव्यापी हाम्रो एउटा समीक्षा छलफल भइरहेको छ। अब विभिन्न हिसाबले महासचिव, अध्यक्ष, उपाध्यक्ष सबैलाई कुनै न कुनै रूपमा जोडिएको छ, स्वाभाविक छ। एमाले जस्तो पार्टीको चर्चा होस् पनि हुनु पनि पर्छ, तर
11: एमालेको पार्टीको चर्चा त राम्रै तरिकाले भइरहेछ अहिले, होइन? तर एमाले चाहिँ उद्योगतिर लाग्यो, एमाले कमजोर बन्यो, एमाले प्रत्यक्ष रूपमा वान डिजिटमा आउनुपर्ने एउटा स्थिति बन्यो, होइन? त्यो ढंगले बढी चर्चा हुन थालेको छ क्या, एमाले राम्रो भनेर भन्दा पनि एमाले किन चाहिँ यसरी हार खायो, एमाले किन कमजोर भयो, जनताले एमालेलाई आज किन पत्याएनन्, नेतृत्वकै कारणले हो भनिया छन् त, होइन? महाधिवेशन के अरे महाधिवेशनबाट 11 महाधिवेशनबाट के किसिमको आउँदै आउँदै
12: स्वर एकदमै सानो आइरहेछ, फेमजी त्यति राम्रो बुझिरहेको छैन।
11: विशाल भट्टराईजी, मेरो आवाज सुनिरहनु भएको छ अहिले? अहिले ठिक छ आवाज?
12: के भयो, अलिकति त्यसलाई मिलाउन, अलिकति राम्रोसँग आवाजै आइरहेको छैन।
11: अहिले आइरहेछ विशालजी, सुनिरहनु भएको छ अहिले मेरो आवाजलाई?
12: हेलो,
11: सुनिरहनु भएको छ मलाई?
12: विशालजी,
11: अहिले के छ भने नि, एमाले कमजोर भयो, होइन? महाधिवेशनबाट चाहिँ पार्टी नेतृत्वमा केपी शर्मा ओली आउनुभयो, जेएनजी विद्रोह भयो, फागुन 21 गते निर्वाचनमा जानुपर्ने एउटा परिस्थिति बन्यो, होइन? यो ढंगले चाहिँ हेर्दाखेरि चाहिँ नेकपा एमालेको आज चर्चा के हुन थाल्यो भने जनताले किन पत्याएनन्? राष्ट्रिय स्वतन्त्र पार्टी 4 वर्षमा आज एउटा व्यापक रूपमा चाहिँ महाधिवेशन गर्दैछ, प्रथम महाधिवेशन गर्दैछ, होइन? तर चाहिँ नेकपा एमाले वर्षौंदेखिको, 7 दशकदेखिको पार्टीलाई आज जनताले चाहिँ किन लखेटे भन्ने आइरहेछ क्या बहसमा।
12: आज तपाईँको स्टुडियोमा, तपाईँको रेडियोमा केही न केही समस्या भएको छ, त्यही पनि मैले अलिकति आशय तपाईँको बुझेँ फोनमा।
11: एमाले कमजोर छ, कमजोर छ यति,
12: हामी नेकपा एमाले मात्रै होइन, यो मुलुकका स्थापित पुराना पार्टीहरूले यो पल्ट अलिकति धक्का महसुस त गर्नु पर्यो नै। अब यो धक्कालाई यदि हामीले चाहिँ कसैलाई दोष लगाएर अरूका कारणले मात्रै भयो भनेर हामी चाहिँ सही निष्कर्षमा पुग्दैनौँ, राम्रोसँग बुझेका छौँ। हामीले आफ्नै कमजोरीहरू सबभन्दा पहिला पहिल्याउनुपर्छ, त्यसमा हामी त्यही भएर अहिले हामी देशव्यापी रूपमा कार्यकर्ताहरूको नेताहरूको खास मन चाहे के हो, उहाँहरूको चाहिँ बुझाइ के हो भन्ने कुरा चाहिँ खोजी गरिरहेका छौँ। त्यसैलाई चाहिँ अहिले देशव्यापी रूपमा हिजो मात्रै पनि सुदूरपश्चिममा त्यसको भेला थियो, अब त्यसै गरी गण्डकीमा, मधेसमा, जनसमर्थनमा र देश विदेशका हामीसँग भएका सबै कमिटीमा आबद्ध सबैसँग हामी परामर्श लिन्छौँ। त्यसपछि त्यसले राम्रै मेहनत गरेर त्यो 15 सदस्यीय कार्यदलले रिपोर्ट दिन्छ। अहिले मैले रिपोर्ट आउनु पूर्व ठ्याक्कै यसै हुन्छ भने त्यो ठ्याक्कै त्यो त्यति राम्रो सुनिँदैन, अरूले बुझ्दाखेरि पनि राम्रो बुझिँदैन। त्यस कारण के म भन्न सक्छु भने जेसुकै भएको भए पनि विगतका थुप्रै गौरवपूर्ण इतिहासहरू, थुप्रै हामीले गरेका कामहरू, क्रियाकलापहरू आम जनताका बीचमा छन्। हामीले ठुला ठुला परिवर्तनको नेतृत्व गरेका छौँ, ठुला ठुला चाहिँ बलिदानको इतिहास छ, थुप्रै नेताहरू जेल बस्नुभएको छ, थुप्रैले त्याग गर्नुभएको छ, सर्वस्व हरण भएको छ, विदेश पलायन हुनुभएको छ, देशभित्र चाहिँ लामो भूमिगत जीवन बिताउनु भएको छ। यो लामो एउटा इतिहास छ हाम्रो, त्यो इतिहास गौरवपूर्ण इतिहासलाई बचाएर फेरि पनि हाम्रा दृष्टिकोणहरू विचारहरू एमआलएले जे हिजो अङ्गीकार गरेको थियो आज पर्यन्त ती एकदमै सही छन् र हाम्रो विचारधाराको जुन जग छ त्यो जगमा उभिएर हेर्दाखेरि भोलि पनि मुलुकमा नेकपा एमालेको आवश्यकता रहिरहन्छ। हाम्रो जस्तो पार्टीले नै हो देशको नेतृत्व गर्ने। कहिलेकाहीँ हावा हुन्डरी आउँदाखेरि कहिलेकाहीँ परिणामहरू फरक फरक हुन सक्छन्। 64 पनि एउटा हावा हुन्डरी आएको थियो, 70 पुग्दा नपुग्दै हावा हुन्डरी थामिएर ठिक्कसम्म आइपुग्यो, जे साइजो त्यसैमा आयो। अहिले पनि केही हावा हुन्डरी कोशी प्रदेशमा पनि अलिअलि आयो र देशव्यापी रूपमा खास विशेषत सहर बजारमा पनि आयो, दुई खाले हावा हुन्डरी आएको छ। म यति कुरा तपाईँलाई ठोकुवाका साथ भन्न सक्छु, जुन किसिमले अरूलाई गाली गरेर फगत अरूको आलोचना गरेर विचारको जगमा होइन अरूलाई आलोचना गरेर आएको त्यो शक्ति, त्यो एकदमै क्षणभङ्गुर हुन्छ, त्यो दिगो हुनै सक्दैन, अस्थायी हुन्छ। खालि यसलाई हामीले चाहिँ केही समय त्यो जे हो त्यसलाई जनताका बिचमा बुझाउनु पर्छ। अहिले त्यो क्रममा नेकपा एमाले छ, त्यस कारण हामी चुनाव हार्यौँ भनेर एकदमै चाहिँ नि थाप्लामा हात लगाएर निराश भएर
11: यसको
12: उपाय खोज्नेमा छ।
11: अब राष्ट्रिय स्वतन्त्र पार्टीको आज ऐतिहासिक महाधिवेशन हुँदैछ चितवनमा, होइन, धेरै मानिसहरू त्यहाँ जम्मा हुँदैछन्। नेकपा एमालेबाट प्रदीप गोयल जाँदै हुनुहुन्छ होइन त्यहाँ सम्बोधन गर्न?
12: होइन, नेकपा एमालेलाई शुभकामनाका लागि राष्ट्रपतिले निम्तो गरो, त्यसका लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। अब 82 निर्वाचनको मुलुकको सबभन्दा ठुलो पार्टी, झन्नै 2/3 हाराहारीमा भोट ल्याएको पार्टी, अब एमाले जस्तो पार्टीले शुभकामना दिन्छ। शुभकामना टेलिफोनमा
11: वक्तव्य
12: उपस्थित भएर, प्रत्यक्ष उपस्थित भएर एमाले चाहिँ शुभकामना दिनुपर्छ। त्यसका लागि पार्टीको तर्फबाट हाम्रो पार्टीका नेता विदेश विभाग प्रमुख प्रदीप गोयल जानुहुन्छ,
11: पार्टी अध्यक्ष जानुपर्ने हो नि त यत्रो विरोध भेलामा,
12: होइन
11: पार्टी अध्यक्षज्यू चाहिँ
12: होइन, उहाँ स्वास्थ्यको कारणले पनि भ्याली बाहिर अहिले तत्काल जाने स्थिति छैन। उहाँको चाहिँ तपाईँलाई थाहै छ, उहाँ चाहिँ हालसालै 2 अपरेसन गरेर बिरामी नै हुनुहुन्छ। एउटा मनोबलले बाँचेको मान्छे हो, हिजो मात्रै पनि मिडियामा आइरहेको छ हाम्रो आदरणीय भाउजू राधिका साकिएको एउटा संस्मरण, तपाईँले हेर्नुभयो होला, उहाँ त्यहाँ भन्नुभएको छ, उहाँले मनोबलले मात्रै बाँचेको टिकेको मान्छे हो यो। उहाँ स्वास्थ्य स्थिति असाध्यै कमजोर छ, उहाँको चाहिँ प्रतिकूल स्वास्थ्यका बावजुद पनि उच्च मनोबलका कारणले अहिलेसम्म चाहिँ टिकेर राजनीति गरिरहनु भएको छ। जुन प्रकारको चौतर्फी हमला छ, बिना कारण अनेक खालका लान्छना लगाइएका छन्, आरोप लगाइएका छन्, उहाँले राष्ट्रियताको सन्दर्भमा जे अडान राख्नुभयो, देशको भौगोलिक अखण्डता, सार्वम सत्ताको रक्षार्थ जसरी उहाँ ठिङ्ग उभिनुभयो, त्यसको प्रहार उहाँले वास्तवमा चाहिँ धेरै ठुलो खप्नु भएको छ। विकासको भिजन दिन सक्ने लिडर हो उहाँ होला, केही कुराहरूमा मान्छेहरूसँग अभिव्यक्तिमा बोलीचालीमा यदा कदा कसैलाई मार्का परे होला, तर केपी शर्मा ओली बराबर त्यहाँ नगए पनि राष्ट्रपतिलाई उहाँको शुभकामना नै छ, राम्रै होस् भन्ने छ, किनभने भर्खरै उदाको पार्टी हो, दिगो विचार लियोस्, राम्रा विचारहरू लिएर अघि बढोस्, अन्यलतामा नबढोस्, अरूलाई गाली मात्रै नगरोस्, त्यो सधैँ छ नेकपा एमालेको शुभकामना। अब हरे प्रदीप गाईले त्यही उपस्थित भएर सशरीर शुभकामना दिइहाल्नुहुन्छ।
11: तर पार्टी अध्यक्ष जानु पर्थ्यो होइन, नेकपा एमालेबाट, त्यसै गरी नेपाली कंग्रेसबाट चाहिँ पार्टी सभापति जानु पर्थ्यो, अनि अहिले त नेकपा बनेको छ एउटा होइन, माओवादी थियो हिजो, अहिले नेकपाबाट पनि पार्टी संयोजक नै जानु पर्थ्यो, त्यसै गरी हर्क साम्पाङहरू लगायत राजसभा राष्ट्रिय के अरे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि अध्यक्षहरू जानु पर्थ्यो,
12: केही आउँदैन अलिकति राम्रो बनाउनु पर्यो,
11: हरेक पार्टीबाट विशाल भट्टाईजी हरेक पार्टीबाट अध्यक्षहरू जानु पर्थ्यो भनेर अहिले जनताहरूले चाहिँ यसो भनिरहेछन् क्या सामाजिक सञ्जालतिर, अध्यक्षहरू जानु पर्थ्यो
12: जे त्यही अनुसार गर्ने हो, स्वास्थ्य स्थिति प्रतिकूल छ, अध्यक्षज्यू त्यहाँ जान सक्ने सम्भावना छैन, किनभने अब अहिले उहाँ भर्खरै बिरामी भएर उठ्नु भएको छ, त्यहाँ जान सक्ने स्थिति छैन, हाम्रो
11: त्यहाँ त जान सक्नुहुन्थेन, तर अस्ति बोलाएको पार्टी सभापतिले बोलाएको बैठकमा पनि त जानु भएन नि त काठमाडौँ उपत्यकामा होइन,
12: अब सबैसम्म जान सक्ने स्थिति हुँदैन नि, अहिले पार्टीका यत्रा प्रदेश वाइज भेला भइरहेका छन्, ती भेलामै उहाँ जान सकिरहनु भएको छैन, आफ्नो पार्टीको कार्यक्रममा त जान सकेका छैन भने अब अरूको कार्यक्रममा जान सक्ने कुरै भएन, मैले अघि भनिहालेँ एमाले सधैँ शुभेच्छा नै दिइनँ पार्टी हो, उहाँलाई टिकिरहनुहोस्, राम्रो भइरहोस्, स्थायित्व होस्, यो जनमतको कदर गर्नुहोस्, उत्तेजना र आवेगमा नजानुहोस् उहाँहरू राष्ट्रपाका साथीहरू, यो हामीले भनिराखेकै कुरा हो, अब हाम्रो पार्टीको तर्फले जाने नेताले सबै कुरा राखिहाल्नुहुन्छ,
11: होइन उत्तेजनामा छ राष्ट्रिय स्वतन्त्र पार्टी देखेर उत्तेजनामा छ, उत्तेजना
12: देखिरहनु भएको छ नि त, कुनै तयारी बेगर चाहिँ सुकुम्बासी बस्तीका घरहरू भत्काइए, आज मान्छेहरू विचल्ने छन्, खै कति दिनमा चाहिँ हामी व्यवस्थापन गर्छौँ भनेको, अहिलेसम्म पनि बस्ने खाने ठेगान छैन, पालमुनि बसिरहेको छ एउटा सानो कुचुरुक परेको कोठामा, जनतालाई यसरी चाहिँ शास्ति दिने कुरा चाहिँ यत्रो दुई तिहाईको सरकारले सुहाउने कुरा हो, सम्पत्ति विवरण देखिहाल्नुभयो, किलोका किलो सुनका कुरा छन्, स्रोत केही पनि खुल्या छैन, अब एकजना मन्त्रीको बारेमा त्यत्र प्रश्न उठे, छानबिनको नाटक गरियो, अलि दिनमा फेरि त्यो न छानबिनको रिपोर्ट सार्वजनिक हुन्छ न जनताले थाहा पाउँछन्, फेरि उहाँलाई अप्रत्याशित मन्त्री नै बनाइहालिन्छ, त्यस्तो छ,
11: तर
12: अरू थुप्रै कुरा तपाईँले देखिरहनु भएको छ उहाँहरूका क्रियाकलापहरू, त्यस कारणले गर्दाखेरि यस्तो खालको अस्थायी कुरा गरेर अस्थिर कुरा गरेर अरूलाई गाली गरेर वास्तवमा चाहिँ अब यो अरूलाई खालि अरूलाई खोट देखाएर र कमजोरीहरू औल्याएर स्थापित भएको शक्ति कहाँ दुनियाँमा दिगो भएको छ भन्नु न, तैपनि दिगो होस् आज अधिवेशनको दिन हामीले शुभकामना दिनुपर्छ, राम्रो होस् भन्ने हो, क्रियाकलापहरू प्रधानमन्त्रीज्यूका फेसबुकमा जे स्ट्याटसहरू आउँदैछन् उहाँले जे जस्तो व्यवहारहरू गर्दै हुनुहुन्छ, त्यही त प्रष्टै छ नि,
11: होइन प्रधानमन्त्रीज्यू त पीएम एसएम र आईएम होइन, देश बनाउने टोली अस्ति देख्नु भएन विशालजी, देश बनाउनुतिर हुनुहुन्छ नि त उहाँ त यतिखेर,
12: देश बनाउने उहाँको टिम पनि
11: देश त बनिया छ होइन, देश त बनाउनु पर्दैन, देशलाई चाहिँ अलिकति फुलबुट्टा भर्नु पर्यो, देशमा विकास हुनु पर्यो, पूर्वाधार निर्माणहरू हुनु पर्यो भन्ने कुरा हो, देश त बनेकै छ नि, किन देश बनाउनु परेको छ र होइन, नेपाल त छँदैछ,
12: अब सुशासन सम्पत्ति विवरण मागेका छ, सम्पत्ति छानबिन आयोग भन्ने बनाएको छ एउटा, त्यसमा बसेका सदस्यहरूकै प्रश्न उठेको छ, त्यसपछि चाहिँ आफू बाहेकको छानबिन गर्ने भनिएको छ, अहिलेको उहाँहरूको नपर्ने बाँकी सबैको चाहिँ छानबिन हुनुपर्ने रे, अब यस्तो खालको चाहिँ गरेर कति दिन उहाँले सुशासनको नारा दिनुहुन्छ, कति दिन भाँच्नुहुन्छ, कति दिन चाहिँ सामाजिक सञ्जालबाट चाहिँ मान्छेको अल्गोरिदमलाई मिसयुज गरेर मान्छेहरूको दिमाग भुटेर कतिन्जेल काम गर्नुहुन्छ, ठिक छ हेर्छौ नि हामी त्यो पनि,
11: राज्यसभाको प्रथम अधिवेशनको शुभकामना दिनुहुन्छ के भन्नुहुन्छ,
12: धेरै धेरै राम्रो शुभकामना, उहाँहरूको नेतृत्व सर्वसम्मत होस्, नेतृत्व चाहिँ राम्रो आओस्, त्यसमा हाम्रो धेरै ठुलो
11: नेतृत्व त राम्रो आउने भन्दा पनि नेतृत्व अब के अरे हाम्रो रवि लामिछानेजी आउने त हो नि, त निर्विकल्प हो नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा, तपाईँलाई थाहा छ नि होइन,
12: एउटा विजयको रातापका बेला यस्तै हुन्छ, हाम्रोमा पनि यस्तै भएको थियो, पछाडि जाने त्यो परिस्थिति हेर्दै जानु होला नि, अहिलेको उहाँहरूको कार्य
11: अब सुपर हिरो नि, अहिले त राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेजी सुपर हिरो, सबैले मानेको व्यक्ति होइन, अब देश बनाउने व्यक्ति, अब राष्ट्रवादले मानिहाल्छ नि भन्ने आइरहेछ नि त होइन,
12: ठिक छ, त्यो त उहाँहरूलाई हाम्रो शुभकामना नै छ, दिगो होस् उहाँहरूको क्रियाकलापहरू, नेतृत्वमा पनि उहाँहरूको कुनै विवाद नहोस्, शुभकामना छ हाम्रो
11: यहाँको महत्वपूर्ण समयका लागि, सुझावका लागि धेरै धेरै धन्यवाद विशाल भट्टराईजी,
12: धन्यवाद।
11: नेकपा एमालेका नेता विशाल भट्टराई आज नै श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: decorating a summer. Tu account open, activate any karobar. Sajile sanga. Busy life easy, banaudai harek din. Global Smart Plus Life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: चार वर्षको

0: कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साथी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: विषादी विष हुन् औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौं नगराउं प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
2: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौ र बुझाउ
1: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउ व्यावसायिक किट विकास केन्द्र हरियर भवन

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईबी बैंक, सबैका लागि बैंक। डिसोम फाइबर नेट,
3: यति राम्रो सम्पर्कमा केशव अधिकारी हुनुहुन्छ। केशवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। हैदराबाद राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन यतिखेर आज चाहिँ चितवनमा शुरू हुँदैछ, होइन? तपाईँ जापानबाट आउनुभयो, यतिखेर के चितवन जाँदै हुनुहुन्छ, कहाँ हुनुहुन्छ?
4: हजुर, म अहिले अन द वेमा छु। हिजो भर्खर म जापानबाट हिजो रातिको फ्लाइटमा आएकी र अहिले उठेर जाँदैछु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित उदय, ऐतिहासिक जनमत, होइन, छोटो अवधिमै सत्ता, यतिखेर संकटका श्रृंखला, चार वर्षीय यात्रा उतार चढ़ाममा बितिरहेको छ। तपाईँ शुरूआतमा हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्दाखेरि, रवि लामिछाने, डीपी अरियाल, केशव अधिकारी, आज आएर कस्तो लाग्दैछ?
4: आज आएर त मैले भनेर वर्णन गरेर साथ दिने छैन। हामी चार वर्षको अवधिमा होइन देशकै नम्बर वान पार्टी बन्न सक्यौँ र अहिलेसम्म हाम्रो देश र जनताले चाहिँ गरेको विश्वासमा चाहिँ हामीले घात नगरिकन चाहिँ हामीले राम्रो काम भनेको काम भन्ने होइन, देशमा सुशासन र गाछ बाँस कपास हाम्रो चाहिएको यो तीन थरी हो। यो तीनटा चिज चाहिँ अब बिस्तारै अब हामीले चाहिँ काम गरेर देखाउनु पर्छ।
3: होइन, अब काम गर्ने होइन धेरै आकांक्षाहरू छन् नेपालीहरूका, होइन, नेपाल अब यो के अरे अल्प विकसितबाट विकसनोन्मुख राष्ट्रतर्फ अगाडि बढ्दैछ, धेरै भरोसा गरेका छ क्या जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई। तपाईँहरू गन्तव्यमा पुग्न सक्नुहुन्छ, के अवधारणाबाट यो स्थापना भयो, स्थापनाका कालखण्डहरू कस्ता थिए, अलिकति स्मरण गर्नुहोस् न।
4: अब यो पार्टी किन र कसरी आएको भन्दाखेरि हामीले मैले भनिरहनु पर्दैन, तपाईँको हिजोको काल तपाईँको 30-35 वर्ष अब भन्दा नराम्रो लाग्छ, पुरानो पार्टी भनौँ भन्नै पर्छ मैले। अब जस्तै एमाले, काङ्ग्रेस, माओवादीहरू होइन, उहाँहरूले चाहिँ 30 वर्ष जति चाहिँ यो देश चलाएर हेरिसकेको र जनताहरूले देखिसकेको र उहाँहरू एकदम आकर्षित एकदम हुनै भएर नै यसपालि एमाले, काङ्ग्रेस, माओवादी जो जे जाँड भने उहाँहरूले चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीमा चाहिँ भोट हालेर यसरी चाहिँ विश्वास दिएर चाहिँ 4 वर्षमै यत्रो मत यत्रो खलङ्ग मारेको छ। अब यो मारेको सट्टामा पहिलामा अब हामी चाहिँ पहिला जुन पार्लियामेन्टमा सांसद हलमा गएर यो त्यो भनेर चाहिँ एक अर्कामा आक्षेप लाउने होइन त्यस्तो मात्रै भइरहेको थियो र अहिले हामीले हेर्नु छ 2-3 महिनामै टोटल्ली फरक भइसकेको छ। जस्तै तपाईँको हिजो लाइसेन्स फाटमा जानुहोस्, अहिले पासपोर्ट बनाउने ठाउँमा जानुहोस् होइन, तपाईँको हिजो चाहिँ अब हामीले विचार काम गर्न चाहिँ अब सुरु भइसकेको छ। अब पालिकाहरूमा जानुहोस्, अब बाहिर जस्तै काठमाडौँ बाहिर या भ्याली बाहिर होस् या भ्यालीभित्रै होस्, पहिलाको र अहिलेमा गभर्मेन्ट जुनै ठाउँमा नि काम गर्ने फाँडमा सरकारी काम गर्ने फाँडमा चाहिँ केही न केही पहिलाको भन्दा फरक आइसकेको छ। त्यो भएको कारणले चाहिँ अब हामीले चाहिँ दुःख भएर काम गर्न सक्छौँ भन्ने चाहिँ लागेको छ।
3: होइन, अब जनताको तीव्र महत्वाकांक्षा पनि छ, होइन, प्रशासन सुधार हुनुपर्छ, त्यसको ब्युरोक्रेट चाहिँ सुधार हुनुपर्छ, अब यो सिस्टममा चाहिँ चल्नुपर्छ भन्ने खालको विषय त यतिखेर आइरहेको छ। तर सिस्टमका नाममा कहीँ कतै सरकार चाहिँ गलत बाटो प्रयोग त गर्दै छैन, अधिनायक बाटोतर्फ जाँदै त छैन, बालिन सरकार भन्ने पनि त चिन्ता पनि छ नि त, होइन? यतिखेर
4: होइन त्यो हुन सक्दैन र गर्दैन किन कसरी भन्दाखेरि, जस्तै म एउटा गाउँमा धादिङमा जन्मेर काठमाडौँ आएँ, केही गर्छु भनेर सिलसिलामा, अनि त्यसकै चाहिँ सिलसिलामा चाहिँ म यहाँ काठमाडौँबाट चाहिँ म बाहिर विदेशी नपऱ्यो र विदेशी नपऱ्यो भनेको त्यो एउटा केही न केही आक्रमणमा स्वार्थ त हुन्छ, तर त्यस्तो भन्दा नि म जस्तो मैले आफैले आफैले चाहिँ घमण्ड गरेको जस्तो हुन्छ, निस्वार्थ भावना लिएर आफू सफा छ भने सबलाई सफा देखिन्छ। त्यो भएको कारणले म जस्तो मान्छे हामी यहाँ चाहिँ अहिले लाखौँजना भइसक्यो राष्ट्रिय सूचना पारीमा, जस्तो म मान्छेले चाहिँ पहिलाकोमा र अहिलेमा के फरक छ भने म तपाईँलाई कसरी त्यहाँ भन्न चाहन्छु भने पहिलाको चाहिँ जुनै पार्टीमा नि तपाईँको चाहिँ त्यहाँ आएर चाहिँ जस्तो अब अहिले म चितवन जाँदैछु, मैले त मेरो प्राइभेट खर्चमा जान्छु सपोज
3: होइन तपाईँ जापानबाट आउनुभयो नि त होइन, ऐतिहासिक सम्मेलनलाई सफल पार्नुपर्छ महाधिवेशनलाई भनेर जापानबाट आउनु भएको छ, त्यत्रो मेहनत पनि गर्नु भएको छ, तर पदको आसक्ति तपाईँमा छैन, म चाहिँ निकै बन्नुपर्छ, सांसदै बन्नुपर्छ, मलाई सम्भवत लाग्छ स्थापना कालहरू निकै होइन समस्याग्रस्तहरू समस्याग्रस्त थिए होला होइन, अहिले त पार्टी त निकै अगाडि बढिसकेको एउटा स्थिति छ, तैपनि केशव अधिकारी जस्ता मान्छेहरू त छैनन् नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै मान्छेहरू
4: होइन होइन छ तपाईँको यस्तो कस्तो नि हामी नदेखिएको मात्रै हो, तपाईँको अब अलिअलि भन्नुहोस् अहिले हामी चितवन जाँदैछौँ त्यहाँ चाहिँ केन्द्रीय सदस्य
3: ऐतिहासिक सम्मेलनलाई सफल पार्नुपर्छ महाधिवेशनलाई भनेर जापानबाट आउनु भएको छ, त्यत्रो मेहनत पनि गर्नु भएको छ, तर पदको आसक्ति तपाईँमा छैन, म चाहिँ निकै बन्नुपर्छ, सांसदै बन्नुपर्छ, मलाई सम्भवत लाग्छ स्थापना

0: पार्टीमा चाहिँ त्यस्तो लबिङ फलानो पार्टी फलानो यो त्यो भनेर चाहिँ हुँदैन. त्यो भएको कारणले चाहिँ जस्तै मैले अब म जापानबाट त्यत्रो टाइम टाइम दिएको छु, इन्भेस्ट त भइहाल्छ, सपोज मेरो प्लेन खर्च खर्च हुन्छ, जस्तै यहाँ ट्रान्सपोर्टेसनहरूदेखि लिएर विभिन्न खर्च हुन्छ. अनि यो खर्चको सट्टामा यो चाहिँ हामीले पहिलाको राजनीति र अहिलेको राजनीतिमा गर्ने मान्छेमा के फरक छ भन्दाखेरि, जस्तो मैले आफैलाई उदाहरण दिन चाहन्छु कि मैले तपाईँको जस्तो पहिला फर्स्टमा आउँदा नि अस्तिको तिन महिना पहिला आउँदा नि तिन चार महिना पहिला आउँदा नि म एक महिना जापान बसेँ, नेपाल बसेँ, सरी नेपाल बसेर धनगढ सुदूर पश्चिम हुँदै चितवन हेटवडा हुँदै धारिङ हुँदै म काठमाडौँ आएको थिएँ होइन. त्यहाँ त मैले एक महिना त मेरो टाइम उ गरेको थिएँ. त्यो गर्दाखेरि त्यसको सिलसिलामा मेरो ट्रान्सपोर्टेसन खाना खर्च यताउति खर्च हुन्छ. तर त्यो खर्च भएको चाहिँ कस्तो भने मैले भित्री दिन खुसले गरेर मैले अलिकति केही इन्कम थियो र मैले गरेँ त, मैले भोलि के पाउँछु भनेर गरेको होइन. देश र जनतालाई आफू जन्मेको ठाउँमा मातृभूमि भन्छ होइन, मदरल्यान्ड, मदर ल्याङ्ग्वेज, मदर भनेर त होइन, त्यो जस्तो इम्पोर्टेन्स जस्तो माया कहाँ हुन्छ र होइन, खोजेर पाउनेहरू. त्यो भएको कारणले चाहिँ मैले चाहिँ त्यसरी इन्भेस्ट गरेपछि अब यो यो
1: आज अब यो तपाईँहरू चार वर्षे यात्रामा होइन जुन किसिमको असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई चाहिँ संस्थागत गर्ने एउटा चुनौतीतर्फ हुनुहुन्छ होइन. हिजो केशव अधिकारीजी, रवि लामिछानेजी, डीपी अरियालजी लगायतकाहरू यो पार्टीलाई स्थापना गर्दाखेरि चाहिँ कस्तो अवस्था थियो त्यतिखेर, चाहिँ कुन कन्सेप्ट, कुन अवधारणाबाट होइन, अनसिन धेरै मान्छेहरू हुन्छन्, तपाईँले पार्टीलाई धेरै ठूलो योगदान दिनुभएको छ होइन, बाहिर तपाईँ देखिन चाहनुहुन्न, तर त्यो बेलाको अवस्था कस्तो थियो र यति चाँडै चाहिँ तपाईँहरूले यति धेरै असाधारण जनमत पाउनुका पछाडिका कारणहरू चाहिँ के जस्तो लाग्छ?
0: त्यो जस्तो अहिले हजुरले हामी तिनजनाको हजुरले नाम लिनुभयो, तर कस्तो भने हामी तिनैजना चाहिँ हामी तिन धारबाट चाहिँ हामी म जापानमा बसेर काम गर्ने एउटा व्यवसाय गरेर बस्नुहुन्थ्यो. अब हाम्रो जीवी सर उहाँ अर्कै व्यवसाय गर्नुहुन्थ्यो, रवि सर निरमको न्युजमा हुनुहुन्थ्यो. अनि हामीले चाहिँ कस्तो के किन यो त्यो पार्टी किन हामी यो पार्टी खोल्नुपर्छ, किन राजनीति गर्नुपर्छ भन्दाखेरि चाहिँ अब पहिला त चाहिँ धेरै तपाईँको उथल पुथल होइन, तपाईँको चाहिँ हेर्नु न तपाईँको चाहिँ जुनै खाममा नि एउटा सानो नर्मल कुरा गर्यो भने पावर र पहुँच नभइकन चाहिँ केही कामै गर्न नपाउने, इभन हस्पिटलमा एउटा बिरामी लिएर जानुपर्छ नि फलानोलाई फोन गर्दैन, अनि फलानो मेरो मान्छे छ फलानो भन्नुपर्ने, त्यस्तो अवस्था आएको भएर यो चाहिँ अब अति नै भयो. अब अरूको त कुरै नगरौँ होइन, अरू सेक्टरहरूको त्यस्तो भएको भएर चाहिँ अब यसलाई हामीले तिर्नुपर्छ. सर्वसाधारणले नि सर्वसाधारण धनात्मक र पावर भन्दा नि भनौँ न हामी सबै एक एक एक समानको हुनुपर्छ. जस्तै तपाईँको म नामै लिएर भन्छु, तपाईँको प्रचण्ड केपी ओली काङ्ग्रेसको शेरबहाद देउवा उहाँहरू आमाको कोखबाट जन्मेको होइन भन्ने चाहिँ उहाँहरूलाई त्यस्तो फिल भएको, आकाशबाट झरेको भन्ने, किनभने हिजो गाउँमा जन्मेको मान्छेले त एउटा हुन्छ नि मान्छेमा होइन, त्यो चाहिँ म यस्तो उस्तो भन्ने
1: सर्वहारा गइसकेपछि बिग्रिए होइन, राजनीति दलहरू
0: बिग्रियो र अन्त त्यो उनी अर्कै बनाइदियो तपाईँको बिजेपीको शासन हेर्नु कस्तो राम्रो थियो, मनमोहन अधिकारीको उहाँहरूको नाम लिएर नाम बितेर उनीहरू पार्टी नै ध्वस्त बनाइदिएको. अनि त्यो भएको कारणले चाहिँ अब अहिले नि एमाले काङ्ग्रेस माओवादीमा कस्तो राम्रा राम्रा नेताहरू छन् हेर्नु त, त्यो भएको कारणले चाहिँ अब अस्ति तपाईँ हामीले त कति कन्ट्रोल गरेर कस्तो हजुर कस्तो गरेर चाहिँ हामी अगाडि बढ्दा बढ्दै नि तपाईँको यो पछिल्लो समयमा कति नै भएर जेएनजी आयो, जेएनजीको भाइ बहिनी हेर्नुहोस् कस्तोले कतिजनाले ज्ञान गुमाउनु भयो, अझ उहाँहरू अझ नि उहाँहरूलाई नै अमृत खडाएर हाम्रो मिस्टेकै छैन भनेर, त्यो हाम्रो राष्ट्रिय राष्ट्रपतिले लगटेको होइन, त्यो लगटेको जनताले हो, उहाँहरूको घर चलाइरहेछ होइन, त पार्टी ऊ नै गरिसक्यो अझ पनि उहाँहरूले चेतेको छैन. अनि त्यस्तो अवस्था आएको भएर चाहिँ यो हाम्रो चाहिँ अहिले त राष्ट्रपा घन्टीलाई चाहिँ जेएनजी नै भन्दा नि राम्रो, जेएनजी त नभनौँ होइन, त्यसरी यङ जेनेरेसनले बनाएको पार्टी भएको कारणले चाहिँ यसमा चाहिँ घुस पेटदेखि लिएर यो अर्को दायाँ बायाँ हुँदैन, अहिलेको जनताले बुझिसकेको छ, अहिलेको यङ जेनेरेसनमा हेर्नु त सबैको हात हातमा, इभन गाउँतिर गाउँ पहाड तराई हिमालमा जहाँ है सबैको हातमा मोबाइल छ, कहाँ के हो भने सरलङ्गै हुन्छ. त्यो भएको कारणले चाहिँ अब देश र जनताले अब जनता अब त्यति पहिलाको जस्तो लाटो हुनुहुन्न, अब अहिले हेर्नु त कतिजना

0: कस्तो कस्तो गाडी चढेर कस्तो कस्तो ठाउँमा बस्थे, अनि तिनीहरू मोबाइल अफ गरेर, कोही त विदेशमा हुनुहुन्छ, कोही त यही देशमा नि फलानो भन्दाखेरि, अनि फलानो पार्टीको या छोरा या छोरी या भान्जा भान्जी रगतको नाताहरू को कुन ठाउँमा त्यो दुलामा छिरेर बसिरहेको छ र अझ उनीहरू अम्रो ठोर्याएर बसिरहनु भएको छ। त्यही भएको कारण हामीले त्यतापट्टि नजाउँ, अब हामीले सुत्रिएर सुत्रिनुपर्छ र एक अर्कामा चाहिँ हामी मिलेर जानुपर्छ भनेर त्यही उयो गरेको छ। जस्तै अहिले हाम्रो महाधिवेशन यो पहिलोपल्ट हो, अब हाम्रो विचारमा अहिले चाहिँ अब हाम्रो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उहाँ पनि आउनुहुन्छ,
1: होइन केपी शर्मा ओली, गगन थापा, होइन हर्क चामलाङदेखि लिएर प्रचण्डहरूलाई चाहिँ निमन्त्रणा गएको छ, उहाँ आउनुहुन्छ महाधिवेशनमा सम्बोधन गर्नुहुन्छ,
0: निमन्त्रणा गएको छ र उहाँहरू आउनुहुन्छ, किनभने एउटा पार्टीको जिम्मेवारी र पार्टीको उपाको भएको उहाँहरूको जिम्मा नै हो र त्यहाँ जिम्मा होस् त्यहाँ नहोस् त्यो अर्कै इसमा जाला, तर भयो नि
1: उहाँहरू आउनु हुँदैन,
0: एउटा लिडरसिप र उहाँहरू आउनुहुन्छ,
1: होइन अर्को अर्को व्यक्तिहरूलाई चाहिँ त्यहाँ खटाइसकिएको छ भन्ने विषय आएको छ, उहाँहरू चाहिँ महाधिवेशन नआउने विषय पनि त आइरहेछ नि त त्यसपछि, होइन
0: होइन त्यस्तो नहोला, उहाँहरूले आउनु नै हुन्छ, हाम्रो जातमा विश्वास छ, होइन तपाईँ राजनीतिमा एक अर्कामा कोही बेलामा तितो मिठो हुन्छ, त्यो पहिलेदेखि भइआएको कारण भइआएको छ, होइन तपाईँ त्यो भएको कारणले चाहिँ अझ चाहिँ हिजो हाम्रो काङ्ग्रेस एमाले माओवादीमा प्रचण्ड केपी ओली लगायत होइन तपाईँ शेरबहादुर उहाँहरू पनि कोही बेला एक अर्कामा चाहिँ ऊ गर्दाखेरि पार्टी हो डिस्कस गरेर त्यो नर्मल थियो, तपाईँको चाहिँ महाधिवेशनमा चाहिँ एमालेको होस् काङ्ग्रेसको होस् माओवादीमा होस् उहाँहरू त बोलाएपछि
1: हिजो निकै मित्रता थियो होइन, राष्ट्रिय स्वतन्त्र पार्टी प्रति चाहिँ नेकपा एमालेको पनि मित्रता थियो, नेपाली कंग्रेसको पनि मित्रता थियो, तर तपाईँहरूको ऐतिहासिक जनमतसँगै उहाँहरूसँगको मित्रता बिस्तारै बिस्तारै टुट्या छ नि त, लहर चाहिँ थुनिदिने होइन जेलभित्रै हालिदिने प्रमाणहरू नजुटाएर चाहिँ भित्रै होइन लगिदिने, यसले त उहाँहरूको मनमा त अलिकति समस्या भएको छ नि त होइन यतिखेर,
0: होइन त्यसरी हामी त्यो त त्यो बाटो नजाउँ, हिजो त्यही भन्नुहुन्छ भन्छ, त्यसरी हाम्रो राष्ट्रपतिको पनि रवि लामे चाहिँ उहाँ पनि तपाईँको चाहिँ दुई चार महिना होइन कहाँ कहाँ परिवर्तन भएको थियो, अब उहाँले नि केही सोचेर चाहिँ प्रतिशोध लियो भने त भोलि त हामी त पहिलाको जस्तै भइहाल्यो नि, उहाँ हाम्रो पार्टी सभापति रविजीले त्यस्तो चाहिँ गर्नुहुन्न र गरे पनि छैन र गर्नु नि हुन्न, अब अस्ति पनि यसरी हामीले बोलाएकै हो र अब अहिले नि हामीले चाहिँ त्यस्तो चाहिँ इस राखेर काम गर्यो भने त भोलि देश र जनताको लागि पो हामीले यो यो पार्टी खोलेको होइन र भोलि तपाईँको पर्सनली त्यसो गर्यो भने त त्यो त पक्कै पनि राम्रो हुँदैन र यसले राम्रो ऊ लक्ष्य नै देखाउँदैन, त्यो भएको कारणले चाहिँ हामीसँग कति धैर्यता छ भन्ने त जनताले छर्लङ्गैदेखि देखिरहेको ऊ छ नि होइन र
1: अब सरकार बन्यो होइन, सरकारमा चाहिँ अहिले बालेन्द्र शाहजी प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, उहाँले सत्ता चलाइरहनु भएको छ, पीएम एचएम आईएम स्टाटस त अब यहाँले नि हेर्नुभयो होला होइन, देश बनाउने टोली भनेर आइरहेको पनि छ होइन, त्यसको निकै आलोचना पनि भयो, तर अहिले चाहिँ सरकारले जुन ढंगले अगाडि बढ्न खोजिरहेछ, जुन तरिकाले चाहिँ देश निर्माणको पक्षमा चाहिँ अगाडि जान खोजिरहेछ, कतै सरकार गलत बाटोमा छ कि छैन होइन, किनभने पार्टीले सरकार चलाउने हो, पार्टीले चाहिँ गरेको गाइडेन्स अनुसार चाहिँ सरकार अगाडि बढ्नुपर्ने हो, मनमौजी चलिरहेको त छैन कतै, तपाईँले त्यस्तो लागेको छैन केशवजी?
0: होइन तपाईँहरूले यसरी सोध्नुपर्छ, हामीले चाहिँ सरकारले गलत काम गर्दैन भन्न मिल्दैन, पहिला गर्दा भन्दाखेरि मिस्टेक हुन्छ, म्यान मेड मिस्टेक होइन, तपाईँको चाहिँ हामीले चाहिँ कसरी सोध्नुपर्छ भने जस्तै सपोज दसवटा काम गर्दाखेरि एउटा या दुईवटा मिस्टेक भए त पनि आठवटा त त्यसले राम्रो काम गरेको छ नि होइन, तपाईँ आठवटाले जित्यो नि भएको कारणले दसवटामा एउटा दुईवटा काम गरिदिने मिस्टेक भने जुनै पार्टी आयो भने हुन हुन्छ, हन्ड्रेडमा 100% मिस्टेक गर्दिनँ भनेर जानेर गरियो होइन, मिस्टेक जाँदा जाँदा कसैले गर्दैन, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ प्रतिपक्ष होस् विपक्ष होस् या प्रतिपक्ष होस् त्योमा चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ अर्को सोचाइ नराखिदियो भन हो, नि त्यस्तो त मिस्टेक हो भने त अहिले नि तपाईँको सदनमा त होइन झगडा राखेको नि, यो भने यस्तो यो भने यस्तो भनेर त्यो भएको कारणले चाहिँ हामीले चाहिँ त्यो
1: होइन, अब मन्त्रीहरू मन्त्रीहरूको चाला ढाला यहाँले हेर्नु भएको छ होइन, जम्मै सुनपति मन्त्रीहरू क्या, सुनै सुन छ, अकुत सम्पत्तिहरू छन् होइन, यो के भन्छ जग्गाहरू त्यस्तै तरिकाले चाहिँ जोडिएको छ, अहिले त जनताले के भन्छन् भने नि यो त हाम्रो सरकार होइन, यो त मध्यमवर्गीय सरकार हो, हुने खानेको सरकार हो, ठुलाबडाको सरकार हो भन्ने पनि त आलोचना छ नि त होइन,
0: होइन त्यो त यस्तो हो नि, हामीले चाहिँ छर्लङ्ग देखायो, पहिलाकोले चाहिँ देखाउन मिल्दैन र त्यसमा त्यति नै फरक हो। पहिलाकोहरूमा हामी चाहिँ पहिलाको चाहिँ राजनीति गरेर कमाएको पैसा र अहिले हामीले चाहिँ जस्तै इभन भनौँ मैले चाहिँ पहिल्यैदेखि चाहिँ हामीले दुःख गरेर कमाएकोमा र त्यो पोलिटिक्स गरेर कमाएकोमा चाहिँ फरक हुन्छ त्यति हो। त्यो भएको कारणले चाहिँ तपाईँ आफै विचार गर्नु न, अहिले तपाईँले मलाई क्वेसन सोध्नु भइसक्यो। तपाईँहरू धनीको पार्टी भने हो, हामी धनीको पार्टी कसरी भन्न मिल्छ भने हामी पसिना चुहाएर हामी एउटा चाहिँ इभन काठमाडौँ होस् या तराई पहाड जहाँ भयो नि हामी चाहिँ एकअर्का हामी चाहिँ म्यानेज गरेर त्यो ठाउँमा अब हामीहरू पार्टीमा अहिले तपाईँ हेर्नु त बिस्तारी अलमोस्ट सबैजना चाहिँ अन्डर 50 नै हुनुहुन्छ होइन। तपाईँहरू उहाँहरू कोही चाहिँ डक्टर हुनुहुन्छ, कोही पाइलट हुनुहुन्छ, कोही चाहिँ इन्जिनियर हुनुहुन्छ, कोही आफ्नो होइन व्यवसाय गरेर आएको उहाँहरू हुनुहुन्छ। त्यो सब त्यो भएको कारणले चाहिँ पहिलाको पार्टीमा यसमा हेर्नु त उहाँहरू बिति के अरे अन्डर 10 चाहिँ उसको चाहिँ राजनीति गरेर 10 राजनीति गरेर आएको मान्छे उहाँहरू कामहरू कहीँ देखाउनु भएको छ? उहाँहरू कुनै व्यापार व्यवसाय कहीँ केही त्यस्तो नभएको मान्छेहरू नै तपाईँ यहाँ काठमाडौँमा या कुनै ठाउँमा विदेशहरूमा धरि बिल्डिङहरू ठड्याएर बसिरहेको त्यस्तो अवस्था थियो र त्यो चिर्नको लागि हामी आएको।
1: तपाईँ खुसी हुनुहुन्छ होइन आज पार्टीको अवस्था देखेर, पार्टीको यो प्रगति देखेर, होइन संस्थापकको हिसाबले चाहिँ आज मनमा के खेल्दैछ जाँदा जाँदै?
0: होइन त्यो त वर्णन गरेर सीमा नै छैन। अब हिजोको र आजकोमा हेर्नुहोस् त, आज कुनै ठाउँमा जानुहोस् तपाईँ कुनै बिना पावर बिना होइन। अब हाम्रो मन्त्रीहरू नै अहिले हेर्नु त कति तपाईँको स्मार्ट हुनुहुन्छ, उहाँहरू आफै जाने खुवानु यो त्यो भनेर
1: मन्त्रीले त काम गरेन भने खुट्टै पनि भाँच्दिने भन्नुभएको छ नि त होइन।
0: त्यो कोही बेला होइन त्यो आक्रोशमा आउँदाखेरि त्यो बोलीमा अलिकति त्यस्तो भएको फेरि त्यहाँमाथि नि अझ यङ हुनुभयो होइन अलिकति अब त्यस्तो त कोही बेला त्यो हुन्छ त्यस्तो भन्न चाहिँ अब त्यो पोस्टमा बसेर भन्न चाहिँ नहुने हो होइन। अब कोही बेला के मिल्छ त्यस्तो गर्नुहुन्छ
1: हस् यहाँको प्रथम ऐतिहासिक महाधिवेशन सफल होस् होइन। यहाँको महत्वपूर्ण समय सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। केशव अधिकारी हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका एकजना नेता केशव अधिकारी, किनभने उहाँले पार्टी स्थापना कालमा केशव अधिकारी डिपियरियाल र रवि लामिछाने बीच जापानबाट केशव अधिकारी डिपियरियाल र त्यसपछि नेपालको पत्रकारितामा लाग्नुभएका रवि लामिछानेजी जुन ढंगले उहाँहरूको मिलन भयो, उहाँहरू चाहिँ एक ठाउँमा उभिनुभयो र त्यस पछाडि एउटा पार्टीको घोषणा गर्ने जुन किसिमको निर्णय भयो उहाँहरूले ऐतिहासिक रूपमा चाहिँ एउटा पार्टी निर्माण गर्नुभएको छ र 4 यो राजसभाको उदयमा उहाँहरूले जुन किसिमको भूमिका निर्वाह गर्दै हुनुहुन्छ र पार्टीलाई जुन ढंगले अगाडि बढ़ाउनु भएको छ यसका बारेमा चाहिँ हामी आज बहस र चर्चा गर्दै थियौं। नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्। World Cup, the World Cup.

0: कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: विषादी विष्णुन औषधि होइनन्, अनावश्यक विषादी प्रयोग नगरौ नगराउ, प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता पराक्षेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
5: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोम फाइबर नेट।
6: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। भेषराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर, गुड मर्निङ, गुड मर्निङ, धन्यवाद।
6: भेषराज सर, राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन आज चितवनमा शुरू हुँदैछ, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीले त आफ्नो उदयको 4 वर्षमा त व्यापक असाधारण जनमत बटुल्यो नि त यो देशमा, होइन पार्टीले?
7: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले विशेष चाहिँ प्रथम महाधिवेशन हुन गइरहेछ चितवनमा। यो एउटा सबै नेपालीको चासोको विषय छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई डेमोक्रेट पार्टीको रूपमा स्थापित गरिरहेको छ। उसले आफ्ना चाहिँ विधि र प्रक्रियाहरू, कार्यदिशाहरू कसरी तय गर्छ भन्ने कुरा आम नागरिकहरूले पनि हेरेका छन्। मलाई लाग्छ यो एउटा लोकतन्त्रवादीहरूले एउटा चासोको रूपमा हेरिरहेको विषय हो।
6: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको जनमत पायो, जुन किसिमको जनताहरूको आशा छ, त्यो सही बाटोमा छ, सही ट्र्याकमा छ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले?
7: होइन, हो, राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी करिब करिब 2/3 को नजिक एउटा जनमत पाएको छ, त्यो जनमत
6: निर्विकल्प फेरि सभापतिमा आउँदै हुनुहुन्छ, होइन? रवि लामिछानेजीको पार्टीमा क्रेज अनि नागरिकहरूमा क्रेज, जनतामा क्रेज र उहाँको परिपक्वतालाई चाहिँ कसरी हेर्नुभएको छ?
7: होइन, रविजी हिजो अलिकति जल्दी राजीमा हुनुहुन्थ्यो। रविजी जसरी 21 सिट भएको चाहिँ के अरे रविजी सत्तामा जान हतार हतार गर्नुभएको थियो, अहिले 2/3 को चाहिँ सभापति बन्दै गर्दाखेरि रविजीले एउटा पालेजीलाई निशर्त एउटा सत्ता सञ्चालनको लागि जुन अगाडि सार्नु भएको छ, मलाई लाग्छ यसले स्थिरताको लागि नेपालको समग्र राजनीतिक पद्धतिमा एउटा स्थिरताको जग बसाल्नेछ भनेर चाहिँ नागरिकहरूले हेरिरहेका छन्।
6: तर अब रवि लामिछानेमाथि जुन किसिमको भरोसा छ नि राष्ट्रिय स्वतन्त्र पार्टीमा, होइन, उहाँले चाहिँ जनतालाई डेलिभरी दिने कुरामा, पार्टीलाई मजबुत बनाउने कुरामा, जनताको पार्टी बन्ने कुरामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी त्यो दिशामा त्यो ढंगले अगाडि बढ़िरहेको छ अहिले स्थापना।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन आज हुँदैछ। महाधिवेशन उद्घाटन समारोह स्थल गेस्ट हाउस चोरमा सहभागीहरू बस्नका लागि तयार गरिएको सानो सहितको जर्मन ह्याङ्गरले तल भूमिमा भने पानी जमेको छ। जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चोर होसो भाग भएकाले पानी पर्न साथ जम्ने गर्दछ। महाधिवेशन उद्घाटन स्थलमा सहभागीहरू बस्न बनाइएका तीनवटा सेक्सन मध्ये 20 मिटर चौडा र 75 मिटर लम्बाईको मुख्य खण्डको ह्याङ्गर तल पानी जमेको छ। मुख्य सेक्सन भन्दा माथिको ह्याङ्गरमा भने खासै पानी नजमेको जनाइएको छ। काम पानी छेक्न बनाइएका ह्याङ्गरमा 5000 कुर्सी राख्न मिल्ने आयोजकको भनाइ छ। दिउँसो 2 बजे मात्रै रासोपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले त्यतिन्जेलसम्म पानी सुक्ने विश्वास गरिएको छ। महाधिवेशनको रासोपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशन उद्घाटन गर्दै हुनुहुन्छ। असार 7, 8 र 9 गते हुने रासोपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा हुने भए पनि बन्द सत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ। बाजुरामा बस दुर्घटना भएको छ। बुढी गंगा नगरपालिका 10 पुरी ठा बजार नजिकै आज बिहान पवन दूत यातायातको SUP 02001-0153-5 नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर बसमा सवार 24 जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख प्रहरी परीक्षक नवराज कार्कीले दुर्घटनामा 24 जना घाइते भएको बताउनुभयो। उनीहरूमध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बयल पाटा अस्पताल लगिएको छ। बसमा 35 जना सवार रहेकाले बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका असन्तुष्ट पक्षको भेला आज शुरू हुने भएको छ। केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेभिज गार्डेनमा शुरू हुन लागेको हो। बैठक महामन्त्री कुन्ती साईले सञ्चालन गर्दै हुनुहुन्छ। कमल थापाको तर्फबाट भर्खरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ। भेलामा करिब 100 जना केन्द्रीय सदस्यको उपस्थिति हुने अनुमान गरिएको छ भने महाधिवेशन नजिकै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी शुरू गर्न भेला आयोजना गरिएको बताइएको छ। असार 5 र 6 गते केन्द्रीय सदस्य बाहेकका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरम समेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेक सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। 12 विश्व योग दिवसको अवसरमा दशरथ रंगशालामा सामूहिक योग कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमन राज अर्याल, सचिवहरू, कर्मचारी तथा योग गुरूहरूको उपस्थिति रहेको थियो। हरेक वर्ष जून 21 विश्व योग दिवस मनाउने गरिन्छ। योगले शारीरिक र मानसिक स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जनचेतना जगाउन नेपाल सरकारले वर्षेनी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलकी अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। अस्पतालमा शनिबार साँझ नै चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: surfer aba kar karna fast internet.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना.

ती कुटु कुटु यो मायाले जान, खान्छ ती कुटु कुटु यो मायाले जान, गण्डकीको ती

0: Radio Pilot 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, घुस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासु गामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 MHz साहिलो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM
1: मैयादेवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-493-495
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
4: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM
1: 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपाको प्रथम महाधिवेशन आजदेखि। वरिष्ठ नेता बालिन्द्र शाह चितवनमा, सभापति लामिछाने र नेता शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम। गगन थापा, राजेन्द्र लिङदेन लगायतका विपक्षी नेताहरू पनि सहभागी हुँदै। एमाले सुदूरपश्चिमका अधिकांश नेता कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा। सुकेधारामा राप्रपा असन्तुष्ट पक्षको भेला। महाधिवेशन बाहेकका निर्णय अस्वीकार गर्ने तयारी। एसई नतिजामा त्रुटि भएको नेविसनको दावी, छानबिनको माग। बाजुरामा बस दुर्घटना हुँदा 21 जना घाइते। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई। हास्य कलाकार खेम शर्मा चतुरेको निधन। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल इजरायल प्रस्थान। अमेरिकी र इरानी अधिकारीहरूबीच स्विजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदै। पाकिस्तानका प्रधानमन्त्री पनि वार्तामा सहभागी हुने। लेबनानमा इजरायली आक्रमण, 32 को मृत्यु। वार्तामा असर पर्न सक्ने आशंका। र विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानको शानदार जीत। लगातार दोस्रो हारपछि ट्युनिसिया समचरणबाटै बाहिरियो। कुराकाओ र इक्वेडर बीचको खेलमा गोलरहित बराबरी।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपाको महाधिवेशन सम्बन्धी खबरबाट, राष्ट्रपाको प्रथम महाधिवेशन आजदेखि शुरू हुँदैछ। महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता वारिन्द्र शाह चितवन पुग्नु भएको छ। उहाँ केही बेर अघि मात्र भरतपुर विमानस्थलमा ओर्लिनु भएको हो। राष्ट्रपाका वरिष्ठ नेता समेत रहनुभएका शाह र सभापति रवि लामिछानेले दिउँसो 2 बजे पार्टीको पहिलो महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण गरेको छ। 7 प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका छन्। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 33 देशका प्रवास सम्पर्क विभागबाट 170 जना, विधान अनुसार पार्टी सभापतिबाट 138 जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई 192 जनालाई चयन गरिएको छ। कोशी प्रदेशबाट 364, मधेसबाट 630, बागमतीबाट 794, लुम्बिनीबाट 621, गण्डकीबाट 454, कर्णालीबाट 343 र सुदूरपश्चिमबाट 505 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। त्यस्तै विभिन्न दलका नेताहरू पनि राष्ट्रपाको महाधिवेशनमा सहभागी हुने भएका छन्। संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरेको राष्ट्रपाले जनाएको छ। तर राष्ट्रपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन्। कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन्। एमालेबाट केन्द्रीय सदस्य प्रदीप गेवाली तथा नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन्। त्यस्तै जनमतका अध्यक्ष डाक्टर सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन्। यता श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन्। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुने भएका छन्। पहिलो महाधिवेशन आज उद्घाटन हुँदैछ। असार 8 र 9 गते बन्द सत्र र निर्वाचन हुनेछ। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता उल्याएका छन्। प्रदेश कमिटिले धनगढ़ीमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्साले नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन्। पार्टी केन्द्रका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ तथा महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको कार्यक्रम करिब 13 घण्टा चलेको थियो। सुझाव संकलन कार्यक्रम अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्दै नेताहरूलाई आफ्नो धारणा निर्थक राख्न आग्रह गर्नुभएको थियो। सो क्रममा ओलीले अनियन्त्र जस्तै विभिन्न खालका मानसिकता बोकेर पुगेका नेताहरूलाई धेरै महत्व दिन जरूरी नभएको भन्दै आफ्नो कुरा ढुक्क राख्न भन्नुभएको थियो। तर ओलीको उक्त निर्देशन अनुसारकै राय दिने नेताको संख्या न्यून देखिएको जनाइएको छ। कार्यक्रममा सहभागी सबै जिल्ला र प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पालिपालो धारणा राखेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्थात राप्रपाका असन्तुष्ट पक्षको भेला आज शुरू हुने भएको छ। केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेभिस गार्डेनमा शुरू हुन लागेको हो। बैठक महामन्त्री कुन्ती साईले सञ्चालन गर्ने कार्यक्रम छ। कमल थापाको तर्फबाट भर्खरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ। भेलामा करिब 100 जना केन्द्रीय सदस्यको उपस्थिति हुने अनुमान गरिएको छ। महाधिवेशन नजिकै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी शुरू गर्न भेला आयोजना गरिएको बताइएको छ। असार 5 र 6 गते केन्द्रीय सदस्य बाहेकका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरम समेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेक सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड.

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। 12 विश्व योग दिवसको अवसरमा दशरथ रंगशालामा सामूहिक योग कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमन राज अर्याल, सचिवहरू, कर्मचारी तथा योग गुरूहरूको उपस्थिति रहेको थियो। हरेक वर्ष जुन 21 विश्व योग दिवस मनाइन्छ। योगले शारीरिक र मानसिक स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जनचेतना जगाउन नेपाल सरकारले वर्षेनी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समयमा अमेरिकामा रहँदै आउनुभएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरेको, दाउपेच सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। दार्जीलिङमा बस दुर्घटना भएको छ। बुढी गंगा नगरपालिका 10 को रिठा बजार नजिकै आज बिहान पवन दूत यातायातको सुपप्र 02001-1355 नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर बसमा सवार 24 जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले दुर्घटनामा 24 जना घाइते भएको बताउनु भएको छ। उनीहरूमध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा 35 जना सवार रहेको जनाइएको छ। बस ब्रेक फेल भएर 81 दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। नेपाल विद्यार्थी संघले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा व्यवस्थापन पुनर्योग र उत्तर पुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दावी गर्दै छानबिन र सुधारको माग गरेको छ। नेवी संघ अध्यक्ष करूणा कटुवालले आज जारी गरेको विज्ञप्तीमा एसई नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्ट गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्यांकन प्रभावित भएको दावी गरिएको छ। विज्ञप्तीमा लेखिए अनुसार हालसम्म पुनर्योगको नतिजा सार्वजनिक भएका मध्ये 5.63% अर्थात 1,569 भन्दा बढ़ी विद्यार्थीको ग्रेडमा उल्लेख्य परिवर्तन भएको छ। केही विद्यार्थीले उत्तर पुस्तिकामा 70 अंक प्राप्त गरे पनि कम्प्युटरमा त्रुटिवश 7 अंक मात्रै प्रविष्ट भएको तथा शुरूमा अनुत्तीर्ण भनिएका विद्यार्थीले पुनर्योगपछि 2.0 जीपीए प्राप्त गरेको उल्लेख गर्दै नेवी संघले यसलाई प्रारम्भिक नतिजा संकलन र डाटा प्रविष्टमा भएको गम्भीर कमजोरीको संकेत भनेको छ। इजरायलको तेल अभिवमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको 10 संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाकी कार्यविभाग प्रमुख सुनिता टंकोल, प्रवक्ता नवीन मानन्तर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेका छन्। इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा शनिबार राति कोडानबाट कार्यक्रमका लागि उहाँहरू प्रस्थान गर्नुभएको हो। सफल साझेदारी विनिङ पार्टनरशिप शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका 150 भन्दा धेरै शहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, शहरी योजनाका तथा विज्ञहरूको सहभागिता हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड
4: नेपालको पहिलो ब्याङ्क।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरूबीच स्विजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछन्। वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन्। वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विजरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार नै वाशिङटनबाट प्रस्थान गरिसकेका छन् भने इरानी अधिकारीहरू भने स्विजरल्याण्ड पुगिसकेका छन्। यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको शुरूआती चरणमा सहभागी हुने भएका छन्। युद्ध अवधिभर पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको थियो। यसअघि अप्रेलमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरान बीचको वार्ताको एक चरण सम्पन्न भएको थियो। त्यस्तै लेबनानमा युद्ध विराम लागू भए तापनि इजरायली सेनाको तर्फबाट भएका घातक हवाई तथा ड्रोन आक्रमणहरूमा कम्तीमा 32 जनाको मृत्यु भएको छ। यस हिंसात्मक गतिविधिको कारण अमेरिका र इरान बीच स्थायी शान्ति स्थापनाका लागि स्विजरल्याण्डमा हुन लागेको महत्वपूर्ण वार्ता नै संकटमा पर्न सक्ने संकेत देखिएको छ। लेबनानको नागरिक रक्षा निकायका अनुसार शनिबार नाबातीय जिल्लामा भएको आक्रमणमा 16 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। त्यस्तै टायर जिल्लाको बरिस गाउँमा एउटै परिवारका 4 सदस्य आमा बाबु र 2 छोराछोरीको मृत्यु भएको छ। पश्चिमी बेकाको सहमोरमा एक घरमा भएको आक्रमणमा 4 जनाले ज्यान गुमाएका छन् भने सिरोन जिल्लाको कनारितमा भएको आक्रमणमा 7 जनाको मृत्यु र 13 जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब खेल खबर। फिफा विश्वकपको हजारौं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि 4-0 शानदार जीत हात पारेको छ। समूह एफमा पहिलो जीतपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। दुई खेलबाट जापानको नेदरल्याण्ड समान 4 अंक भएको छ भने मेक्सिको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले 2 तथा ताइची कमाडा र जुनिया इटोले 1-1 गोल गरेका छन्। जापानले पहिलो खेलमा नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समचरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग 5-1 पराजित भएको थियो। जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि सन् 2022 घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई 2-0 पराजित गरेको थियो। त्यस्तै फिफा विश्वकप फुटबलको समचरण अन्तर्गत दोस्रो खेलमा कुराकाउ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समचरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाउ जर्मनीसँग 7-1 पराजित भएको थियो भने इक्वेडर आइभरी कोस्टसँग 1-1 पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अंक जोडेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपाको प्रथम महाधिवेशन आजदेखि। वरिष्ठ नेता बालेन्द्र शाह चितवनमा सभापति रामिछानी र नेता शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम। गगन थापा, राजेन्द्र लिङदेन लगायतका विपक्षी नेताहरू पनि सहभागी हुँदै। एमाले सुदूरपश्चिमका अधिकांश नेता कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा। सुकेधारामा राप्रपा
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊं। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी भयो।
7: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, खुमल 2, खुमल 5, खुमल 6 र खुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने,
4: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका
8: दरले। यो नाथ मार्गमा लागेपछि मात्र मूल प्रदर्शक मार्ग, मूल मार्ग यही हो, रात दरबारको मार्ग यही हो। यो मार्गमा लागेपछि मात्र मुक्त भइन्छ। अरू मार्गहरू अवान्तर मार्ग हुन्। अरू मार्गमा सिद्धि प्राप्त गरे पनि तल आउनु पर्छ, फेरि फर्किनु पर्छ। योग बीजमा गुरु गोरक्षनाथले हामीहरूलाई, सबै प्राणीहरूलाई भन्नुहुन्छ कि अथ नाथ न अथ नाथ, अनादिकालदेखि जो आएको मार्ग छ त्यो नाथ मार्ग हो। त्यो नाथ मार्गमा लागेपछि मात्र मुक्ति हुन्छ भनेर नाथ मार्गको व्याख्या उहाँले शुरू गर्दै हुनुहुन्छ। शुरू गर्न लाग्नुभयो, बित्न लागिसक्यो समय, दुई गर्दै गइसक्यो। तमहम कथै श्यामी तब प्रीत्या सुरेश्वरी, तिम्रो प्रीतिको लागि पार्वतीलाई भन्नुहुन्छ तब प्रीत्या सुरेश्वरी, यो जो नाथ मार्ग हो यो नाथ मार्ग तपाईँको प्रीतिको लागि, तिम्रो प्रीतिको लागि, तिम्रो प्रेमको लागि यो नाथ मार्ग म तपाईँलाई निवेदन गर्दछु तिमीलाई भनेर, हे सुरेश्वरी, हे देवताहरूकी महादेवी, तपाईँले यो नाथ मार्ग छ, यो नाथ मार्गबाट मात्र अब मुक्ति हुन्छ, त्यस कारणले तिम्रो प्रीतिको लागि यो नाथ मार्ग म निवेदन गर्दछु भनेर भगवान गोरक्षनाथ भन्ने हुनुहुन्छ। नाना मार्ग सिद्धुत प्राप्त्यम कैवल्यम परमम पदम, सिद्ध मार्गेण लभ्येत नान्यथा शिवभासितम

भगवानले गोरखनाथ प्रभुले योग विद्यामा बताउनु भएको छ। मलाई ठिक 30 मिनटको समय दिनुभएको थियो, त्यो समय पनि समाप्त भएको छ। गुरु गोरक्षनाथ आदिनाथ भगवान्।

0: बोल्दै एकदम सही
1: चन्द भगवान गो हरि ओम

0: अब भने
1: हाम्रो बीचमा एउटा त्यस्तो श्रद्धेय व्यक्तित्व आउनुभएको छ जसले हिजो मात्र एउटा काली गण्डकी नामक कविता संग्रह विमोचन गर्नुभएको रहेछ, माधव भारद्वाजजी। यो हामीलाई पनि, व्यासजीलाई एउटा, मलाई एउटा, र हाम्रो प्रज्ञानाथ गुरुदेवलाई एउटा दिनुभएको छ। नेपालमा कविको दशा मैले बुझेको छु, वर्षौं लगाएर रचना गर, हजारौं लाखौं लगाएर पुस्तक छाप अनि बाँड्दै हिँड, केही पनि पढ्दिँदैन मान्छेले, लगेर फालिदिन्छ, किनकि पैसा राखेको भए पो पढ्थ्यो। दशा यस्तै छ। म आफै कवि भएको नाताले, म आफै प्रकाशक भएको नाताले सबै दशा बुझेको छु, तर मैले यो पुस्तकको सम्मान गरेर पढ्ने पनि छु, र यसले हेला नहुने ठाउँमा यस्ता यस्ता संरक्षित कृतिहरूमा, संग्रहित कृतिहरूमा मैले यसलाई संग्रह गर्नेछु भन्ने प्रतिबद्धता सहित अबको मनोज उताको माइक, उता माइक तयारको अबको 10 मिनट मैले आदरणीय माधव शर्मा भारद्वाजजीलाई आफ्ना कविता एवं भनाई जे जे छन् आफ्ना कुराहरू राखिदिनुको लागि 10 मिनटको लागि मैले प्रदान गरे। म ठ्याक्कै 9:30 मिनटमा तपाईँको साथमा आएर उभिनेछु। ओम
2: हरि ओम तत्सत् मन्तासिन परम पूज्य व्यास महात्माज्यू अनि समस्त अग्रणी भक्त महाजनहरू, म काली गण्डकी कविता भन्नको लागि म यहाँ आएको हुँ। मलाई 10 मिनट समय भएको छ, तैपनि काली गण्डकी कविता मैले छपाएर दिएको छु, तपाईँहरू पढ्न पाउनुहुन्छ, अवसर मिले भनौँला। यो कोटी होमको समय भएको हुनाले कोटी होमको बारेमा म भन्छु। कोटी होम मान्छेले गर्न सक्ने, गृहस्थले गर्न सक्ने यज्ञ होइन, यो राजाले गर्थे। 18 सालमा भयंकर प्रलय हुन्छ भनेर 17 सालमा राजा महेन्द्रले नारायणी राजदरबारमा कोटी होम गर्नुभएको थियो। त्यो कोटी होमको दर्शन गर्न म तनहुँ जिल्लाबाट दमौली व्यास गुफामा बस्ने बद्री प्रसाद नेउपानेको साथमा हिँडेर 7 दिनमा काठमाडौँ गएर नारायणी राजदरबारमा पहिले मैले कोटी होमको दर्शन गरेको हुँ। अन्तिम कोटी होमको दर्शन मैले आज गरे। त्यो बेलामा त्यहाँ कविहरूले लेखे थे, हिउ चाहिन्छ 5000 किन, चरुको संख्या गरी साध्य छैन, नदेखि राम्रो गरी मिल्दैन भनेर भन्नुभएको थियो। त्यो कोटी होम योगी नरहरिनाथले घर घरमा हाम्रो सौभाग्यले लगाउनु भयो। म संख्या यथार्थ भन्न सक्दिन, 145 जति कोटी होम उहाँले लगाउनु भयो। जमौलीमा एउटा कोटी होम लगाउनु भएको थियो, त्यो कोटी होममा म पनि सहभागी हुने मौका मिल्यो। म कोटी होममा उहाँसँग म चाहिँ नि सहभागी भए, उहाँसँग प्रश्न सोधे कि हाम्रो यहाँ के भन्छन् भने देखुन, नाग खेप्चो हुने मंगोल र चीनबाट आएका, नाग चुच्चो हुने भारतबाट आएका भन्ने यस्तो प्रचलन छ, के हो महाराजजी भन्नुहोस् भन्दा उहाँले भन्नुभयो, उहाँले भनेको श्लोक उहाँले भन्ने बित्तिकै मलाई कण्ठ छ, म भन्छु, भगुवा भतुवा गासे शरणार्थी नभइकन थानी थरिर रैथानी जाति यही हौ सबैजना भनेर उहाँले भन्नुभयो।

0: पढ्न खोजेको हुँ। अब मलाई समय छैन, छ भने काली गण्डकी कविता भन्छु, छैन भने नमस्कार गर्छु। अब यो कालीको भन्ने मलाई केही छोटा सिलक छन्। यो मैले स्कन्द पुराण र चाहिँ सूर्य पुराण हेरेर यो कविता लेखेको हुँ। स्कन्द पुराणमा प्रयाग सचदा स्नात्व कुरुक्षेत्रे च नै विषय कृष्ण भयाम सक्री स्नात्व फलम तुल्यम लभे द्विह भन्ने श्लोक छ। सूर्य पुराणमा गंगा ब्रह्ममयी यत्र मूर्ति स्तोत्तर वाहिनी समहर्त्री सर्व पापग्नी दृष्टा पृष्ठा नमस्कृता भनिन्छ। त्यसैको आधारमा लेखेको छु। हेर्दा स्कन्द पुराण खण्ड हिमवत काली नदी खण्डमा हेर्दा श्लोक त्यहाँ छ तर थियो अध्याय 55 भनेर यो छ। अनि अब काली गण्डकी शुरू हुन्छ। श्री दामोदर कुण्ड मूर्ति दुईटै मानिन्छ काली शिर काली पाउछ देवघाट थलमा काली सभा सुन्दर श्री नारायणको मन्दिर यहाँ श्री मूर्तिको क्षेत्रमा हुन्छन् हर्ष विभोर विष्णु भगवान काली नदी काखमा काली मोक्ष प्रदायिनी हुम नदी काली स्वयं राधिका हुन्छन् उत्तर वाहिनी यदि भने हुन् मोक्ष कैलाधिका नुहायो उत्तर वाहिनी यदि भने त्यो नै हो त्यो नै महापुण्य हो पायौं दर्शन लाख चक्र भगवान त्यो नै अहो भाग्य हो कालीको र त्रिशूलको जल मिली नारायणी देखियो हुन्थ्यो मुख्य त्रिशूलकै जल भने भन्थे शिवा नाम हो काली मुख्य हुँदा पवित्र जलको नारायणी नाम हो जे हो मुख्य त्यही गएर जलमा नहुन महास्नान हो काली शान्त पवित्र कालीको जल नै पवित्र जल हो छन् विष्णु लाखौं यहाँ काली विष्णु बनाउँछिन् हर घडी छन् चक्र पाषाणमा कालीको जल बिन्दु मात्र मुखमा जसको पर्यो अन्त्यमा त्यो मान्छे सब पाप मुक्त हुन गई पुग्ने छ वैकुण्ठमा मान्छे तीर्थ प्रयाग गइकन त्यहाँ गर्दा स्वयं स्नानले एउटै स्नान समान तिन्छ बल थियो काली नदी स्नानले जाउन स्नान निमित्त एकादशी पूर्णिमा औँसीमा सब श्राद्ध तर्पण गरून् काली महान तीर्थमा हाम्रा ती जति चार धामहरू छन् काली दुई धाम हुन् कालीको शिर मुक्ति धाम पहिलो दोस्रो रुरु भन्दछन् एउटै देख्छौ धाम यहाँ पवित्र दुईटा एउटै नदीमा पनि कालीको तुलना हुँदैन अरूमा उन्मुख काली नदी आयो माघ पनि प्रयाग धुरी जाँदैन काली नदी सालक राम शिला चिनेन जसले चिन्दैन काली पनि लाखौं खर्च गरेर जान्छ यमुना सालक राम शिला जान्छन् भारतका विदेशका नदीहरू भने काली उपेक्षा गरी सालक राम शिला टिपेर उसले फाल्दैछ ढुङ्गा पनि कृष्णका तटका ठुला पनि लगे ढुङ्गा अयोध्या पुरी कालीभित्र अथाह शक्ति नभए ओलान्छ ढुङ्गा पनि कालीको महिमा बुझेर अरूले लाँदैछ ढुङ्गा पनि नेपाली किन हो भएर नजिकै जाँदैन काली नदी कस्तुरी मृगले सुगन्ध नचिनी खोज्दै डुलेदै गरी आफै इन्द्र भएर स्वर्गतिरका पापै नजाने सरी आमाले शिशु जन्मने समयको बिजा नजाने सरी नेपाली नचिनेर भानर सधी जाँदैन काली नदी काली तीर्थ काली स्नान गरे हरिओम तत्सत्।
1: एकपटक जोरदार ताली बजाएर स्वागत गर्छ।

0: रविवार हाम्रा आदरणीय अग्रज श्रद्धेय माधव भारद्वाजी यस्तै छ जीवनको गति. मन बुढो हुँदैन तर शरीरले साथ दिँदैन. हाम्रो माधव गुरुदेवबाट अहिले देख्यौं मनमा कति उत्साह छ तर माइक हातले समाउँदैन. यो कविता पनि मैले भनेर छोराछोरीले लेखिदिएका हुन्, मेरो हातले लेख्दैन भन्नुभएको छ. त्यसकारण बेलैमा सत्सङ्ग गरौं, समय छँदै जे रचना गर्ने हो, जे जे सत्कर्म गर्ने हो, जे रचना गर्ने हो, जे इतिहास रच्ने हो, समय छँदै गर्नुहोला. मनमा त सधैँ गर्छु गर्छु गर्छु जस्तो लाग्छ तर शरीरले कहाँनिर धोका दिन्छ थाहा हुँदैन. त्यसकारणले हामी बुवालाई जोरदार तालीको साथमा सम्मान गर्छौं, जोरदार तालीको साथमा हजुरले आशीर्वाद हामीलाई दिनुहोला. र एउटा छोटो भजन, एउटा छोटो मिठो भजन, अनि त्यसपछि हाम्रो मनिष उप्रेतीबाट अत्यन्तै संक्षिप्त रूपमा आफ्ना धारणाहरू, अनि त्यसपछि कार्यक्रम अगाडि बढ्नेछ.
1: भोलानन्द गण्ड भगवानको नाचौँ है त एउटा छोटो भजन.

0: श्री शिव गोरक्षनाथको
1: जय हो।
0: आदरणीय सज्जन बृन्द, सचिवालयका कामहरू पनि हामी घटाउँदै जानेछौँ। हजुरहरूको हातमा रसिद छ भने लिएर आइदिनु होला, एकजनाले संकलन गरेर लिएर आउनु भए पनि हुन्छ, अनि म बोलाउने छु। र हजार भन्दा माथिको मात्रै पठाइदिनु होला, समितिको निर्णय त्यस्तो छ। सचिवालय उता काट्नु भएको भने पनि रसिद लिएर आउनु होला। यहाँ दुई तीनजनाले सोध्नु भएको थियो सचिवालय कहाँ छ भनेर, हाम्रो साथीहरूले नभ्याएर होला। यो यसो हेर्नुहोस् त, त्यहाँ कार्यालय लेखेको त्यहाँ घर छ, त्यहाँ भित्र गएपछि सचिवालय छ। अब यसरी खोज्नुपर्ने अवस्थामा छौँ हामी भन्दै अहिलेलाई नील गिरी जागृति आमा समूह भरतपुर 11,5,610 पहिला प्रदान गर्नुभएकोमा पछि उहाँहरूले थपेर 11,115 जोरदार ताली बजाएर स्वागत गरौं नीलगिरी जागृति आमा समूह। अध्यक्षज्यू माथि आइदिनु होला, अरू सबै अगाडि आएर व्यासजीको अगाडि उभिएर एउटा फोटो यहाँको खिच्नु होला, ऐतिहासिक फोटो। नीलगिरी आमा समूह प्रशस्त चरूको सामान, फलफूलहरू, भण्डाराका सामानहरू, टिको व्यासजीको टीका, कृपया हिमा सनातनीजी अथवा संगीता लोहनीजी अथवा हाम्रो सूर्य अधिकारी जो हुनुहुन्छ, टीका जसले छिट्टो ल्याउन सक्नुहुन्छ व्यासजीको। ल, हाम्रो मनिष बाबुले यहाँ व्यवस्था गर्दै हुन्छ। अध्यक्षजी र एकजना प्रतिनिधि माथि आउनु। हजुरहरू जस्ता दिदीबहिनीहरूका सत् प्रयासले, सहकार्यले कार्यक्रम अत्यन्त निर्विघ्नको साथमा अगाडि बढेको छ। नीलगिरी जागृति आमा समूह भरतपुर 11,115 यो रसिद पनि लिनुहोला, अनि रुद्राक्ष। अब फोटो खिच्ने काम हजुरहरूले उता फर्केर आनन्दसँग सबैको आउने गरी आरामले फोटो खिच्नु होला। हाम्रो यताको कार्यक्रम पनि चल्दै गर्छ। यज्ञ प्रसाद आचार्य भरतपुर 5 11,155 प्रदान गर्नुभएको छ। यज्ञ प्रसाद आचार्यज्यूलाई पनि रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि म मञ्चमा आमन्त्रण गर्दछु। फोटो खिचेर अनि हजुरहरू व्यासजीको आधारमा टीका लगाउने इच्छा भयो भने फटाफट आएर टीका लगाएर जानुहोला। रसिदहरू छिटो ल्याउनु है। रसिदहरू राममाया श्रेष्ठ रत्ननगर 13 11,115 राममाया श्रेष्ठ रत्ननगर 13 गोविन्द घिमिरे गुञ्जन, म एकैछिनमा बोलाउनेछु गोविन्दजीलाई। हजुरहरूको हजुरहरूले पनि व्यासजीको आधार टिका लिने इच्छा छ भने आउनु होला है। हाम्रो समूहका श्रद्धालुहरू, अरू हामी आरती पछि अनि जाने भयौँ, किनकि सबै कार्यक्रम अस्त व्यस्त भएर एकदमै यहाँ सम्हाल्नै नसकिने भयो। विमला बुढाथोकी डल्लाकोटी भरतपुर 9 11,115 विमलाजी फूल माथि राखिदिनु होला कृपया, अलिकति व्यासजीको नजिक पर्ने गरे तलका फूलहरू। हाम्रो भारद्वाज आश्रमबाट पण्डित श्री बालकृष्ण कणेलजी अनि हाम्रो साथमा एकछिन मञ्चमा मैले आमन्त्रण गरे, साथमा आउनुभएको पण्डितजीको पनि मलाई नाम गोविन्दजी यता मञ्चमा आसन ग्रहण गरिदिनु होला। हाम्रो भारद्वाज आश्रम गैनाकोटमा भारद्वाज गोत्र हुनेहरू सबै त्यहाँ जानु होला, दर्शन गर्नु होला। 7 ऋषिको मूर्ति राखिएको छ। नेपालकै इतिहासमा सप्त ऋषिहरूलाई एकै ठाउँमा दर्शन गर्न पाइने। आ रसिदहरू हजुरहरूको हातमा छन् भने छिटो ल्याइदिनु होला यसै विश्राममा। भारद्वाजको मन्दिर भएको गैंडाकोट एक हामी मौलाकालिकातिर जाने गेटबाट माथि जानुभन्दा यतापट्टि हेर्नु होला, त्यहाँ भनिदिन्छन् भारद्वाज आश्रम भन्नुहोला। मौलाकालिका जाने बेलामा मौलाकालिकाको प्रमुख द्वारमा पुग्नुभन्दा थोरै तलतिरै दायाँ तर्फ हेर्नु विशाल गेट बनेको छ, त्यहाँबाट 2-3 मिनट पैदल, बढीमा 4 मिनट भन्नुहोस्, ढिलो हिँड्ने मान्छेलाई पनि, छिटो हिँड्ने मान्छे त 1.5-2 मिनटमा पुगिहाल्छ। भव्य आश्रम छ, भारद्वाज गोत्रीय श्रद्धालुहरू सबै गएर त्यहाँ दर्शन गर्नुहोला। संकेत भण्डारी भरतपुर 5 आनन्द टोलबाट 1115, संकेत भण्डारीजी आइदिनु होला।

0: संकेत भण्डारीको आमा हीरा भण्डारीजी रुद्राक्ष लिँदै हुनुहुन्छ र अब भने हामीलाई मिठा मिठा हामीलाई अत्यन्तै सुमधुर भजनहरू श्रवण गराएर छमछमी नचाउने नेपालको लगभग लगभग हरेक जिल्लामा हरेक नगरपालिका र गाउँपालिकामा पुगेर आफ्ना कोकिल कण्ठबाट लाखौं भक्तहरूलाई आध्यात्मिक मार्गमा डोर्याउनको लागि अत्यन्तै ठूलो योगदान पुर्याउनु हुने हाम्रो प्यारो भजन गायक हाम्रो प्यारो भाइ गोविन्द घिमिरे गुञ्जन म अगाडि आमन्त्रण गर्दछु उहाँले पनि यो कार्यक्रमको सफलताको कामना गर्दै 1115 प्रदान गर्नुभएको छ जोरदार ताली बजाएर स्वागत गरौं अहिले उहाँले व्यासजीका हातबाट टीका प्रसाद एवं रुद्राक्ष लिँदै हुनुहुन्छ ताली बजाएर हाम्रो गोविन्दजीलाई विशेष विशेष सम्मान गर्दछौ यो रसिद पनि राखिदिनु होला र यसै खुशीमा एउटा मिठो भजन पनि गोविन्दजीबाट जाओस् 1.5 मिनटको
1: भोलानन्द कन्द भगवानको

0: मिठा भजनहरू फेरि पनि सुनाउला, छमछमी नाचौँला। अहिलेलाई भने अत्यन्त संक्षिप्त रूपमा आफ्ना दिव्य वाणीहरू राखिदिनुको लागि मनिष उप्रेती बाबुलाई मैले माइक्रोफोन प्रदान गरेँ। ओम
1: समादरणीय भक्त भागवतहरू, सबै भक्त भागवतहरूमा नमन गर्दै यस दिव्य श्री शिव गोरक्ष योगिनाथ साङ्ग कोटी होम महायज्ञ 2083 जुन वैशाख 16 गते पूर्वाङ्ग भएर असाढको 14 गतेसम्म यही देवद्वार बागेश्वरीमा चलिरहेको छ र यस कार्यक्रमका सञ्चालक हिरालाल कडेरज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्दै हाम्रा मञ्चमा आसीन यसै कार्यक्रमका प्रमुख वाचक परशुराम पाण्डे गुरुदेव र हाम्रा नाथ सम्प्रदायका वशिष्ठ गुरुदेवहरूमा आज नमन गर्दै हामीहरूमा आज राष्ट्रिय भजन गायक गुरु पनि हुनुहुन्छ उहाँलाई पनि नमन गर्दै आफ्ना केही भनाइहरू संक्षिप्त रूपमा हजुरमा राख्न गइरहेको छु र हाम्रो विशेष दाई अनुप कणेल दाईको पनि यहाँ आगमन भएको छ र सबै भक्तहरूमा आज नमन गर्दै आज विशेष गरेर गौशाला अर्थात् गौ माता जहाँ चरण गर्नुहुन्छ यस स्थानमा बसेर कुनै पनि धार्मिक अनुष्ठान गरिन्छ धार्मिक प्रवचनहरू गरिन्छ भने यसको के महत्व रहला भन्ने विषयमा आज हामीहरू चर्चा गर्न गइरहेको छौँ संक्षिप्त रूपमा। त्योभन्दा अगाडि एउटा सानो मङ्गलाचरण गरेर हामी प्रवेश गर्न गइरहेको छौँ।

0: भक्त भागवतहरू यस दिव्य भागेश्वरी माताको प्राङ्गणमा हामीहरू आज देवी भागवत महापुराणको ग्रन्थ श्रवण गर्न उपस्थित भएका छौं। यस दिव्य गोरक्ष मन्त्रको हवन जुन 125 करोड सम्पन्न हुँदैछ, अबको केही दिन मात्र बाँकी छ यस दिव्य कोटी होममा। हजुरहरू मिडियाबाट हेर्दै हुनुहुन्छ भने, उपस्थित हुनुभएको छैन भने उपस्थित हुनुहोला। र आज विशेष गरेर संक्षिप्त रूपमा भन्नुपर्दा, दिव्य जहाँ गौमाताहरू रमण गर्ने गर्नुहुन्छ, जहाँ गौमाताको नित्य खुरहरूद्वारा जहाँ जुन स्थानलाई पवित्र हुन्छ त्यस्तो स्थानमा केही पनि धार्मिक अनुष्ठान गरिन्छ भने त्यसको हजारौं लाखौं गुणा फाइदा हुने गर्दछ भनेर शास्त्रमा वर्णन गरिएको छ। त्यसै कारणले विशेष गरेर जुन पनि अनुष्ठान गर्दा, पूजा कर्म इत्यादि गर्दा गौमाताको अर्क गोबर इत्यादि लाएर त्यो स्थानलाई पवित्र गर्नुपर्छ भनेर भनिएको छ। त्यसै भएर यस दिव्य स्थानमा बसेर हामीहरू एकदमै सौभाग्य छौं कि भागवत जस्तो दिव्य ग्रन्थ को श्रवण गरिसकेका छौं, देवी भागवत जस्तो दिव्य ग्रन्थ श्रवण गर्दैछौं। वरिष्ठ नाथ सम्प्रदायका गुरुवरहरूद्वारा नाथ सम्प्रदायको बारेमा श्रवण गर्दैछौं, हामी एकदमै भाग्यमानी छौं। त्यसै कारणले दैनिक रूपमा यो अब धेरै दिन बाँकी छैन, नछुटाउनुहोला र दैनिक रूपमा उपस्थित हुनुहोला भन्ने अनुरोध गर्दै मेरा दुई भनाइहरू यहीँ टुङ्ग्याउँछु। त्योभन्दा अगाडि म एकचोटि जय जय गोरख भन्छु, तपाईँहरू जय जय काली भन्नुहोला है त। जय जय गोरख,
1: जय काली,
0: जय जय गोरख,
1: जय जय काली,
0: जय जय गोरख,
2: जय जय काली।
0: गोरखनाथ भगवानको, राष्ट्रगुरु योगी नर हरिनाथको, नाथ सम्प्रदायका आचार्यहरूको।
3: धेरै धेरै धन्यवाद प्यारो भाइ मनिष उप्रेती। अब हजुरहरू सबै विज्ञ हुनुहुन्छ मैले के भनौं, समय सबैलाई पुर्याउनु पर्ने बाध्यता छ, खुसी कोही पनि हुनुहुन्न, खुसी बनाउन सकिँदैन। तर के छ भने समय हेरेर कि नेपालको कानून बनाउने संसदमा 2 मिनटको समय दिएको छ, त्यो 2 मिनटभित्र तपाईँले आफ्ना भनाइहरू राख्नुभयो भने राख्नुभयो, नत्र उताबाट माइक बन्द हुन्छ। हेर्नु भएको छ नि भन्द, यहाँ यति छ भनिसकेपछि मंगलाचरण पनि ओम भन्ने आफ्नो विषयवस्तुमा प्रवेश गर्ने। अब मञ्चासीन सबै आदरणीय महानुभावहरूलाई सञ्चालकले नाम लिइदिएको छ, अनि आइजतिकोले सबैले फेरि भजतिकाको नाम लिँदा 20 मिनट त त्यो सम्बोधनमै फाल्नुहुन्छ, अनि अन्तिममा पुर्याउनु पर्यो समय, अनि फेरि रिसाउनुहुन्छ। त्यसकारणले यो दुर्गुणबाट सबै मुक्त हुनुपर्ने अवस्था छ। विद्वानको फेरि लक्षण मैले वर्षौंदेखि भन्दै आएको छु, विद्वानको लक्षण चाहिएको ठाउँमा तपाईँ लम्किनुहोस्, 4 घण्टा 5 घण्टा कति लान सक्ने हो लम्किनुहोस्, र खुम्चिनु पर्ने ठाउँमा 2 मिनटभित्र त्यस तार तत्त्व भन्न सक्ने क्षमता पनि विकास गर्नुहोस्। सबै विद्वानहरूलाई म यो अनुरोध गर्दछु, एकपटक जोरदार ताली बजाएर स्वागत गरौं।
1: जय जय होस्।
3: र यहाँ सञ्चालक नै धेरै बोलेर फेरि अरूलाई समय दिएन भन्ने पनि मैले गुनासो सुनेको छु, सञ्चालक आउने नै बोल्न हो नम्बर एक कुरा त्यो जान्न पर्यो, आउने नै बोल्न हो। नम्बर दुई, मैले मेरा बाबाका कथा सुनाएर, आमाका कथा सुनाएर, मेरा घरका कथा सुनाएर समय अतिक्रमण गरेँ भने तत्काल माइक खोज्नुहोस्, नत्र यहाँ आउने यहीँका सचिवालयका सूचनाहरू, यहीँका सन्देशहरू, यहीँको यसैलाई व्यवस्थापन गर्दाखेरि जाने समयलाई त जान्छ, यो सबले पचाउनुपर्छ। त्यसकारण जहाँ पुग्नुपर्ने त्यहाँ हजुरहरू जस्तो कोमल मनका हजुरहरूलाई केही छैन, यो जहाँ पुग्नुपर्ने त्यहाँ पुगोस् यो आवाज, एकपटक ताली बजाएर अनुमोदन गरिदिनुहोस् हजुरहरूले पनि। गो अर्क यहाँ हामीले एकदमै वैज्ञानिक तवरबाट गाईको गौतलाई पसिना बनाएर, जस्तो हामीले सब्जी बनाउँदाखेरि तल डेक्चीमा अथवा कुनै पनि भाँडोमा सब्जी राख्यो, माथिबाट ढाक्यो भने पछि खोल्दाखेरि त्यो ढक्कनभरि पसिना हुन्छ नि, हो त्यसरी नै त्यो पसिना माथि जम्मा हुन्छ अनि त्यो ढक्कन त्यही किसिमले बनेको हुन्छ, त्यो पसिना खस्दाखेरि बाहिर जान्छ, बाहिर अर्को भाँडामा तप थोपा थोपा जम्मा भएर त्यो अर्क तयार हुन्छ, अनि त्यो अर्क यहाँ तयार भएको छ। युरिक एसिडदेखि सुगरसम्म, अल्सरदेखि क्यान्सरसम्म र महिनावारीदेखि एसिडिटीसम्म जे जे शरीरका समस्याहरू हुन् ती सबै समस्याहरू यो गो अर्कको नियमित सेवनले निको पार्छ। धेरै महँगो छैन, 2 रुपियाँ माफ गर्नु होला, 2 रुपियाँ नै भन्न म किन बाणी उ गरौँ र 2मा चाहिँ 2टा सुन्न थपिया छ, 200 2 रुपियाँमा 2टा सुन्न थपेर 200 रुपियाँ त्यसको मूल्य राखिएको छ, लिएर जानु होला। अनि छालाका रोगहरू अहिले धेरैलाई छालाका रोग छन्, त्यो गो अर्क त माथिबाट गएर उता जम्मा भयो अनि तल रहेको लेदो छालाका पुराना भन्दा पुराना रोगहरूलाई त्यसले निर्मूल बनाउँछ र त्यो जम्मा 50 रुपियाँमा बोतल पाइन्छ। लगभग हामीले एकजनालाई मात्रै हो भने त 3 महिना 4 महिनालाई पुग्छ, त्यो सानो उसले लगाउने हो, कपासको एउटा ऊ बनाएर लगाउने, धेरै गर्न परेन। 50 रुपियाँको छालाका रोग समेत दुबी होस्, दाद होस्, कहिल्यै सञ्चय नभएको निको नभएको खटिरा होस्, त्यो अवस्थाको त्यो लेदो पनि लिएर जानु होला। अनि छालाका रोगहरू निर्मूल पार्नको लागि पेट सफा हुनुपर्छ, यो सत्य कुरा जान्नु होला, पेट एकदम खलास हुनुपर्छ। पेट सफा राख्नको लागि आफूलाई कुन भोजन खाँदाखेरि निको हुन्छ, माछा मासु मात्रै नखाऊ छालाको रोग निको हुन्छन् भनेर भन्ने गुरुहरू पनि हुनुहुन्छ, त्यो पनि गलत धारणा हो। माछा मासु मात्रै नखाएर माछा मासु छोड्यौं, माछा मासु खाँदै नखाने मान्छेलाई छालाको रोग किन छ, किनकि उसले विरुद्ध आहार गर्छ। मैले त माछा मासु खाँदिनँ, अब संसारको सबैभन्दा चोखो भए भन्यो, अहंकार भयो, अनि विरुद्ध आहार के हो थाहा पाएन, अनि त्यो सात्विक त सात्विक हो तर के भयो, विरुद्ध आहार भयो। अहिले धेरै व्याख्या गर्ने मसँग फुर्सद छैन, त्यो विरुद्ध आहारबाट हामी बच्नुपर्छ, यो सत्य बुझ्दै यहाँबाट गो अर्क पनि लानुहोला, छालाको छालामा लगाउने त्यो लेदो पनि हजुरहरूले लिएर जानुहोला। अर्को कुरा, यहाँ राष्ट्रगुरु योगी नरहरिनाथले 700 भन्दा बढी पुस्तक लेख्नु भएको छ, 500 भन्दा बढी पुस्तक प्रकाशित भएका छन्, त्यसमध्ये 40 प्रकारका पुस्तकहरू यहाँ राखिएको छ, जहाँ गो अर्क राखिएको छ जाने बेलामा। नाथ सन्देश यो पुस्तक लगायत अन्य 39 पुस्तक छन्, यी पुस्तकहरू नेपाल के हो, नेपालको बारेमा वर्णन गर्न, हाम्रो राष्ट्रियताको बारेमा वर्णन गर्न, हाम्रा देवी देवता कहाँ कहाँ कुन कुन क्षेत्रमा कसरी कसरी बसेका छन् आदि सबै कुरा आद्योपान्त जान्ने हो भने त्यहाँ गएर, एकदमै महँगा 2000-2500 पर्ने पुस्तक पनि छन् र 50-60 रुपियाँमा पाइने पुस्तक पनि छन्। हजुरलाई कुन चाहिन्छ, एउटा एउटा पुस्तक योगी नरहरिनाथ, राष्ट्रगुरु योगी नरहरिनाथ ज्यूद्वारा नै रचित पुस्तकहरू पनि लानुहोला। बेलुका 4 बजेपछि आरती गरेर प्रसाद लिएर मात्रै जानेछौ, आज शीतल भएको छ, ल हेर्नुहोस् गाई माताहरू यहीँ आशीर्वाद दिन आउनु भएको छ, यस्तो दिव्य भूमिमा हजुरहरू नाचिनु होला। एउटा छोटो भजनको लागि मैले माइक्रोफोन कलाकार साथीहरूलाई प्रदान गरे र यो बीचमा हाम्रो नरेन्द्र नाथ गुरुदेवका छोटा आशीर्वचन सुन्नेछौ, अनि त्यसपछि हाम्रो भक्ति संगीतका मूर्धन्य गायक अहिले यहाँ होममा वरणी होम गर्नको लागि वरण भएर बस्नु भएको छ, नारायण प्रसाद ओस्तीजी, उहाँका 2 भजन भन्नुभएको छ, पहिलेदेखि भन्नुभएको थियो, समय मिलाउनै सकेको थिइनँ मैले, आज 2 भजनको लागि मात्रै उहाँलाई, 2 फेरि लामा भजन होइन नि, एउटै भजन 15 मिनट जाने खाले 2 होइन, छोटा 2 भजनको लागि मैले समय प्रदान गर्नेछु। साथमा हाम्रो राजनजी, अहिले बोलाउँछु दादा, नारायण दादा अहिले बोलाउँछु, म अहिले बोलाउँछु हजुर बस्नु, हाम्रो नरेन्द्रनाथ गुरुका भनाइपछि बोलाउनेछु, अनि हाम्रो राजन अधिकारीजीलाई पनि गरिमा मञ्चमा आसन ग्रहण गराइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। समय छैन, मलाई माफ गर्नुहोला, मैले आज नरेन्द्र गुरुजीलाई आज अब 6 दिन मात्रै बाँकी रह्यो, यति लामो समयमा योगी नरेन्द्रनाथजीलाई माइक दिन नपाएकोमा आज क्षमा याचना गर्दै 2 मिनटको एउटा भजन गुञ्जनजी, त्यतिखेरसम्म मैले माइक उता व्यवस्थापन गर्नेछु।

0: हरि ओम श्री शिव गोरक्षनाथको
1: जय जय हो।
0: ल नरेन्द्र गुरुदेवलाई मैले यो माइक्रोफोन प्रदान गरे। इन्द्रजी एकजना भाइलाई उहाँले एउटा मेरो बनाइदिनु भन्नुहोस् मोबाइलमा, कसैलाई एकजना भाइ अथवा बहिनीलाई हजुरले खटाइदिनुहोस् त उहाँको मोबाइलमा पनि यो खिचिदिनु पर्यो भन्नुभएको छ। अहिलेलाई मैले यो समय अब योगी नरेन्द्रनाथ गुरुदेवलाई प्रदान गरे। संक्षिप्त रूपमा आफ्ना भनाइहरू राखिदिनु होला, समयको पाबन्दीलाई बुझिदिनु होला। यो बीचमा त्यता व्यवस्थापन गर्दै गरौं, क्यामेरा मिलाउँदै गरौं, समय खेर नफालौं। पृथक ट्रेडर्स एण्ड सप्लायर्स भरतपुर 8-1155 प्रदान गर्नुभएको छ। पृथक ट्रेडर्स का प्रोप्राइटर जो हुनुहुन्छ कृपया मञ्चमा आइदिनु होला र यो रसिद पनि लानु होला, रुद्राक्ष पनि ग्रहण गरिदिनु होला। राजन सुवेदी भरतपुर 4-1120 प्रदान गर्नुभएको छ। राजन सुवेदीज्यूलाई पनि मञ्चमा आएर रसिद एवं रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। मनोहरी अधिकारी भरतपुर 10 1025 प्रदान गर्नुभएको छ। मनोहरी अधिकारीज्यूलाई पनि पुतली श्रेष्ठ 1115 पृथक ट्रेडर्स सप्लायर्सबाट को आउनुभयो हजुर? अञ्जना पन्त शर्मा आफै प्रोप्राइटर हुनुहुन्छ, यहाँ आउनुभएको छ। अञ्जना पन्त शर्माजी ताली बजाएर स्वागत गरौं, अगाडि गएर रुद्राक्ष लिनुहोला ब्यासजूको हातबाट। हजुरको नाम राजन सुवेदीजी, अनि हजुरको हातमा रसिदहरू छ भने लिएर आउनुहोला। मनोहरी अधिकारी ल अब योगी नरेन्द्रनाथ गुरुदेव
2: एक छत्र हुन लाग्यो केही छैन जात, छेत्री बामन गुरु मगर साथै खान्छन् भात।

0: भन्छन्, काटेपछि एकै रगत सबैमा एक गन्छन्, राजाले प्रजाको तौलना गर्दैछन्, भगवान गोरखनाथले एक एकले थैछन्। यस्तो धर्म यस्तो कर्म पछि कहाँ पाइनेछ, धर्म कर्म गरेपछि नरदेह पाइनेछ। यस जन्ममा नभुलिक सफल पार्नमा, इच्छा सबैको हुनु पर्छ संसार रूपी तर्नामा। छली कपटी कोही नगरौं, सद्भावना धरौं, सब मानिसको रक्षा हुने साँचो काम गरौं। कतिका छन् काना खोडी, कतिका छन् कोडी, जान बच्चा छोरा छोरी ती सबैलाई छोडी। मोमो भन्ने अहंकार मानिसले गर्छ, आखिरमा एक दिन त्यो घमण्डी मर्छ। द्रौपदीको सारी खिची कौरवले लिए, द्वारिकाबाट कृष्णजीले लाज बचाइदिए। त्यस्ता भगवान कृष्णको भजन गरौं हामी, अक्कलको विचार गर्छन् धन्य अन्तर्यामी। छिन छिन बखतमा दया गरेकाइ छन्, मनको मनै राखिकन अर्ने अरेकाइ छन्। दिने रति लाउने ईश्वर छन् मिलाउने, कर्म कर्तु गरेपछि अक्कल सिकाउने। तेरो मेरो भन्ने यहाँ मानिसको भावना, त्यति मात्र भुलेको छन् मायाको जालमा।
1: जय हो
2: सक्नुभयो गुरुदेव। मैले एकैछिन यहाँ सूचना भर्खर, यहाँ सूचना दिदीबहिनीहरू एउटा सूचना सुनेर जानु होला है। भोलि बत्ती भर्खरै मलाई हाम्रो बत्ती को संयोजक भागीरथी कणेलजीले जानकारी गराउनु भयो, हामीले अहिलेसम्म बिहान दस बजे बिहान दस बजे बिहान दस बजे भोलि 8 गते बिहान 10 बजे बाल्ने भनेर उद्घोष गरेका थियौं, तर बेलुका 5 बजेको समय अत्यन्तै एकदम राम्रो समय निक्ल्यो भनेर गुरुहरूले हिजो फेरि बसेर भन्दाखेरि भोलि बेलुका 5 बजे बत्ती बाल्ने त्यो समय चाहिँ फेरिएको छ है। अब हजुरहरू आएकोले त प्रत्यक्ष थाहा पाउनुभयो, अरूलाई पनि एक किसिमको प्रभाव सूचना प्रभाव गर्नुहोला। आइहाल्नु भयो भने कथा सुनेर अनि बेलुका बालेर जाउँला, फेरि आत्तिएर पनि भएन होइन। सूचना चाहिँ यही भएको छ, बत्ती अब भोलि बेलुका 5 बजे बालिने भयो भनेर मलाई भर्खरै समयजीले भन्नुभयो, र मैले बीचमा गुरुदेवको बाणी पनि सुनेर उहाँ जाँदै गर्दा देखेर सूचना गरेँ। ल नरेन्द्र देव गुरुजी आफ्ना भनाइहरू पूरा गरिदिनु होला। ओम, जोरदार तालीले स्वागत गरौं। ल अब हाम्रो नारायण प्रसाद ओस्तीजी।
0: छत्र हुन लाग्यो केही छैन जात, क्षेत्री बामन गुरु मगर साथै खान्छन् भात। नीति हाम्रो लुकी गयो यहाँ कता हो कता, आफ्नो बुद्धि लिएर जाउँ जता तता। जाति कुरा गरेपछि के फरक छ भन्छन्, काटेपछि एकै रगत सबैमा एक गन्छन्। राजाले प्रजाको तौलना गर्दैछन्, भगवान गोरखनाथले एक एकले थैछन्। यस्तो धर्म यस्तो कर्म पछि कहाँ पाइनेछ, धर्म कर्म गरेपछि नरदेह पाइनेछ। यस जन्ममा नभुलिक सफल पार्नमा, इच्छा सबैको हुनु पर्छ संसार रूपी तर्नामा। छली कपटी कोही नगरौं, सद्भावना धरौं, सब मानिसको रक्षा हुने साँचो काम गरौं।
2: योगी श्रद्धेय नरेन्द्रनाथ जीका चरण कमलमा कोटि कोटि नमन गर्दै 61 दिनको कार्यक्रममा अब 6 दिन बाँकी रहँदाखेरि आज आएर गुरुले 6 मिनट पनि आशीर्वाद दिनुभएन। ल हेर्नु समयको महत्व, एकपल्ट ताली बजाइदिनुहोस् त। समय बुझेको योगी ध्रुव लाल पौडेल भरतपुर 1715 प्रदान गर्नुभएको छ ध्रुव लाल पौडेलजीलाई। यता ब्यासजीको हातबाट रुद्राक्ष ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। अन्य रसिदहरू हजुरहरूको हातमा छ भने ल्याएर आउनुहोला यो विश्राममा, अनि कहाँ कहाँ काट्ने रसिद भनेर अल्मा लिनुभएको छ भने यहाँ हाम्रो अनुप कर्णेल भाइ आज सचिवालयमा खट्नु भएको छ। जोरदार ताली बजाएर स्वागत पनि गरौं। अत्यन्तै खट्नु भएको छ हाम्रो अनुप भाइ र यहाँ अहिले सचिवालयमा सेवा पनि गर्नुभएको छ। अब भने अत्यन्तै संक्षिप्त रूपमा आफ्ना दिव्य भजनहरू, दुईवटा भजनहरू भन्नुभएको छ, पक्कै पनि लामा होइनन् मैले सुनेको छैन। आदरणीय श्री नारायण प्रसाद ओस्तीजी जसले 3 वर्ष पहिला भएको नारायणी किनारको कोटी होममा पनि होमकै जिम्मा लिएर अति ठूलो योगदान पुर्याउनु भएको थियो। अहिले पनि यहाँ 1-2 महिनासम्म नै उहाँ निरन्तर खट्नु भएको छ। अहिलेलाई मैले अब श्रवण गर्नुहोस् उहाँका दिव्य वाणीहरू।
3: हजुर नमस्कार नमस्कार नमस्कार। एकको प्रमुख व्यास गुरु तथा महाराज मा मेरो छोटो सम्बोधन गर्दै फेरि समयको पनि छोटो पावन भएको छ र मैले हाम्रो यो मध्य क्षेत्रको गाउने शैलीमा चुड्के भजन गाउन मन लागिराखेको छ। यहाँ यो सारण्य क्षेत्र हो, शिवजी को पावन भएको र कोटी होमले युक्त भएको पवित्र ठाउँमा शिवजी आउनुभयो। यस पवित्र ठाउँमा पार्वतीलाई शिवजीले भन्नुहुन्छ भजनबाट,

0: fish and meat.
1: Just so honey.

0: जति जति मैले होमकुण्डमा स्वरूद्वारा भगवानलाई मैले ग्रहण गराए, भोग गराए, प्रसाद गराए, यो समय मेरो मनमा अवश्य मेरो भगवान शिवको मुखमा अर्पण गर्न पाए भन्ने म बडो भाग्यशाली बनेर यो दुईटा भजन गाउने अवसर दिनुहुने हाम्रा मित्र गुरुमा साष्टाङ्ग दण्डवत गर्दै व्यास गुरु तथा महाराजीका साथमा अर्पण गर्दै यो समयमा
1: जय होस्
2: श्री शिव गोरक्षनाथको
1: जय जय हो।
2: बडा दिव्य भजन श्रवण गराउनु भयो आदरणीय नारायण प्रसाद ओस्तीजीले। एकपटक गडगड हरताली बजाएर स्वागत गरौं उहाँका कोकिल कण्ठबाट। गुञ्जायमान भजनहरू भगवानले जुराउनु भएछ भने फेरि कुनै समयमा कुनै मञ्चबाट लामो समय श्रवण गरौंला। अहिलेलाई भने चुनु श्रेष्ठ भरतपुरी एकबाट 1125 प्रदान गर्नुभएको छ। चुनु श्रेष्ठजी मञ्चमा आएर यो रसिद र रुद्राक्ष ग्रहण गरिदिनु होला हजुरहरू सबैलाई। मैले फेरि पनि सूचना प्रवाह गरे, जाने बेलामा गो अर्क गाईको लेदो अनि राष्ट्रगुरु योगी नरहरिनाथद्वारा रचित एउटा न एउटा कुनै न कुनै कृति अनिवार्य लिएर जानुहोला, पढ्नुहोला, बच्चा बच्चीलाई पनि पढाइदिनु होला। भोलि अब सबैलाई जति आएका छौ हाम्रो मिडियाबाट पनि सन्देश जाओस्, बेलुकाको 5 बजे बत्ती बाल्ने, 5 करोड भन्दा बढी बत्ती बाल्ने समय बेलुकाको 5 बजेलाई। भर्खरै मात्रै मलाई संयोजकजीले भन्नुभयो र सूचना प्रवाह गरे, सबैको कल्याण होस्, सबैको मंगल होस् भनेर हामीले बत्ती बालेका छौं। अब शुभ मुहूर्त जुराएरै बालेकोमा सबको कल्याण हुन्छ। बिहानै आए पनि केही छैन, दिनभरि यता मञ्चतिर बसौंला अनि त्यसपछि बेलुका बत्ती बालेर जाउँला। अहिलेलाई अब म धेरै समय नलिइकन मञ्चासीन समस्त आदरणीय श्रद्धालुहरूलाई कोटि कोटि नमन गर्दै उपस्थित हुनुभएका सबै श्रद्धालुहरूका चरण कमलमा कोटि नमन गर्दै यहाँ फेरि रसिद लिएर आउनुभएको छ हाम्रो पद्मनाभाय सपरिवार भरतपुर 10 1005 प्रदान गर्नुभएको छ। पद्मनाभाय ज्यूको प्रतिनिधि आइदिनु होला रुद्राक्ष ग्रहण गरिदिनुको लागि। धान हुनेले धान दिनुस्,

जमिकुलको डबल एक्सनले पसिना र घमौरालाई हटाउँछ र दिन्छ यो गर्मीमा पूर्ण राहत। प्रस्तुत छ डबल एक्सन युक्त जमिकुल मौसम जमिकुलको।

बजौला मलाई मरि जाने जिन्दगीमा बजौला मलाई मरि जाने जिन्दगीमा बजौला मलाई मरि जाने जिन्दगीमा बजौला मलाई हरि मैले यहाँ एउटा त्यस्तो श्रोता जो हाम्रो लगभग 17 गते हामी शोभायात्रा गर्यौं 18 गतेबाट हाम्रो कथा सुरु भयो मलाई लाग्छ 20 गतेदेखि नै उहाँ प्रत्येक दिन आउनु भएको छ यसरी प्रत्येक दिन आएर कथा श्रवण गर्ने हाम्रा एकदम कम श्रोताहरू मध्ये एकजना हुनुहुन्छ हाम्रो गोविन्द सापकोटाजी जो आँखा हस्पिटलमा सेवा पनि गर्नुहुन्छ कृपया मञ्चमा आएर ब्यासजीको हातबाट एउटा रुद्राक्ष लिदिनुहोला उहाँको मन कति आध्यात्मिक रहेछ बीचमा मैले उद्घोष गरिन हेराउन त कतिसम्म धैर्यता छ उहाँमा म दिनदिनै आउँछु मलाई बोलाउँदैनस् भन्नुहुन्छ कि कहीँ त गुनासो गर्नुहुन्छ कि भनेर मैले त्यो अवधि पनि हेरेको थिएँ तर उहाँले अह जहिले जहाँ देख्नुभयो मुसुक्क हाँसेर मलाई आनन्द लाग्छ यहाँ आइसकेपछि 2-3 घण्टा यहाँ बस्छु सबै व्यथा यता जागिरतिरका पीड़ा घरतिरका तनाव व्यावहारिक सबैबाट मलाई मुक्ति मिल्छ गुरु यो ठाउँमा आइसकेपछि यस्तो परम भक्त गोविन्द सापकोटाजी एकपटक गोपाल सापकोटा हाम्रो प्यारो बाबु गोपाल सापकोटा भगवानको माथि आउनको लागि यहीँबाट

गोपाल सापकोटा शारीरिक रूपमा हजुरहरूले देखिहाल्न मैले केही वर्णन गर्न परेन तर मन एकपटक जोरदार ताली बजाइदिनुहोस् उहाँको यो भगवानप्रतिको समर्पण यस्तो श्रोता हुनुपर्छ यस्तो श्रोता हुनुपर्छ यस्तो धैर्यता हुनुपर्छ र भगवानले कृपा गर्नुहुन्छ हामी त आयो उतिखेरै लौ के त केही बोलिनँ मैले अब व्यस्तीको समय कटिन्छ जोरदार ताली बजाएर स्वागत गरौं भोलि बत्ती बाल्ने समय 5 बजेलाई पुगेको छ साँझको 5 बजेलाई अहिलेलाई भने अब धारा प्रवाह रूपमा भक्ति संगीतको साथमा दिव्य कथाहरू जोडिदिनु हुनको लागि हाम्रो यस कार्यक्रमका 2 महिनासम्मका अथक सायद सबैभन्दा लामो कथा एउटै मञ्चमा बसेर कहिले 5 मिनट पनि समय पुग्दैन कहिले 5-6 घण्टा पनि उतिखेरै लौ के त केही बोलिनँ मैले अब व्यस्तीको समय कटिन्छ जोरदार ताली बजाएर स्वागत गरौं भोलि बत्ती बाल्ने समय 5 बजेलाई पुगेको छ साँझको 5 बजे

पनि गयो सुरु सुरुमा त 11 बजेदेखि बोल्न सुरु गरेको 4 बजेसम्म उहाँसम्म बोल्नुभयो केही पनि छैन म पनि के भयो कसलाई सम्बोधन गर्न आउने त्यो अवस्थामा पनि रह्यो भगवान्ले सबैबाट उहाँलाई पारस भन्ने एउटा तत्त्व हुन्छ जसले छोयो भने फलाम पनि सुन बन्छ र उहाँ एउटा पारस बन्नुभएको छ आध्यात्मिक क्षेत्रको जहाँ जानुहुनेछ यो तपस्याले उहाँलाई हर एक मञ्चमा सफल बनाउनेछ हर एक मञ्चमा जहाँ जानुहुनेछ उहाँका बाणीहरू सुन्नको लागि भक्तहरूको ओइरो लाग्नेछ जसरी भगवान श्री कृष्णको बाँसुरी सुन्नको लागि गोपिनीहरूको आफै धुइरो लाग्थ्यो बोलाउनु पर्थेन कुनै डाँडाको अनकन्टार भूमिमा गएर भगवान कृष्णले बाँसुरीको राग बाँसुरीको तान सुरु गरेपछि सलहजै गोपिनीहरू जान्थे हाम्रो आचार्य परशुराम पाण्डेजीको जीवन पनि आध्यात्मिक क्षेत्रमा उहाँमा अहंकार जाग्दैन उहाँमा म पाइतो छँदै छैन र साधनाको गहिराईमा डुबेको मान्छे आध्यात्मिक उचाइमा पनि जति माथि पुगे पनि विनम्रताले अझै ढाक्नेछ यसै विश्वासको साथमा हातमाथि लगेर उहाँको उज्जवल भविष्यको कामना सहित अबको 50-60 वर्षसम्म उहाँले यो भूमिमा अनवरत रूपमा आध्यात्मिक आलोकद्वारा यो समाजलाई आलोकित बनाउनु हुनेछ त्यो शक्ति ईश्वरले प्रदान गर्नुहुनेछ भन्दै माइक्रोफोन प्रदान गर्दछु जय होस् मंगल होस् कल्याण होस्।

परम मंगलमय अत्यन्तै पावन यो पवित्र क्षेत्र देवघाट क्षेत्र हेर्नुहोस्, देवघाट क्षेत्रमा हामीहरू यो नारायणी गंगाको पावन तट आज बागेश्वरी माताको पवित्र प्रांगण जहाँ हामीहरू नित्य कोटिहोम महायज्ञको दर्शन गर्दै आनन्द लिइरहेका छौं र विभिन्न सन्तहरूको सामिप्यता छ, आज विभिन्न गुरूहरूको आशीर्वचन हामीलाई प्राप्त भएको छ र सन्त गुरूहरूको पाउबाट अत्यन्तै पवित्र बनेको, गौमाताहरूको चरणबाट अत्यन्तै पवित्र बनेको यो क्षेत्र आज यहाँ गोरक्षनाथको बीजमन्त्रद्वारा करोड़ौं हवन कोटि हवनको कार्य आज सम्पादन हुँदैछ। पूज्य गुरूदेव राष्ट्रगुरू योगी नररीनाथको सतसंकल्प र कृपाबाट आज यस क्षेत्रमा शिव गोरक्ष कोटिहोम सांग कोटिहोम ज्ञान महायज्ञ सम्पादन भइरहेको छ। यो अत्यन्तै भाग्यको कुरा हो र आज हामीहरू यो गौशालामा बसेर दिव्य प्रकारले सत्सङ्ग भजन कीर्तनको साथ साथमा हामीहरू अनेकौं शास्त्रहरूको चर्चा श्रवण गर्दै विभिन्न विद्वान गुरूहरूको आशीर्वचनहरू र कथा प्रवचनहरू श्रवण गर्दै दिव्य आनन्दमय भक्तिमय वातावरणमा हामीहरू बसिरहेका छौं। यो अत्यन्तै महत्वपूर्ण क्षण छ र उपस्थित हुनुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरू पनि अत्यन्तै पावन हुनुहुन्छ, पवित्र हुनुहुन्छ। भगवानको कृपाबाट नै आज यस क्षेत्रमा आउन पाइन्छ। यहाँहरूले बुझ्नुभएकै कुरा छ, नित्य प्रतिदिन यहाँ अत्यन्तै दिव्य कथा प्रवचनहरू भइरहेका छन् र विभिन्न गुरूहरू आएर हामीलाई आशीर्वचन दिइराख्नु भएको छ र मञ्चमा हामीलाई अत्यन्तै श्रद्धेय गुरूदेव डाक्टर प्रज्ञानाथ गुरूदेव बसेर आज हामीलाई दिव्य प्रकारले यहाँ संरक्षकत्व प्रदान गर्नुभएको छ। पूज्य गुरूको चरणमा वन्दन गर्दछु र मञ्चको शोभा पनि बढाउनु भएको छ। पूज्य नरेन्द्रनाथ गुरूदेव पनि यहाँ यस मञ्चमा हुनुहुन्छ, हार्दिक सम्मान चरण वन्दन गर्दछु र नारायण ओस्ती गुरू राजन अधिकारी गुरूदेवहरू यहाँ बस्नुभएको छ, हार्दिक स्वागत र सम्मान। र यो मञ्चलाई अत्यन्तै सभ्य र भव्य तरिकाबाट सञ्चालन गर्नुभएका महाकाव्यकार र विभिन्न भजनका जुन रचयिता जुन भजनहरूको माध्यमबाट आज सारा संसारमा वैदिक मात्र नभएर हिन्दूहरू मात्रै नभएर क्रिश्चियनहरू पनि एक दिन त जानियो संसार छोडेर भन्ने भजन गाउँदै नाच्दै गर्छन्, त्यस्ता भजनका रचयिता हुनुहुन्छ हिरालाल कणेल र कविताहरू महाकाव्यहरू उहाँका अनगिन्ती छन्। निरन्तर साधनामा र सृजनामा लागिरहने परमादरणीय हिरालाल कणेल गुरूको चरणमा वन्दन गर्दछु र गोविन्द गुञ्जनजी जो भजन गाएर हामीलाई आनन्द दिइरहनु भएको छ आज मञ्चस्थ हुनुहुन्छ र मनोज भाइ सुनिल थापा यस्ता वरिष्ठ कलाकारहरूको सँगमा आज यो मञ्चको अत्यन्तै दिव्यमान शोभा बनिरहेको छ। यज्ञ मण्डपमा परम पूज्य गुरूदेवहरू हुनुहुन्छ, नारायण प्रसाद पोखरेल गुरूदेव, हरिभक्त उपाध्याय गुरूदेव लगायत अत्यन्तै विद्वान गुरूहरू बसेर आज हाम्रो यो कोटिहोमलाई दिव्य प्रकारले सम्पन्न गर्नको निमित्त अहोरात्र खट्नु भएको छ। यस्तो गर्मीमा आज त्यो हवनकुण्डमा बसेर स्वाहा स्वाहा गरेर यो कोटिहोम सफल पार्नको निमित्त देवताहरू तृप्त हुनुपर्दछ भनेर निरन्तर हवनको कार्यमा लागिरहनु यस्ता परम वन्दनीय गुरूदेवहरूप्रति हार्दिक स्वागत र सम्मान। र यो कोटिहोम महायज्ञलाई सफलीभूत गराउनको निमित्त लागिपर्नुभएका विभिन्न क्षेत्रबाट विभिन्न तह र तबकामा रहेर विभिन्न पदमा रहेर या नरहिकन यस क्षेत्रमा आएर आज कोटिहोमलाई सफल गराउनको निमित्त लाग्नुहुने सम्पूर्ण भगवत भक्त अनुरागीहरूप्रति हार्दिक स्वागत र सम्मान व्यक्त गर्दछु र उपस्थित हुनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण
अत्यन्तै शान्त भएर बस्नु होला एकैछिन। एक अब हामी कथामा प्रवेश गर्न गइरहेका छौँ। हेर्नुहोस् अत्यन्तै दुर्लभ कथा हामीले देवी भागवत महापुराण सायदै सुन्न पाउँछौ, धेरै कम सुन्न पाउँछौ। र घरमा सुन्नेको भन्दा गौशालामा बसेर सुनेको, तीर्थमा बसेर सुनेको दस गुणा बढी फल प्राप्त हुन्छ भनेर बताउनु भएको छ। त्यसकारणले यस्तो मौकामा हामीले देवी भागवत महापुराण यहाँ सुनिरहेका छौं, यो बडा दिव्य कुरा हो। हुन त भगवती माताको चरित्रहरू जति गाए पनि कमै हुन्छ, किनभने सारा जगत भगवती बिना जगत चल्न पनि सक्दैन, रहन पनि सक्दैन, किनभने शक्ति की जुन स्रोत हुनुहुन्छ, मूल आधार माता भगवती भुवनेश्वरी नागेश्वरी हुनुहुन्छ। जुन माता भगवतीले शक्तिका विभिन्न रूपहरू धारण गर्नुहुन्छ र हामी सबैलाई आनन्द दिनको निमित्त, हामी सबैलाई यो संसारमा वितरण गर्नको निमित्त, गति प्रदान गर्नको निमित्त, विभिन्न जीवहरूलाई गति प्रदान गर्नको निमित्त, यो संसारका जीवहरूको लागि मात्र होइन देवताहरूको निमित्त पनि कार्य गर्नको निमित्त माता भगवतीको आशीर्वाद निरन्तर रूपमा चाहिन्छ भनेर हामीले देवी भागवतमा श्रवण गरिरहेका छौं। र आज यो कोटिहोम ज्ञान महायज्ञको महिमा र नाथ परम्पराको महिमाको विषयमा पनि पूज्य यहाँ प्रज्ञानाथ गुरूले प्रकाश पारिरहनु भएको छ र हामीले श्रवण गरिरहेका छौं। कति बुझ्छौ कति बुझ्दैनौ त्यो आफ्नो ठाउँमा छ, तर यस क्षेत्रबाट आज यो बागेश्वरीमा ज्ञानको वर्षा भइरहेको छ। हेर्नुहोस् हामीले लिन सकेका छौं कि छैनौ भन्ने कुरा हाम्रो योग्यतामा भर पर्ने कुरा हो के? गण्डकीमा हामी गइन्छ, गण्डकीमा गएर जल लिएर आउनुको निमित्त हामीले भाँडो कत्रो लिएर जाने, खाली लिएर जाने कि भरिएको लिएर जाने भन्ने कुरा त हाम्रो समस्या हो, तर गण्डकीबाट जल निरन्तर रूपमा प्रवाहित भइरहेको छ। त्यसकारणले सावधान तया श्रवण, सावधान भएर सुन्नुहोला, सावधान एकदम सावधान, हटी दुर्घटना घटी भन्छ क्या, हेर्नुहोस् त्यहाँ बाटोमा लेखेका हुन्छन् उता भारततिर, सावधानी हटी दुर्घटना घटी। त्यसकारणले सावधान हट्यो भने, सावधानी हट्यो भने कथा बुझिँदैन। जसलाई जानु परेको छ सटक सुटु नबोलिकन उठेर गइहाल्ने, दायाँ बायाँ नहेर्ने, यहाँ बस्ने व्यक्ति एकदम मूर्तिवत भएर, स्ट्याचु भएर एकदम आनन्दले बस्नुपर्छ र स्वीकार स्वीकारोक्तिमा अत्यन्तै महत्वपूर्ण कुराहरू छन्, स्वीकारोक्तिमा भर पर्ने कुराहरू छन्। हेर्नुहोस् यहाँ अब जबरजस्ती लाद्ने कुरा त छैन, बच्चाहरूलाई पढाउँदाखेरि लट्ठी लिएर पढाउन पाइन्थ्यो, चुप लाएर बस हल्ला नगर यो घोकेर आइज भन्न पाइन्थ्यो। अब हजुरहरू बच्चा हुनुहुन्न, अब यहाँ हजुरहरूले ध्यान दिएर सुन्नु भएन भने हजुरहरूलाई घाटा हुने हो, हजुरहरूको इक्जाम पनि हुँदैन, केही पनि हुँदैन, इक्जाम भगवानको दरबारमा हुन्छ। तर यहाँबाट निरन्तर बर्सिरहेको छ, त्यसकारणले हजुरहरूले कति लिन सक्नुहुन्छ।

गली गली। सन्तहरूले भन्दछन् राम नाम रूपी हीरा मोती निरन्तर वर्षाइरहेका छन् सन्तहरूले। कसैले लिग कसैले त लिग, तर त्यो हीरा मोतीलाई हामीले चिन्दैनौ, किनभने हाम्रो मनले संसारमा फाइदा मात्रै खोज्छ कि अरू व्यापारी भएको छ। हाम्रो मन के छ, व्यापारी छ, फाइदा के हुन्छ अन्जन हेर्नुहोस् है, सुनेर के फाइदा हुन्छ, अरे सुनेर त के फाइदा हुने हो र हजुर, वास्तवमा भन्ने हो भने देवी भागवत सुनेर वास्तवमै सुन्यो भने के हुन्छ भन्न भन्दाखेरि, मलाई एकजना सुन्नु भएको थियो गुरु यो शास्त्र पढेर फाइदा के हुन्छ भन्नुभएको थियो। शास्त्र पढेर सुनेर मात्रै त केही हुन्न, तर बुझ्नु भयो भने घाटै हुन्छ, वास्तवमा हुन पनि त्यही हो कि हेर्नुहोस्, बुझ्नु भयो भने के घाटा हुन्छ त भन्दाखेरि यो संसार बेकार लाग्न थाल्छ, वैराग्य आउन थाल्छ, भगवानतिर मन लाग्न थाल्छ, लोभ लालच घटेर जान्छ, र कमाउने मेसोतिर अलिकति ब्रेक लाग्दै जान्छ, गुमाउने मेसोतिर जान्छ कि दान पुण्य गर्न मन लाग्छ, तीर्थव्रत गर्न मन लाग्छ, जिन्दगी यस्तै रहेछ भने भगवानलाई सम्झिन पर्दो रहेछ भन्नेतिर जान्छ, हुँदाहुँदै संसारै छुटेर यस्ता जोगी पनि हुने गरेर हुन्छन्। त्यही भएर धेरै शास्त्र बुझ्यो भने संसार छुट्छ, परिवार टुट्न पनि गरेर लाग्दैन, घाटै मात्रै हुन्छ। त्यसकारणले हामीलाई यो हाम्रो मनले फाइदा मात्रै खोज्छ। अब किनभने जिन्दगीभरि फाइदा कमाउन अभ्यस्त छ, अब हाम्रो मन भनेको चुम्बक हो, अब चुम्बकले फलाम मात्रै तान्छ कि सुन चाँदी तान्छ त तान्दैन नि त, हिरा मात्रै तान्छ तान्दैन। त्यस्तै आज हाम्रो मन भनेको छ राम नाम रूपी हिरा मोतीलाई हाम्रो मनले तान्न सक्दैन, हाम्रो मनले बुझ्न सक्दैन, किनभने हाम्रो मन संसारमा अभ्यस्त छ। आज गुरुदेवहरूले जो सारा संसारमा घुमेर सारा जगतको भेद जानेर तत्वलाई बुझ्नुभएका ब्रह्मज्ञानी गुरुदेवहरू जंगलमा वनमा बसेर नदीका तटहरूमा बसेर साधनारत भएर सारा जगतको भेदलाई बुझ्नुभएका यस्ता गुरुहरूले आज यो संसारमा मोह बढाउँदैनन् र एकान्तमा गएर बस्न रुचाउँछन्, र कोही प्रवृत्ति मार्गमा लाग्दछन् त्यस्ता गुरुहरूले, हामीले मात्र बुझेर त भएन नि, बिचरा यी संसारका जीवहरूलाई कसले बुझाउने भनेर। त्यस्तै प्रकारले आज राष्ट्रगुरु योगी नरहरिनाथ गुरुले पनि विभिन्न क्षेत्रहरूमा गएर कोटिहोमको माध्यमबाट ज्ञानको ज्योति फैलाउने काम गर्नुभयो। त्यस्ता राष्ट्रगुरु योगी नरहरिनाथकै सत्संकल्पमा आज आयोजित भएको यो कोटिहोम ज्ञान महायज्ञमा हामी छौं। यस्तो महान यज्ञमा आज हामी बसेर दिव्य प्रकारले कोटिहोम महायज्ञको दर्शन गरिरहेका छौं महाराज। यो कोटिहोम महायज्ञ किन लाउँदछन् भन्ने विषयमा गुरुदेवले लेख्नुभएको कविता हामी गाउनेछौ, त्यस पछाडि हामी कथामा प्रवेश गर्नेछौ। कोटि कोटि हिन्दूले कोटि कोटि बिन्दुले कोटिहोम गर्दछन्।

0: सबैले गाउन भन्दा
1: कोटी हो म गर्दछन् अग्नि तृप्ति गर्दछन्
0: कोटी हो म गर्दछन् अग्नि तृप्ति गर्दछन् सद्गुरुदेव भगवानको

0: पढेर फुल्दछन् र फल्दछन् एक विद्या पढेर फुल्दछन् र फल्दछन् दुवै लोक साधना यसै गरी चल्दछन् दुवै लोक साधना यसै गरी चल्दछन् यसै निम्ति धाममा खोटी होम चल्दछन् यसै निम्ति धाममा खोटी होम चल्दछन् कोटी कोटी हिन्दूले कोटी कोटी बिन्दुले कोटी कोटी हिन्दूले कोटी कोटी बिन्दुले कोटी होम गर्दछन् अग्नि तृप्ति गर्दछन् कोटी होम गर्दछन् अग्नि तृप्ति गर्दछन् कोटी होम गर्दछन् अग्नि तृप्ति गर्दछन् कोटी होम गर्दछन् अग्नि तृप्ति गर्दछन् कोटी होम गर्दछन् अग्नि तृप्ति गर्दछन् गुरुदेवले के भन्नुभएको छ कोटी कोटी हिन्दूले हेर्नुहोस् है कोटी कोटी भनेका करोडौं करोडौं अनगिन्ती सागर जति पनि यो संसारमा को छन् हिन्दूहरू हिन्दू भनेका के भन्दा यो हिम श्रृंखला जहाँ यो हिमालयबाट उत्पत्ति भएका के हिम श्रृंखलाबाट आज जुन संस्कार सभ्यता निस्केको छ त्यसलाई तिनीहरूलाई हिन्दू भनेर गुरुले वर्णन गर्नुभएको छ र संसारमा हामीले हिमवत खण्डमा सुनिसकेका छौ सारा जगतमा मनुष्यको उत्पत्ति स्थल पनि यो हिमालय क्षेत्र नै हो महाराज त्यसकारणले सम्पूर्ण जगतमा जसले अर्कालाई अपमान गर्दैन अर्काको संस्कृतिलाई सम्मान गर्दछ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सबैलाई सम्मान गर्ने सबै सुखी भवन् सबै आनन्दित भवन् सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग् भवेत् सबैले दिव्य प्रकारले सबैलाई आनन्द दिनेवाला सबैको कल्याण होस् सबैको चक्षु खुलोस् सबैलाई आनन्द होस् सबै यो संसारको माया बन्धनबाट मुक्त बनन् भनेर जसले भन्दछ जसको यस्तो सिद्धान्त छ कसको छ भन्दा हिन्दूको छ अहिले हामीले देखिरहेका छौ विभिन्न धर्मका प्रचारहरू भइरहेका छन् अर्कालाई नीच देखाउनको निमित्त अर्कालाई अपमान गर्नको निमित्त तिमीहरूका देवता भन्दा हाम्रा देवता ठुला हुन् नि भन्दैनले हामी तिमीहरूको देवता भन्दा हाम्रो देवता ठुलो अरे अर्कालाई निन्दा गर्ने अर्काको संस्कृति मास्न खोज्ने त्यस्ता प्रकारका जो हुन् ती हिन्दू होइनन् जसले सबैलाई सम्मान गर्दछ सबैलाई जसले कल्याण होस् सबैको मनुष्य मात्रको कल्याणको कामना गर्दछ त्यस्तो सभ्यतालाई धारण गर्नेवाला हिन्दू हुन् कोटी कोटी हिन्दूले कोटी कोटी बिन्दुले हेर्नुहोस् अब बिन्दु भने के हो बिन्दु भनेको त सामान्य अर्थमा थोप्ला हो बिन्दु भनेको अब यहाँ गुरुदेवले भन्न खोज्नु भएको मेरो विचारमा हेर्नुहोस् है बिन्दु भनेको जीवहरूलाई भन्नुभएको छ होला किनभने हामीले एउटा भजन गाउँछौ तिमी सिन्धु भगवान महो बिन्दु तिम्रो भनेर एउटा भजन गाउँछौ सारा जगतमा व्यापक रहेको जुन परमात्मा तत्व छ त्यो सागर हो र त्यसको बिन्दु थोपला भनेको हामी जीवहरू हौ त्यसकारणले कोटी कोटी हिन्दूले कोटी कोटी बिन्दुले के गर्छन् त भन्दा कोटी होम गर्दछन् अग्नि तृप्त गर्दछन् अहिले हामीले यहाँ कोटी होम गरेका छौ नि त्यस्तै कोटी होम गर्छन् अग्निलाई तृप्त गर्दछन् अरे फेरि त हामीले यहाँको कोटी होम मात्रै हेरे आउँला हामीले पनि गर्छौँ के हामी भित्र पनि अग्नि छ हामी भित्र कहाँ अग्नि छ भन्नु होला फेरि भित्र अग्नि भएन भने हामीले खाएको चिज पकाएर त्यसको रस निकालेर जहाँ जहाँ पुर्याउनु पर्ने यो शक्ति त्यहाँ त्यहाँ पुर्याएर आँखालाई शक्ति दिने कानलाई शक्ति दिने नाकलाई शक्ति दिने मुखलाई बोल्न शक्ति दिने हिँड्नलाई खुट्टालाई शक्ति दिने केले गर्छ त भन्दा हामीले भात खान्छौँ नि हो त्यही भातलाई पकाएर चाहिने शक्ति जति सारा शरीरमा पुर्याउनेवाला जठराग्नि छन् त्यसलाई के भन्छन् जठर अग्नि त्यो बडा देदीप्य मान्छ हेर्नुहोस् बडा तेजिलो छ जसको जठराग्नि कमजोर हुन्छ नि त्यसको खाकै पर्दैन जस्तो गाँदै जान्छ त्यस कारणले भित्र पनि संविधा हाल्नुपर्छ बेला बेलामा हवन गर्नुपर्छ मुखबाट
1: त्यो अग्निलाई पनि तृप्त गर्नु पर्दछ। फेरि त्यो अग्नि तृप्त भएन भने भोग लाएर मान्छे बौलाएर कहाँ कहाँ पुग्छ, फेरि आत्तिन्छ बेसरी। त्यही भएर यहाँ गुरुले भन्नुहुन्छ, यो त हेर्नुहोस् संसारमा जे हुन्छ त्यो हाम्रो शरीरमा पनि हुन्छ। कोटी होम गर्दछन् अग्नि तृप्ति गर्दछन्, अग्निलाई तृप्त नगरिकन हुँदै भन्न। यस्तो प्रकारले यहाँ बताउनुहुन्छ महाराज, अग्नि सूर्य मिलेर मेघ सृष्टि गर्दछन्। अग्नि र सूर्य मिलेर आज हेर्नु जति गर्मी भयो त्यति बादलहरू बन्दछन्, पानी आउँछन्, देखेकै कुरा हो, त्यो व्याख्या गर्नै परेन, सबै हजुरहरूलाई थाहा छ। किनभने जो अग्नि र सूर्य मिलेर हेर्नुहोस् हवनको माध्यमबाट विभिन्न प्रकारले त्यो जुन हवनको शक्तिद्वारा जुन तापक्रमहरू बन्दछन् ती तापक्रमको माध्यमबाट आज बादलहरू बन्नलाई अत्यन्त सहयोग हुन्छ। र त्यो बादलहरू बनेर के हुन्छ, मेघ सृष्टि गर्छन्, मेघ बन्दछ, मेघ वर्षन छ र गर्जी गर्जी मेघले जल वृष्टि गर्दछन्। एकदम गडङ गडङ गर्दिँदै मेघहरूले जल वर्षाउँछन् र मेघबाट जल वर्षेपछि के हुन्छ भन्दा गुरुले भन्नुहुन्छ, मेघ जल वृष्टिले सृष्टि सृष्टि गर्दछन्। मेघ जल वृष्टिबाट सृष्टिलाई तृष्टि गर्दछन्, सृष्टिलाई पालन गर्दछन्। अब यहाँ पानी परेन भने के हालत हुन्छ, झार पातहरूदेखि बुटा बुटी सबै सुक्छन् कि सुक्दैनन्? खराङ गुरुङै मनुष्य पनि एउटा सुक्छन्, आत्तिन्छन्। त्यसकारणले सारा जगतलाई पालन गर्नको निमित्त जल अवश्य आवश्यक अत्यन्त आवश्यक पर्दछ। त्यसकारणले जल कहाँबाट आउँछ, मेघबाट। मेघ कसरी बन्दछ भन्दा अग्नि र सूर्य मिलेर मेघ बनाउँछन्। र अग्नि र सूर्यलाई कसरी शक्तिशाली बनाउने भन्दा हवनको माध्यमबाट। आज अन्न र जल, त्यही जलको माध्यमबाट आज अन्न उत्पत्ति हुन्छ र अन्न र जल मिलेर प्राणीहरूको पुष्टि गर्दछन्। कोटि होम यज्ञले नै सारा जगतलाई पालन पोषण गरिरहेको छ भनेर भन्नुहुन्छ महाराज। यस्तो प्रकारले आज यहाँ बताउनु भएको छ र यहाँ यस्तो वैदिक जुन कर्म छ यो रोटेशन हो कि हेर्नुहोस्, साइकिल भन्छ नि चक्र, यो चक्र चलेकै हुनुपर्दछ। यो चक्र चलेन भने आज यो संसार चल्दैन। हामीले वास्तवमा हामी त एकदम सुकिला सुकिला कपडा लाएर नुहाइधुवाई गरेर चटक्क परेर माथिल्लो तला बस्या छौँ भनेर हामी प्रकृतिदेखि भिन्न छौँ भन्ने सोच्छौ क्या हेर्नुहोस्, तर हामी प्रकृतिदेखि भिन्न छँदै छैनौ। यहाँ दुई तीन दिन मात्रै घाम चर्केको चर्के पानी नआओस् त मान्छे आत्तिन थाल्छ। एक मिनट हावा नचलोस् मान्छे सकियो, सुकिलो भएर माथिल्लो तला बसेर ग्यार्ने हो, प्रकृतिदेखि भिन्न छैन, सधैँ छैन। सारा जगतमा यही प्रकृतिले सम्पूर्ण चराचर जगतलाई आज प्रकृतिमय बनेर, प्रकृतिद्वारा नै निर्मित भएर, प्रकृतिले नै चार्ज गरेर पालन पोषण गरिरहेको छ र त्यही प्रकृतिलाई आज सम्पूर्ण जगतका प्राणीहरूमा उच्च चेतना प्राप्त गरेको मनुष्य जातिले हवनादि कर्महरूको माध्यमबाट देवताहरूलाई तृप्त गर्नुपर्दछ। देवता भनेका के हुन्? देवता भनेको यो संसारमा जुन संसार बन्यो, जगत बन्यो, त्यसमा हामीहरू जस्ता धेरै जीवहरू 84 लाख योनिहरू को उत्पत्ति भएको छ। यो संसार 84 लाख योनिहरू, किरा फटेङ्ग्रा पशु पंक्षीहरू मनुष्यहरू सबैको वासस्थल हो र सारा जगतमा रहेका प्राणीहरूको पालन पोषण गर्नको निमित्त विभिन्न प्रकारले खटिएका नेताहरूलाई के भन्ने त देवता भन्ने क्या हेर्नुहोस्। हाम्रा नेपालमा नेता छन् कि छैनन्? गनेरै साध्य छैन, कति छन् कति? अरू ठुल्ठुला देशमा बरू थोरै नेता होला, हाम्रो सानो देशमा झन् धेरै नेता छन्। किनभने हाम्रो सनातन संस्कृति, हाम्रो वैदिक धर्ममा पनि 33 कोटी देवता छन् कि हेर्नुहोस्। देवता पनि थोरै मेरै भए पो हुन्छ त, त्यही भएर नेता पनि धेरै भएका हुन् कि, किनभने यो हिन्दू राष्ट्र हो। अब हामी सबैलाई मात्र नभएर सारा जगतलाई पालन पोषण गर्नको निमित्त, जगतलाई सञ्चालन गर्नको निमित्त खटिएका इन्द्र आदि पद हुन् ती इन्द्र, इन्द्र आदि देवताहरू नेताहरू हुन् जसले सारा जगतलाई पालन पोषण गरिरहेका छन् महाराज।
2: र मनुष्य कर्मबन्धनमा बाँधिएको जीव हो। त्यसकारणले हामीले कर्म सुधार्नु पर्दछ भनेर बताउनुभयो। नैमिषारण्यको यो पावन क्षेत्रमा आज यो हाम्रो बागेश्वरी आश्रम पनि नैमिषारण्य भनेको छ। यो नैमिषारण्यको पावन क्षेत्र हो हेर्नुहोस्, जहाँ भगवानका चरित्रहरू, माता भगवतीका चरित्रहरू गाइएका छन्, त्यस्ता क्षेत्र अत्यन्तै पावन हुन्छन् भनेर शास्त्रहरूले बताइएको छ। भगवान श्रीहरिले त नारदजीलाई भन्नुहुन्छ, नाहम बसामि वैकुण्ठे न योगी हृदय न स मदभक्त यत्र गायन्ति तत्र तिष्ठामि नारद। न म योगीहरूको हृदयमा बस्छु, नाहम बसामि वैकुण्ठे न वैकुण्ठमा बस्छु, न योगीहरूको हृदयमा बस्छु। कहाँ बस्नुहुन्छ त नि भगवान हजुर भन्दाखेरि, मेरा भक्तहरूले मेरो गुणगान बसेर जहाँ गाइरहेका छन् त्यही ठाउँमा गएर म बसेको हुन्छु नारद भनेर भगवान श्रीहरिले भन्नुभयो भन्ने हामीले प्रमाण भेटेका छौँ। त्यसकारणले आज यो बागेश्वरी क्षेत्रमा देवी देवताहरू त आएर बस्नुभएकै छ, जहाँ खान पाइन्छ त्यहीँ जान त पर्यो, गरी ग्यार्ने होइन जानु पर्यो। आज यहाँ हवनको माध्यमले गुरुले भनिसक्नुभयो के गर्ने त भन्दा, कोटि होम यज्ञले अग्नि तृप्ति गर्दछन्। अग्नि भने कुन? देवताहरूका मुख। अग्निको माध्यमबाट देवताहरूले धन नखान पाउँछन् क्या? देवताहरू सूक्ष्म शरीरलाई धारण गरेका छन् र हामी जस्ता स्थूल शरीरलाई धारण गरेका छैनन्। हामीले जस्तो अन्न दियो त्यस्तै खान उनीहरू सक्दैनन्, किनभने हाम्रो यो संसारमा बनेको अन्न पञ्च तत्त्वले बनेको हुन्छ। उनीहरूको देवताहरूको भोजन तीन तत्त्ववाला हुनुपर्दछ। कुन कुन तत्त्ववाला भन्दा, अग्नि तत्व, आकाश तत्व र वायु तत्व, जुन तीनटै नदेखिनेवाला छन्। देखिनेवाला के हुन्? माटो र पानीवाला, पृथ्वी तत्व र जल तत्व मात्र देखिन्छ, अरू तत्व देखिँदैन, तीन तत्व देखिँदैन। त्यही जुन नदेखिनेवाला इनभिजिबल जुन तत्व छ, त्यही तत्वबाट बनेको भोजन नै त्यस्तै अदृश्य तत्वहरूबाट बनेका शरीरलाई धारण गर्नेवाला सूक्ष्म शरीरधारी देवताहरूले भोजन गर्ने हुन् र लिङ्ग शरीरधारी विभिन्न प्रेतहरू पितृहरूले त्यही तीन तत्वद्वारा बनेको अन्नलाई, अन्नद्वारा बनेको, जलाएर त्यसका सुगन्धहरूबाट निर्मित बनेको त्यो सूक्ष्म भोजनलाई उनीहरूले पाउँछन्। आज यस्तो प्रकारले व्याख्या गर्नुभएको छ र यहाँ भन्नुहुन्छ महाराज, यो दिव्य देवी भागवतलाई अत्यन्तै भावले सुन्नुपर्दछ। सुधाजीले नैमिषारण्यको क्षेत्रमा भन्नुभयो, दृष्ट्वा तामसिता पाङ्गिम व्यास चिन्ता परो भवत किं करोमि नमे योग्या देव कन्नेमवसरः। आज यहाँ सुतजी महाराजले नैमिषारण्य क्षेत्रमा विभिन्न प्रकारले नैमिषारण्य क्षेत्रमा कथा सुनाएर बस्नुभएको छ र नैमिषारण्यको क्षेत्रमा आज यहाँ पुरुरवा राजाको कथा, पुरुरवा राजाको कथा यहाँ बताउनुहुन्छ महाराज। र पुरुरवा राजा कसका छोरा हुनुहुन्थ्यो? राजा सुदुम्न, हामीले पहिलो दिनमै कथा सुनेका थियौं देवी भागवतको, किनभने हामी त नियमित रूपमा आएका छैनौं, त्यसकारणले हामीले सम्पूर्ण कुरा बुझ्न सक्दैनौं।

0: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, सिजीको विश्वास, हरेक गोल हरेक उत्साह, सिजीटिभीले बनाऊ घर अझ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अपुत्र जगतिर्नास्ति स्वर्गो नैव च नैव च।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कविन्द्र बुढाकोटीले सञ्चालन गरिराख्नु भएको छ। उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामी छाने, प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन्। पार्टी स्थापनाको छोटो तर उत्तर चढ़ावपूर्ण यात्रा पार गर्दै राजपा यति बेला दुई तिहाई बहुमत नजिकको शक्ति बनेर एकल सरकार सञ्चालन गरिरहेको छ। महाधिवेशनमा देशभरका जिल्ला, प्रदेश र विदेश स्थित सम्पर्क समितिबाट छनौट भएका 3,918 जना प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनैतिक दलका शीर्ष नेताहरू पनि चितवन पुग्नु भएको छ, जसमा कंग्रेस सभापति गगन कुमार थापा, पूर्व प्रधानमन्त्री मन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीप कुमार देवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेन र जसपा अध्यक्ष उपेन्द्र यादव पुग्नु भएको छ। राष्ट्रपाले नयाँ नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन प्रक्रियाका सम्पूर्ण तालिका सार्वजनिक गरेको हो, जस अनुसार आगामी मंगलबार बिहान 8:30 बजेदेखि मतदान शुरू हुने भएको छ। दिउँसो 3 बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने आयोगले जनाएको छ। भोलि सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ भने सोही दिन राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। मंगलबार मतदान सकिएको 2 घण्टापछि नै मतगणना शुरू गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। महाधिवेशनका लागि साथै प्रदेशबाट 4,211 जना प्रतिनिधिहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक गरिएको छ, जसमा सबैभन्दा बढ़ी बागमती प्रदेशबाट 744 जना र सबैभन्दा कम कर्णालीबाट 343 जना प्रतिनिधि स्थानीयका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आफ्ना सदस्यहरूका लागि नयाँ नियम बनाएको छ। नयाँ नियम अनुसार समितिका सभापतिलाई नसोधी लगातार 5 बैठकमा अनुपस्थित हुने सांसदलाई समितिबाट हटाइनेछ। यसरी बैठकमा नआउने सांसदलाई हटाउनका लागि सभापतिले सभामुख समक्ष सिफारिश गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। विगतको चलनलाई नै निरन्तरता दिँदै समितिले यो नियम लागू गरेको हो। अबदेखि सांसदहरूले बैठक कक्षमा छिर्दा बढ़ानुक्रम अनुसार हाजिर गर्नुपर्नेछ भने बैठकमा आउन नसक्ने भएमा सभापतिलाई लिखित वा विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ। यस्तै आकस्मिक अवस्था बाहेक समितिको बैठक बस्नुभन्दा कम्तीमा एक दिन अगावै छलफलका विषयहरू सांसदहरूलाई उपलब्ध गराउनुपर्ने नियम पनि समितिले तय गरेको छ। कीर्तिपुरमा रहेको सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कूलमा ठूलो आर्थिक अनियमितता भएको कुरा बाहिर आएको छ। विद्यालयको रकम त्यहाँ कार्यरत लेखा प्रमुख एवं इन्स्पेक्टर कल्पना गुरूङले दुरूपयोग गरेको उजुरी परेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको छ। विगत 4 वर्षदेखि विद्यालयको 4.5 करोड़ रूपियाँ बैंक खातामा राख्नुको सट्टा व्यक्तिगत खातामा राखेर दुरूपयोग गरिएको उजुरीमा उल्लेख छ। प्रारम्भिक छानबिनका क्रममा विद्यालयको रकम असम्बन्धित व्यक्ति संस्थाहरूको खातामा पुगेको पाइएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीका अनुसार अहिले कानून निर्देशनालयले यस

0: विषयमा भित्री अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा विगत छ वर्षदेखि सोही स्कूलको लेखामा कार्यरत इन्स्पेक्टर गुरूङसँगै कल्याण महाशाखामा कार्यरत डीएसपी महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको छ। डीएसपी हमालले विद्यालयमा भएको हिनामिना थाहा पाएर पनि संगठनलाई जानकारी नदी गुपचुप राखेको आरोप लागेको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री पीपीए सम्झौता गरेर पनि काम सुस्त गरेका वा प्रगति नलुकाएका जलविद्युत आयोजनामाथि निगरानी बढ़ाउने भएको छ। प्राधिकरणले निर्माणाधीन सबै जलविद्युत आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र अनिवार्य रूपमा आफ्नो कार्य प्रगति विवरण बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको विद्युत व्यापार विभागले आज सूचना जारी गर्दै तोकिएको समयभित्र प्रगति प्रतिवेदन पेश नगरे सम्झौता बमोजिम सिधै कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। सम्झौता अनुसार आयोजनाहरूको प्रगति प्रतिवेदन प्रत्येक चौमासिकमा बुझाउनुपर्ने व्यवस्था भए पनि प्रवर्तकहरूले अटेर गरेको प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

दार्जिलिङ एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर काठमाडौँको नयाँ बालेश्वरमा रहेको स्क्यान सेवा पूर्ण रूपमा ठप्प भएको छ। अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएका कारण सेवा बन्द भएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माका अनुसार मेसिन नचल्दा उपचारका लागि आउने बिरामीहरूले निकै शास्ति भोगिरहनु परेको छ। अस्पतालमा सिटी स्क्यान गर्न नसकेपछि बिरामीहरूलाई महँगो शुल्क तिरेर अन्य स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता छ। यस अस्पतालमा दैनिक 600 भन्दा बढ़ी बिरामीहरू उपचारका लागि आउने गर्दछन्। लामो समयसम्म मेसिन मर्मत हुन नसक्दा सर्वसाधारण तथा निजामती कर्मचारीहरू मर्कामा परेका छन्। मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि सिराहाको धनगढ़ी बजारमा स्थानीय बासिन्दा र मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन्। दुई दिन अघि राति भएको सड़क दुर्घटनामा परि घाइते भएका धनगढ़ी माई नगरपालिका 10 का किशन देव महतोको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सड़कमै सब सहितको एम्बुलेन्स राखेर चक्का जाम गरेका हुन्। सिटी रिक्सा चलाएर गुजारा गर्ने महतोले आफ्नो रिक्सा सड़क किनारमा रोकेर दही किन्न जान लाग्दा एउटा मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। आफन्त र स्थानीयवासीले फरार चालकलाई तत्काल पक्राउ गरी कार्यवाही गर्न र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै राजमार्गमा सवारी साधन चल्न दिएका छैनन्। सड़क अवरूद्ध हुँदा पूर्व पश्चिम राजमार्ग गुड्ने सयौं गाड़ी र यात्रुहरू बाटोमै रोकिएका छन्। सरकारले ल्याएको स्मार्ट हुलाक र सरकारी कुरियर सेवाको नीति प्रभावकारी बन्दै गएको छ। नयाँ सरकार गठन भए लगत्तै शासकीय सुधारको 100 बुधे कार्यसूची अनुसार हुलाकलाई नयाँ जीवन दिँदै यो सेवा शुरू गरिएको हो। जस अन्तर्गत हालसम्म 4642 थान राहदानी र 1081 थान सवारी चालक अनुमति पत्र नागरिकको घरमै पुर्याइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभएको छ। यसका साथै त्रिभुवन विश्वविद्यालय र नेपाल खुल्ला विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमूना एवं स्वास्थ्य सामग्री समेत हुलाक मार्फत नागरिकको घर दैलोमा पुर्याउने कार्य शुरू गरिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

फ्री एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: रु 3000 वर्ष भरि रिचार्ज गर्नु हो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा नै अवसर प्राप्त गर्नु हो।
1: खुसीको कनेक्सन।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेलसँगै भरोसासँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदैछ, जसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र फिल्ड मार्शल जनरल असिम मुनिरले मध्यस्थताकर्ताको भूमिका निर्वाह गर्दैछन्। अर्कोतर्फ इरानको संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघसी पहिले नै स्विजरल्याण्ड पुगिसकेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका निम्ति 60 दिनभित्र अन्तिम सम्झौता नभए होर्मुज जलमार्ग भएर आवत जावत गर्ने जहाजहरूबाट अमेरिकाले टोल असुल गर्ने बताएका छन्। चीनको एउटा अनुसन्धान जहाजले ताइवानको पूर्वी समुद्री क्षेत्रमा समुद्री वातावरणीय सर्वेक्षण गरेको विदेशको अर्को खबर रहेको छ। जापान र फिलिपिन्स बीच हाले भएको समुद्री सीमा वार्तापछि यस क्षेत्रमा आफ्नो क्षेत्राधिकारको दावीलाई बलियो बनाउने बेजिङको यो पछिल्लो प्रयास रहेको छ। अब खेलकुद। फिफा विश्वकपको खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि 4-0 शानदार जीत हात पारेको छ। समूह एफमा पहिलो जीतपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। दुई खेलमा जापानको नेदरल्याण्ड समान 4 अंक भएको छ। मेक्सिको मोरेन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले 2 तथा दाइसी कामाडा र जुनिया इटोले 1-1 गोल गरे। जापानले पहिलो खेलमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरी खेलेको थियो। अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग 5-1 पराजित भएको थियो। जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि सन् 2002 घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई 2-0 पराजित गरेको थियो। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाउ र इक्वेडर बीचको खेल रहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। यता इरानी टोलीले फिफामा गुनासो दर्ता गर्ने बताए पनि अमेरिकाले लस एन्जल्स र सियाटलमा हुने विश्वकप खेलका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने भएको छ। अमेरिकाले इरान टोलीको यात्रा व्यवस्थाको मूल्याङ्कन जारी राख्ने भए पनि अहिलेको लागि मूल योजना नै यथावत रहने, प्रतियोगिताका लागि व्हाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रियो ग्युलियानीले बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपतिको पहिलो महाधिवेशन चितवनमा शुरू। सभापति लामिछाने र वरिष्ठ नेता बालनले संयुक्त रूपमा उद्घाटन गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक मंगलबार बिहानदेखि मतदान शुरू हुने। कानून समितिको बैठकमा 5 पटक अनुपस्थित भए कार्यवाही, बैठक अगावै एजेण्डा दिनुपर्ने। किर्तिपुरको एपीएफ स्कूलमा आर्थिक अनियमितताको आरोप, प्रधान कार्यालयबाट छानबिन शुरू। 7 दिनभित्र प्रगति विवरण बुझाउन निर्माणाधीन जलविद्युत आयोजनालाई निर्देशन। निजामती कर्मचारी अस्पतालमा 6 महिनादेखि सुटी स्क्यान सेवा बन्द, मेसिन बिग्रिँदा बिरामीहरू अन्यत्र जान बाध्य। सिराहामा मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु भएपछि चक्काजाम, पूर्व पश्चिम राजमार्ग अवरूद्ध। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख सहभागी हुने। ताइवानको पूर्वी समुद्री क्षेत्रमा चिनिया अनुसन्धान जहाजको सर्वेक्षणपछि बढ़ियो क्षेत्रीय तनाव। र विश्वकप फुटबलमा जापानको ट्युनिसिया विरूद्ध 4-0 शानदार जीत, जापान अन्तिम 32 नजिक। विश्वकपका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने अमेरिकाको संकेत। यस्ता साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि चितवनमा
3: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 MHz।

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।

0: राष्ट्रिय स्वतन्त्र पार्टी जनविद्रोहबाट देशको व्यवस्था नै परिवर्तन भएको 20 वर्ष नाघिसकेको थियो। नागरिक आफ्ना राजनैतिक नेतृत्वबाट ठूलो अपेक्षा राख्ने बिन्दुसम्म अझै पुगिसकेका थिएनन्। उनीहरू मात्र यति चाहन्थे सरकार सुन्न सक्ने बनोस्, देख्न सक्ने बनोस्। तर निहित स्वार्थको घेराबन्दीमा परिसकेका दल र नेताहरूले घेरा बाहिर पनि अर्को संसार छ भन्ने करिब भुलिसकेका थिए। त्यस्तो संसार जहाँ जनता आफ्ना समस्या समाधानका लागि सरकारी संयन्त्र भन्दा बढी एउटा टेलिभिजन कार्यक्रममा विश्वास गर्थे। त्यही कार्यक्रममा उनीहरूको चोटका मलम बनिरहेका थिए प्रस्तोता रवि लाङ्छाने। जब नागरिकले सरकारसँग पोख्न नपाएको आक्रोश हुबहु टेलिभिजनको पर्दाबाट नेताहरूको बैठक कक्षसम्म पुग्यो, उनीहरू झस्किए तर सप्रिने प्रयत्न गरेन। जुन स्वर असन्तोषको प्रतिनिधि बनेर उनीहरूसम्म पुग्यो, त्यो नै सकाउने षड्यन्त्र भयो। सरकारले सोच्यो आवाज हो, छुने सकिन्छ। तर चितवन प्रहरीको हिरासतले रविको समर्थनमा बजेको बिगुलको आवाज थुन्न सकेन। राजनीतिक नेतृत्वमा नयाँ पन्न पाउँदा समाजले नेतृत्व नै नयाँ खोज्न थालिसकेको थियो। हिरासतबाट पुनः टेलिभिजन पर्दामा फर्किएका लाम्छानेलाई राजनीतिमा होमिएर नेतृत्व गर्न दबाव बढ़िरहेको थियो। त्यही समय देशको राजधानी काठमाडौँमा विद्रोहको लौरो बोकेर उभिए बालेन्द्र शाह। आफूलाई विकल्पविहीन मानेका दलहरूसँग संघीय राजधानीको मेयरमा स्वतन्त्र उभिएका बालेन्द्रको रविले टेलिभिजन पर्दाबाट खुलेर समर्थन गरे।
1: कुराकानी गरिरहेको छैन, कुनै न कुनै ढुलोबाट सहयोग मिल्यो भन्ने हाम्रो भित्र चाहना पनि छ।
0: देशले त्यही मितिमा रवि बालेनलाई विकल्पका रूपमा उभ्याइसकेको थियो। 2019 गते बालेनले काठमाडौँको मेयरका रूपमा शपथ लिए। काठमाडौँलाई माथि उकास्ने प्रण गरे। उनले काठमाडौँको विश्व गरे। बालेनले काठमाडौँको मेयरका रूपमा शपथ लिए। काठमाडौँलाई माथि समुदायमा पुनः उनले स्मरणमा बिसाइदिए। नेपालबाट विकास गान्धीले कलभन्दु अहंकारबाट एउटा जीवको सञ्चार केन्द्रलाई जनपाले नयाँ नारू समुदायमा पालेको स्मरण गराइए। नेपालबाट काष्ठ मण्डप हुँदै काठमाडौँसम्म पुगेको एउटा चल संग्रहालयलाई जनताले नयाँ नाम दिए बालेनको शहर। काठमाडौँका जनताले बालेको विद्रोहको छिल्को राको बन्ने चरणमा थियो। रवि लामिछानेले सोचे जनताको विश्वासलाई संस्थागत गरी काठमाडौँका जनताले बालेको विद्रोहको छिल्को राको बन्ने चरणमा उनीहरूमाथिको रवि लामिछानेले सोचे जनताको विश्वासलाई संस्थागत गरी देशमा नीतिगत हस्तक्षेप गर्न अब पनि समय पुरिरहनु उनीहरूमाथिको

0: उनले पार्टीमा परिवारवाद निषेध भने, युवाको सहभागिता बढाए र अवस्था बदल्ने पारदर्शिता र जवाबदेही पार्टीमा परिवारवादका निषेध भने, युवाकोलाई व्यसनीता बढाए र जनताले उनलाई यसरी विश्वास गरे कि स्थापना दलमा समयको आम निर्वाचन सरकारमा होस् या संसदमा 21 सांसदले सिङ्गो सदन जीवन्त बनाइदिए।
1: तत्कालीन
0: राजनीतिक गतिविधि विरुद्धको विद्रोह मात्र थिएन, एउटा भरोसा थियो देशका लागि, अनि बालेन एउटा नगरको मेयरका अनुपात। तत्कालीन राजनीतिक गतिविधि परिवर्तन विद्रोह मात्र थिएन, एउटा भरोसा थियो देशका लागि, अनि बालेन एउटा नगर बढ्दो लोकप्रिय सरकारले
2: त्यसैले
0: नाम सुन्न सक्ने थियो, कारण दुवैको एक थियो बढ्दो लोकप्रियलाई त्यसैकै साथ प्रहार भइरह्यो। उनीहरू छविलाई संसारको मूल निर्षय गर्नुहोस्, कमजोर बनोस् र बालेनलाई माथि मात्र थिएन, उनीहरूले देशको भविष्यमाथि धावा बोलिरहेका थिए। रविसँग नागरिक हुनुकै र वैधानिकता मागे, तर यो प्रहार एउटा व्यक्तिमाथि मात्र थिएन, उनीहरूले देशको भविष्यमाथि धावा बोलिरहेका थिए। रविसँग नागरिक हुनुकै शक्ति धारितकरणलाई पैतालामा च्यापेर उनीहरूले रवि लामिछानेलाई संसदबाट कारागारसम्म पुर्याउन सफल भए। बालेनसँग देशभक्तिको शक्ति पृथकीकरणलाई पैतालामा च्यापेर उनीहरूले रवि लामिछानेलाई संसदबाट कारागारसम्म पुर्याउन सफल भए। तिमीहरूले राजनैतिक प्रतिशोध चक्रव्यूहमा पसेर मात्र होइन, तर 40 लाख नागरिकले हस्ताभिमन नै गरेर छानिदिए। रविमाथि तिमीहरूले राजनैतिक प्रतिशोधको आक्रोशले स्थापित दलहरूको अहमता चकना चूर पारिदियो। 2082 भदौ 24 गते सड़कबाट सरकार ढलेपछि रासोपा र बालेनमाथि नयाँ अभिभारा थपियो, एक ठाउँमा उभिएर नयाँ निकास दिने। कारागारबाट रिहा भए लगतै रविले बालेनसँग सहकार्यको हात बढाए। विद्रोहको बिउ जगाएका बालेनलाई रविले देशको नयाँ प्रधानमन्त्री बनाउने घोषणा गरे। आजको राष्ट्रिय स्वतन्त्र पार्टी पेशेवार राजनीतिज्ञहरूले व्यवसायका रूपमा खोलेका वा टुक्राइएको परम्परागत राजनीतिक दल होइन, बरू यो संचार कर्मसँगै विभिन्न पेशा र व्यवसायमा भएका गैर दलीय व्यक्तिहरूको दशकौं लामो कुशासन, भ्रष्टाचार र राजनीतिक बेथिति विरूद्ध शुरू गरेको आन्दोलन हो।
3: कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो, तर एउटा गुड न्युज पनि छ त्यहाँ। एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ, त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।
0: यो संसारकै राजनीतिक इतिहासको त्यस्तो अपवाद हो जो पार्टी स्थापनाको 5 महिनामै देशको चौथो ठूलो दल र 40 महिनामै 2/3 नजिकको सत्तारूढ़ दल बन्न पुग्यो। आधुनिक नेपालको सबैभन्दा ठूलो र संगठित राजनीतिक षड्यन्त्रको सामना गरेर आएको पार्टी हो रासोपा, जसलाई सिद्ध्याउन राज्यका तीनै निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको पटक पटक दुरूपयोग गरियो। यो सकसपूर्ण संघर्षमा साथै रहनुभएका सम्पूर्ण नागरिकहरूमा रासोपा नमन गर्दछ।
4: धन्यवाद छ।
1: छर्लङ्ग देखाउने एउटा प्रयास गरेको छ र यो स्क्रिप्ट बनाउने र यो भिडियो बनाउने टिमलाई एकचोटि जोरदार तालिका साथ धन्यवाद दिन अनुरोध गर्न चाहन्छु।

धन्यवाद कार्यक्रम संचालक महामन्त्री गढीज्यू। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको सभापतित्व गरिरहेका आदरणीय पार्टी सभापति रवि लामिछानेज्यू, वरिष्ठ नेता सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, पूर्व प्रधानमन्त्रीज्यू, पार्टीका सम्पूर्ण अग्रज नेताहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू, विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै यस कार्यक्रममा पाल्नुभएका पार्टीका प्रमुख ज्यूहरू तथा पदाधिकारीज्यूहरू, देशभरिबाट पाल्नुभएका प्रतिनिधि साथीहरू, अतिथिज्यूहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू र परिवर्तनको यस महान कार्यमा सहभागी सम्पूर्ण सहयात्रीहरू र सम्पूर्ण यहाँ उपस्थित शुभेच्छुक साथीहरूलाई म चितवन जिल्ला सभापति तथा चितवन जिल्ला समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हार्दिक स्वागत गर्दछु। चितवनको पावन भूमिमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्दछु। आज असार 7 गते पार्टीको 14 स्थापना दिवस यस अवसरमा पनि सम्पूर्णलाई शुभकामना व्यक्त गर्न चाहन्छु। आज हामी केवल एउटा महाधिवेशनको लागि भेलामा मात्र भएका छैनौं, हामी एउटा इतिहास लेख्ने घडीमा छौं। 4 वर्ष अघि एउटा सपनाको रूपमा शुरू भएको अभियान आज संस्थागत यात्राको नयाँ अध्यायमा प्रवेश गर्दैछ। संघर्षका दिनहरू पार गर्दै आशा र विश्वास बोकेर लाखौं नेपालीको भरोसा जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी आज आफ्नो पहिलो महाधिवेशनमा आइपुगेको छ। त्यसैले आजको दिन केवल संगठनको कार्यक्रम मात्र नभई यो इतिहास लेखिने दिन पनि हो र हामी सबै यस इतिहासका जीवित साक्षी बन्दैछौ। साथीहरू, 4 वर्ष अघि एउटा घण्टी बजेको थियो, त्यो केवल चुनाव चिन्हको घण्टी मात्र थिएन, त्यो निराशाको अँध्यारो चिर्न बजेको आशाको घण्टी थियो। त्यो घण्टीले लाखौं नेपालीलाई राजनीति हाम्रो पनि हो भन्ने विश्वास दिलाएको थियो र आज त्यही विश्वासको जवाबमा उभिएर हामी यो ऐतिहासिक महाधिवेशनसम्म आइपुगेका छौ। साथीहरू, यो यात्रा सजिलो भने कदापि थिएन। हामीले ताली पनि सुन्यौं, गाली पनि सुन्यौं, विजय पनि देख्यौं, चुनौती पनि भोग्यौं, सरकारमा पनि पुग्यौं, प्रतिपक्षमा पनि बस्यौं, प्रशंसा पनि पायौं र हामीमाथि कैयौं आक्रमणहरू पनि भएका थिए। तर हाम्रो पार्टी सभापति रवि लामिछानेज्यू प्रतिको हाम्रो विश्वास र भरोसा भने कहिल्यै पराजित भएन। साथीहरू, आज यो महाधिवेशन चितवनमा हुनु केवल संयोग मात्र होइन, चितवन राष्ट्रिय स्वतन्त्र पार्टीको लागि एउटा भूगोल मात्र होइन, यो भावना हो, यो एउटा कथा हो, यो एउटा सुरुवात हो। यही भूमिबाट रवि लामिछानेज्यूले परिवर्तनको बिगुल फुक्नुभएको थियो। यही भूमिबाट हजारौं नागरिकले वैकल्पिक राजनीतिको सपना देख्न थालेका थिए। त्यसैले आज चितवन गौरवान्वित छ। त्यसैले आज हामी चितवनवासीहरू देशभरबाट आउनुभएका सम्पूर्ण प्रतिनिधि साथीहरूको आतिथ्य गर्न पाउँदा गौरवान्वित छौ। साथीहरू, महाधिवेशन भनेको केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्रै होइन, यो आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो। हामी कहाँबाट आयौं, हामी कता छौं र हामी कहाँ पुग्न चाहन्छौं त्यसको उत्तर खोज्ने अवसर पनि हो। यो अधिवेशनले नेतृत्व छान्नेछ तर त्योभन्दा ठूलो कुरा हामी आगामी पुस्ताले गर्व गर्ने राजनीतिक संस्कार निर्माण गर्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्नको उत्तर पनि दिनुपर्नेछ। हामी यहाँ एउटा विचारलाई अझ बलियो बनाउन भेला भएका हौं। हामी यहाँ कुनै पदको लागि होइन, नेपालको भविष्यको लागि भेला भएका हौं र यो भविष्य तब मात्र सम्भव हुन्छ जब

0: अघि पर्दामा पनि सभ्यता देखाउँछौ, असहमतिमा पनि सम्मान देखाउँछौ र विजय वा पराजय भन्दा माथि संघर्षलाई राख्छौ। अन्त्यमा देश र विदेशका विभिन्न ठाउँहरूबाट यहाँसम्म आइपुग्नुभएका सम्पूर्ण प्रतिनिधि साथीहरूलाई पुनः हार्दिक स्वागत गर्दछु। चितवनले तपाईँहरूलाई केवल आतिथ्यता मात्र दिएको छैन, आफ्नो माया, आफ्नो सम्मान र आफ्नो विश्वास पनि दिएको छ। चितवन जिल्लाका सम्पूर्ण साथीहरूले छोटो समयका बावजुद पनि यहाँहरूको बसाई सहभागिता र कार्यक्रमको सफलताका लागि सक्दो प्रयास गरेका छौ। यस क्रममा कुनै कमी कमजोरी हुन गएमा आयोजक जिल्लाको तर्फबाट क्षमा माग्दछु र यहाँको बसाई सुखद फलदायी र स्मरणीय रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।
1: ऐतिहासिक

0: पार्टी उपसभापतिज्यू जोडिसके पछाडि तनहुँबाट निर्वाचित भइसके पछाडि पार्टीले एउटा उचाइ लिएको थियो। आजको यस कार्यक्रममा म पार्टी उपसभापति डाक्टर सोडी मगलेज्यूलाई मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्न चाहन्छु।
1: आदरणीय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताज्यू, विभिन्न राष्ट्रिय राजनीतिक दलका सभापति एवं नेतागण, प्रथम महाधिवेशनका प्रतिनिधिहरू र यो ऐतिहासिक क्षणलाई आशाका साथ हेरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आज असार 7 गते पार्टीको चौथो स्थापना दिवस, हामी एउटा दलको महाधिवेशनमा मात्र आएका छैनौं, हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौं। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश, अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तीव्र आकांक्षा, त्यसैको राजनीतिक अभिव्यक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी। जब इमान्दार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्कन थाल्यो, त्यति बेला परिवर्तनको चाहना विद्रोहमा बदलियो र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी। विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याए, संविधान आयो, समावेशिताको आधार तयार भयो, यी उपलब्धिहरूको हामी सम्मान गर्छौं। अब लोकतन्त्रको संस्थागत गुणस्तर माथि उकास्नुपर्नेछ, धेरै माथि उठाउनु पर्नेछ। निर्वाचन धेरै भए, उत्तरदायित्व कमजोर रह्यो, संविधान बन्यो, संस्थाहरू बलिया भएनन्, राज्यको आकार विस्तार भयो, क्षमता बढ्न सकेन, आर्थिक गतिविधिहरूको स्वरूप फेरिए तर मर्यादित रोजगारीका अवसर फैलन सकेनन्, यही अन्तर्विरोधबाट आजको संकट पैदा भएको हो। प्रिय साथीहरू, नेपालको समस्या स्रोतको अभाव मात्र होइन, नेपालको समस्या सम्भावनाको अभाव पनि होइन, हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो। राजनीतिमा इमान्दार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो। व्यवसायमा नवप्रवर्तन गर्न कठिन तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो। राज्यले सिर्जना गर्ने भन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउने भन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्ने भन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो। त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने मात्र होइन, यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो। हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौ, भागभण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौ, नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौ। प्रिय साथीहरू, हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका छौं। हामी पुरानो पुस्तासँग लड्न होइन, हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौं। त्यसैले राष्ट्रपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ, आलोचना मात्र होइन, विकल्प दिनुपर्छ, विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ। आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौ। हामीले प्रमाणित गर्नुपर्नेछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ, केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ, केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्दछ। आजको महाधिवेशनको मूल प्रश्न यही हो, राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको भविष्य कस्तो देख्दछ। हामी यस्तो उदार लोकतन्त्र चाहन्छौ जहाँ निर्वाचनले सरकार बनाओस् तर संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्, जहाँ बहुमतले शासन गरोस् तर अल्पमत पनि सम्मानित रहोस्। हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौ जहाँ पहुँच होइन, क्षमता सफलताको आधार बनोस्, जहाँ आफै पासै पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्। हामी यस्तो समन्यायिक समाज चाहन्छौँ जहाँ कुनै बालकको भविष्य उसको थर, उसको जात, उसको भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गर्न सकोस्। हामी यस्तो नेपाल चाहन्छौँ जहाँ युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नहोस्, जहाँ श्रम, सिप, ज्ञान र सृजनशीलताले यही माटोमा सम्मान र अवसर पाओस्। यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन्, उद्यमीले बिना भए लगानी गरून् र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्। हामी यस्तो आत्मविश्वासी नेपाल चाहन्छौँ जसले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा नबसोस्, जसले आफ्ना नागरिकको क्षमता, आफ्ना संस्थाको बल र आफ्ना सपनाको साहसमा भरोसा गर्दै 21औं शताब्दीको अग्रगामी राष्ट्रका रूपमा आफूलाई स्थापित गरोस्। प्रिय साथीहरू, इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ। हाम्रो पुस्ताले त्यो अवसर पाएको छ। अब प्रश्न केवल यति हो कि हामी यो दुर्लभ अवसरको उपयोग गरौंला, के हामी नेपाललाई नयाँ दिशा दिने पुस्ताका रूपमा चिनिन सकौंला। म विश्वस्त छु राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्नेछ। आउनुहोस् निराशालाई आशामा बदलौं, आक्रोशलाई निर्माणमा बदलौं र विद्रोहलाई रूपान्तरणमा बदलौं। नेपाललाई उदार, समृद्ध, समन्यायी र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा अगाडि बढौं। यो लामो यात्राका प्रारम्भिक पाइला यही चितवनबाटै थालौं। धन्यवाद। जय घण्टी।
0: धन्यवाद छ उपसभापति डाक्टर सोनी मगलेज्यू। अब म शुभकामना मन्तव्यमा प्रवेश गर्नुभन्दा पहिला म थारू डम्फु नाचको लागि एकचोटि जोरदार तालीले स्वागत गर्दिन अनुरोध गर्न चाहन्छु। म प्राविधिक मित्रहरूलाई तल हुने नाचलाई क्यामेराबाट डिस्प्लेमा ल्याइदिन अनुरोध पनि गर्न चाहन्छु। भरतपुर 27 मेघौली पुरानो थारू सांस्कृतिक तथा सहयोगी संस्थाबाट यो नाच हुँदैछ र यसको नेतृत्व गरिराख्नु भएको छ त्यसका अध्यक्ष जीवन गुरौलाई म यो नाच थारू डम्फु नाचको लागि म स्वागत गर्न चाहन्छु।
2: हेलो, अलि छिटो लाइन माइक कहिले खोल्नु माइक खोल्यो जानु न लाइन

0: 한마디 아루 비주얼이 나도 가요로 오는 게 와라 비시스 비시스 가라라 사스티 비바 야라이 사단의 와타 때문에 단차 아
1: आज धेरै धन्यवाद छ सांस्कृतिक नाचका संयोजक अध्यक्ष जीवन गुरौज्यू र यसलाई संयोजन गरिदिनु भएकोमा हरि योञ्जनज्यूलाई पनि धेरै धन्यवाद छ. अब म यो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्यको लागि जनमत पार्टीका अध्यक्ष डाक्टर सिके रावतज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु र जोरदार तालले स्वागत गरौँ.

0: राज्यसभाको प्रथम महाधिवेशनका अध्यक्ष रवि लामिछानेज्यू, सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम राईज्यू लगायत विभिन्न दलबाट प्रतिनिधित्व गर्नुभएका आदरणीय नेतागणज्यू, सचिवालय सदस्यज्यू लगायत यहाँ उपस्थित हुनुभएका सबैमा म हार्दिक अभिनन्दन गर्न चाहन्छु र सबभन्दा पहिले आयोजक समितिलाई पनि धन्यवाद दिन चाहन्छु कि उहाँले यस ऐतिहासिक समारोहमा मलाई सम्झिने चेष्टा गर्नुभएको छ। म राजनीति संसदीय राजनीतिबाट सन्यास लिइसकेको मान्छेले पनि यहाँले सम्झिनु भयो त्यसको लागि म हृदयदेखि पहिला धन्यवाद दिन चाहन्छु। र यस अवसरमा नेपालमा लोकतन्त्र संस्थागत गर्न, गणतन्त्र संस्थागत गर्न, मधेस आन्दोलन, लोकतान्त्रिक आन्दोलन, गणतान्त्रिक आन्दोलन, जनजी आन्दोलनमा शहादत भएका सम्पूर्ण शहीदहरूप्रति पनि हार्दिक अञ्जली व्यक्त गर्न चाहन्छु। आज यो कार्यक्रम यहाँ चितवनमा भइराख्दा देशभरिबाट नै 77 जिल्लाबाटै यहाँ आउनुभएको छ। मेचीदेखि महाकालीसम्म, ताप्लेजुङदेखि हुम्ला जुम्लासम्मका साथीहरू यहाँ आउनुभएको छ। र त्यो आइराख्दाखेरि कति साथीहरू रिस काटेर पनि आउनुभएको होला, कति साथीहरू अहिले भोकै पनि हुनुहुन्छ होला, कति साथीहरूको गाडीमा सवार भएर आउनुभएको छ होला। त किन आउनुभएको छ होला भन्दाखेरि यहाँ कुनै पद र प्रतिष्ठाको विषय होइन, तपाईँहरूले एउटा जुनुन छ, त्यो देश बनाउने अठोट छ, देशमा केही समृद्धि आओस् भन्ने चाहना छ, त्यसको लागि तपाईँहरू यहाँ आउनुभएको। तपाईँहरू यहाँ कुनै पद र प्रतिष्ठाको लागि आउनुभएको होइन, तपाईँहरू एउटा उत्कट चाहना छ देश कसरी बदल्ने, त्यही चाहना म भित्र भएको हुनाले पनि म शुभकामना दिएर तपाईँका उपस्थित भएको छु। जुन सपना तपाईँले देख्नु भएको छ त्यही सपना मैले पनि देखेको हुनाले आज शुभकामना दिने उपस्थित भएको छु। म यहाँ कुनै प्रतिस्पर्धीको रूपमा होइन, तपाईँको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिने उपस्थित भएको छु। त्यही भएर म पनि 6 घण्टा लगाएर काठमाडौँबाट यहाँ उपस्थित भएको छु, यहाँलाई शुभकामना दिनको लागि उपस्थित भएको छु। किन एउटा ऐतिहासिक परिघटना हो, यो केवल महाधिवेशन मात्रै होइन, यो क्रान्तिको महोत्सव हो। त्यही भएर पनि म यहाँ उपस्थित भएको छु। र तपाईँहरू जसरी युवा अवस्थामै लाग्नु भएको छ, म पनि 33 वर्षको उमेरमा अमेरिकाबाट सबै कुरा छोडेर लागेको थिएँ। म पनि तपाईँ जस्तै सपना देख्ने मान्छे थिएँ, चाहे ठुल्ठुलो क्याम्पसमा पढ्दाखेरि होस्, ठुला ठुला ड्रइङ पेपरमा देश कसरी विकास गर्ने भन्ने सपना बुन्थे, जापानमा रहँदा होस् कि क्याम्ब्रिज युनिभर्सिटीमा रहँदा होस्, ल्यापटपमाथि मैले यो टाउको निधार राखेर देशको लागि रोएको मान्छे हो। त्यही भएर पनि म यहाँ उपस्थित भएको छु। त्यो सपना तपाईँहरू साटासाट गर्न, त्यो ऊर्जा कसरी मिलाउन सकिन्छ यो देश विकासको लागि, त्यसको लागि यहाँ म उपस्थित भएको छु र यहाँलाई धन्यवाद दिन चाहन्छु। र हामीले सपना मात्रै देखेनौ, एकभन्दा एक आन्दोलन पनि गर्यो, किसान आन्दोलन गर्यो, विभिन्न कन्सेप्टहरू ल्यायौँ, राइट टु रिकलको कन्सेप्ट ल्यायौँ, नो भोटको कन्सेप्ट ल्यायौँ, देशलाई परिवर्तन गर्नुपर्छ भने नो नो गणतन्त्र अभियान पनि ल्यायौँ, तर जनताले सबै कुरा सबैलाई सत्याइदिने सौभाग्य पाउँदैनन्। त्यो सौभाग्य आज तपाईँले पाउनुभएको छ। त्यही भएर यो देश विकासमा अगाडि बढ्नुहोस् भनेर म शुभकामना दिने यहाँ उपस्थित भएको छु। र जति बेला तपाईँहरू मध्ये धेरैजना भदौ 23-24 आन्दोलन गर्दै हुनुहुन्थ्यो, म दुर्भाग्यले म विदेशमा थिएँ, बाहिर चाहिँ तीर्थ यात्रामा थिएँ, तर म फर्किएर आउने बित्तिकै विभिन्न जेन्जी सहितका घाइतेहरूलाई, जेन्जी आन्दोलनका घाइतेहरूलाई भेट्नको लागि हस्पिटल पुगे। र त्यहाँ जुन आँखामा मैले पढेँ त्यो भाव तपाईँहरू पनि कहिले नबिर्सिनु होला भनेर सम्झाउनको लागि पनि म यहाँ उपस्थित भएको छु। त्यही भएर तपाईँ जुन आन्दोलनबाट उदय हुनुभएको छ, त्यो जन आस्था प्राप्त गर्नुभएको छ, विश्वास प्राप्त गर्नुभएको छ, त्यो शहीदहरूको आँखाको सपना कहिले पनि नबिर्सिनु होला भन्ने म यहाँबाट भन्न पनि चाहन्छु। त्यही भएर हाम्रो पार्टी फरक होला केही छैन, हामी भन्छौ हेर
1: हो कहीं भी आग मगर आग जल्दी चाहिए जिससे हो जो सपना तपाईँहरू के मार्फत पूरा हो त्यसमै हामी खुसी छौ त्यसको लागि हामी शुभकामना दिन चाहन्छौ र हामी केवल शुभकामना दिनको लागि उपस्थित भएका छौँ धन्यवाद दिनको लागि पनि म उपस्थित भएको छु खास मैले धन्यवाद दिनै पर्ने हुन्छ किनकि जुन समताको लागि हामी आन्दोलन गर्दैथ्यौ जुन समानताको लागि आन्दोलन गर्दैथ्यौ जुन पौने 300 वर्ष नेपालमा कहिले पनि भएको थिएन एउटा मधेसीको छोरालाई प्रधानमन्त्री बनाएर यहाँ त्यो सपना पूरा गर्नुभएको छ त्यसको लागि धन्यवाद दिनको लागि म यहाँ उपस्थित भएको छु र हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीको पनि कदर कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट ड्यासिङ इन्टेलिजेन्स र स्टाइलिस होइन युवा सबैको मनपर्ने सबैको लोकप्रिय हुन त उहाँले भन्नुहोला म स्टाइलिस र सिम्प्लेस भन्नुहोला फेरि होइन त्यही पनि हामी कुनै जमानामा सुन्थ्यौ कि देवानन्दलाई कालो ड्रेस लगाउन स्टाइलिस सम्बन्ध निषेध थियो कुनै दिन विपक्षीहरूले आज सम्मान्य प्रधानमन्त्रीले कालो ड्रेस लगाउन निषेध गर्न ऐन ल्याउनु पर्यो भन्न पनि बेर्छ तै पनि त्योभन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि यु क्यान नट सोल्भ अ प्रब्लम द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम त मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलकै बन्दा अलग लेभलकै बन्दा होइन वा प्रब्लमभन्दा धेरै माथि पुगेर समस्याको समाधान कसरी गर्ने त्यो सोच्नुहुन्छ त्यो भएर म उहाँलाई पनि शुभकामना दिन चाहन्छु र उहाँलाई अझ के भन्न चाहन्छु भन्दाखेरि तपाईँलाई यति जनताले आघात माया गरेका छन् हिमाल पहाड मधेस सबैतिर जनताले आघात माया गरेका छन् जस्तो इतिहासमा कहिले देखिएको थिएन र त्यही भएर तपाईँले पनि म नेपाली जनता हाँसेको हेर्न चाहन्छु भन्न सक्नु पर्यो अन्यथा माटो त चन्द्रमामा पनि छ मङ्गल ग्रहमा पनि छ अनि भविष्यमा उहाँले यो गर्नुहुनेछ भन्ने मैले पुरा विश्वास र भरोसा राखेको छु र त्यही भएर उहाँले जनतालाई हृदयमा राखेर काम गर्नुहुनेछ भनेर मैले शुभकामना पनि यहाँबाट दिन चाहन्छु र यो यस्तो बिल ल्याइदिनु भएकोमा सभापति रवि लामिछानेजीलाई हृदयदेखि आभार गर्छु हृदयदेखि तपाईँले यो मौका हामीलाई ल्याइदिनु हो यो त्यागको लागि म मुक्त कण्ठले प्रशंसा गरे पनि पुग्दैन उहाँको त्यागको लागि एकबार जोडले ताली बजाइदिनु होला उहाँको लागि उहाँको त्याग र तपस्याको लागि ताली बजाइदिनु होला धन्यवाद र उहाँ पनि मेरो चिन्जान 2074 सालदेखि 2074 सालमा जति बेला 70 पुरा पहाडीले भरिएको थियो पानीले पानी चारेतिर थियो उहाँ पनि जनतासँग सिधा कुरा गर्ने मान्छे त म पनि जनताको सिधा सेवा गर्ने मान्छे म पनि त्यही पहाडीमा हिँडिराखेको थिएँ र उहाँ पनि त्यही हुनुहुन्छ त हाम्रो त्यही भेट भयो त त्यो हृदयता सौहार्दता आजसम्म पनि पाइन् हामी 79 सालको निर्वाचनमा दुवैजना निर्वाचित भएर संसदमा त गयौँ हामी भित्र छटपटी थियो कुटुर नीतिको कसरी देश बदल्ने कसरी व्यवस्थामा परिवर्तन ल्याउने कसरी जनताको अपेक्षा गर्ने त्यही भएर हामी गोलीले छटपटाइराखेका हौँ संसदभित्र बसेर पनि छटपटाउँछु संसद बाहिर आए पनि छटपटाउँछु त हामी घन्टौँ छलफल गर्छौँ कि परिवर्तन ल्याउने त ल्याउने कसरी ल्याउने परिवर्तन हामी घन्टौँ छलफल गर्छौँ र मैले एउटा पार्टी कार्यक्रममै भनेको थिएँ हामी डाक्टर साहबको पार्टीको वार्षिक महोत्सवमा मैले भनेको थिएँ कि रविजी तपाईँ दिदी कोइराला पछिको नेता हुनुहुन्छ जसले यो देशलाई जोडिनु तपाईँ सत्ता तुरनालाई नै आन्दोलन गर्नेतिर लाग्नुहोस् भनेर पार्लिमेन्टमा भनेको थिए यसको भिडियो तपाईँले आज हेर्न सक्नुहुन्छ र आन्दोलन पनि भयो त जनताले यति माया गरे यति माया गरे बहुमत भए बहुमत भए राष्ट्रपतिलाई संसदमा दस पुर्याइदिए तर यो ठिकै बहुमत जिम्मेवारी भयो तृतीय विमान बहुमत भनेको सामान्य कुरा होइन र मैले रविजीलाई पहिला पहिलादेखि जहिले पनि एउटा भविष्य उहाँ भैरवलाई जेलमा भएको बेला म त्यहाँ पुगेको थिएँ र उहाँसँग त्यहाँ पनि 1 घन्टाको मेरो छलफल भयो उहाँ बाहिर निस्किनु भयो त्यो पछाडि पनि हाम्रा कुराहरू सम्वादहरू चलिराखे उहाँलाई उहाँमाथि प्रत्युष साथीहरू पनि मैले हस्ताक्षर गर्न घन्टी घरसम्मै पुगेर हस्ताक्षर गरेको मान्छे म कुनै बाहिरको मान्छे होइन भित्र याद राख्ने र त्यसको स्वरूप जनताले यति धेरै ठुलो बहुमत दिए, दुईको बहुमत दिए कि आज नेपालमा त्यही भएर भन्न चाहन्छु, समग्र देशमा दिव्याङ मात्रै होइन तराई मधेसको मात्रै स्थिति हेर्नुभयो भने तपाईँको 78 अरू पार्टी मान्छेले अरूको लागि युद्ध लडेका हामीले कति ठुलो जिम्मेवारी यसरी जनता सञ्चारका वादाहरूलाई पुरा गर्न म भन्न चाहन्छु। किन भन्दाखेरि हामी बाचा पुरा गरेन भने एउटा कुरा के याद राख्नुपर्छ, जनता हावामा धेरै समान छ, जनता हावामा समानता छ। यो बैलुङ्गा हावा मेरो हावा होइन, यो काम गर्नु
2: धन्यवाद। जन्म चाहिँ कामनाको लागि
3: अब म जसपा नेपालका अध्यक्ष श्री उपेन्द्र यादवजीलाई शुभकामना मन्तव्यको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु र जोरदार तालीले स्वागत गरिदिन म अनुरोध गर्न चाहन्छु।
4: राष्ट्रसभाको पहिलो महाधिवेशनको उद्घाटन सत्रका अध्यक्ष माननीय रवि लामी छानेज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यू, विभिन्न पार्टीका नेता साथीहरू, र यहाँ सहभागी हुनुभएका महाधिवेशन प्रतिनिधि लगायत सम्पूर्ण साथीहरू, यहाँहरूको महाधिवेशन एउटा हिस्टोरिकल जङ्क्चर भन्छु म, यस्तो अवस्थामा हुन गइरहेको छ जहाँ मुलुकले निर्वाचन पछि एउटा नयाँ म्यान्डेट यहाँहरूले पाउनु भएको छ। त्यो नयाँ म्यान्डेटको लागि यहाँहरूलाई धेरै धेरै बधाई पनि छ र शुभकामना पनि दिन
2: चाहन्छु।
4: र अब मैले पहिला भएका विकृति विसङ्गति छोडेर
2: नयाँ
4: दिशामा जाने र लैजाने अवसर जो यहाँहरूलाई प्राप्त भएको छ
2: र
4: यो महाधिवेशनले निश्चित पनि
2: नयाँ
4: युगको
2: थालनीका
4: लागि
2: महत्वपूर्ण
4: साबित हुनेछ भन्ने यो महाधिवेशन
2: त्यसका
4: लागि म यहाँहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु.
2: मुलुकमा
4: अहिले
2: सुशासन
4: समृद्धि र
2: सामाजिक
4: न्याय खोजिरहेको छ.
2: मुलुक
4: अहिले
2: सैकडौं
4: वर्षदेखि
2: विभेदमा
4: परेका
2: विभेदमा
4: पारिएका
2: विभिन्न
4: वेशभूषा भाषा संस्कृतिका
2: विभिन्न
4: जातिका समुदायहरू
2: समाजको
4: हक र अधिकार
2: चाहिरहेको
4: अवस्था छ.
2: मुलुकमा
4: विगतमा
2: संविधान
4: सभाबाट
2: संविधानको
4: घोषणा गरियो.
2: त्यो
4: संविधान
2: त्रुटिपूर्ण
4: अधुरो र अधुरो रहेको छ.
2: आफै
4: रहेको छ.
2: निश्चित
4: रूपमा
2: यसमा
4: केही महत्वपूर्ण आयामहरू पनि छन्.
2: संघीयता,
4: गणतन्त्र,
2: समावेशिता,
4: धर्मनिरपेक्षता
2: जस्ता
4: महत्वपूर्ण पक्षहरू भएका पनि
2: ती
4: धेरै कुराहरू अधुरा
2: र
4: अपूर्ण र अमूर्त रूपमा रहेको छ.
2: राज्यको
4: आवश्यकता
2: संविधानलाई
4: परिवर्तन गरी
2: संविधानमा
4: रहेका ठिकीर
2: विषयहरूलाई
4: संशोधन गर्नुपर्ने
2: महत्वपूर्ण
4: ऐतिहासिक जिम्मेवारी पनि यहाँहरूमा
2: जिम्मेवारी पनि यहाँहरू
4: पिछडिएको अर्थतन्त्र
2: गरिबी बेरोजगारीले
4: भन्दाखेरि
2: भरिएकोमा
4: रोजगारका लागि
2: जहाँ
4: लाखौँ युवाहरू विदेशी
2: लाखौँ लाख युवाहरू विदेशी
4: पत्य गर्नका लागि
2: आफन निकाल्नका लागि
4: र समृद्धि विकास
2: र समृद्धिको बाटोमा अगाडि बढ्नु पर्छ.
4: आर्थिक विकास र समृद्धि
2: आर्थिक विकास र समृद्धिका लागि
4: सबभन्दा महत्वपूर्ण
2: सामाजिक न्याय
4: त्यसका लागि
2: यो महाधिवेशन
4: अत्यन्त कारगर
2: हुनेछ भन्ने मैले विश्वास लिएको
4: र यो महाधिवेशनले ऐतिहासिक
2: निर्णयहरू गर्ने परिवर्तनको लागि
4: मुलुकमा
2: स्वीकृति अन्त्य गरेर
4: नयाँ
2: सुरुवात
4: नयाँ
2: जिल्लामा मुलुक लैजानका लागि सफलता यही
4: शुभकामना
2: दिन
4: चाहन्छु.
2: नयाँ परिवर्तित सन्दर्भमा
4: नयाँ युवाहरू नेतृत्वमा आउनु भएको
2: उहाँहरूलाई हाम्रो पार्टी र मेरो सबै
4: सहयोग
2: सधैँ
4: सहकार्य गरेर अगाडि
2: बढ्ने नै छ. यो महाधिवेशन
4: नयाँ नेपालको
2: नयाँ भविष्यको
4: निर्माण
2: र पुराना
4: प्रकृति
2: विसङ्गतिबाट मुक्ति
4: दिन
2: सफल
4: शुभकामना
2: व्यक्त
4: गर्दछु.
2: धेरै धन्यवाद.
5: धन्यवाद छ. धन्यवाद.
6: नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू.
5: अब म
6: अब म
7: राष्ट्रिय प्रजातन्त्र पार्टी
6: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
7: राजनीतिको लागि हार्दिक अनुरोध गर्न चाहन्छु, जोरदारले स्वागत गर्न अनुरोध गर्न चाहन्छु,
6: स्वागत गर्न अनुरोध गर्न चाहन्छु।
8: धेरै धेरै धन्यवाद महामन्त्री,
6: धन्यवाद
8: कविन्द्र प्रजापतिज्यू,
6: कविन्द्र प्रजापतिज्यू,
8: यस महाधिवेशनका
6: यस महाधिवेशनका
8: सभापति
6: सभापति
8: रवि दामेश्वरज्यू,
6: रवि
8: सम्माननीय प्रधानमन्त्रीज्यू,
6: प्रधानमन्त्रीज्यू,
8: पूर्व प्रधानमन्त्रीज्यू,
6: पूर्व प्रधानमन्त्रीज्यू,
8: नेपाली काङ्ग्रेसका सभापति गगन थापा लगायत मञ्चमा रहेका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि साथीहरू राष्ट्रपा सचिवालय परिवार र उपस्थित यो ऐतिहासिक महाधिवेशनका सहभागी दिदीबहिनी तथा दाजुभाइहरू, राष्ट्रिय स्वतन्त्र पार्टीको यो ऐतिहासिक
6: महाधिवेशनमा
8: उपस्थित भएर शुभकामना व्यक्त गर्ने अवसर दिनुभएकोमा म सभापति लगायत राष्ट्रपा परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आफ्नो तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। र यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पूर्ण रूपमा सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हामी
6: कुनै समय
8: फरक फरक जिल्लामा रहेर तर एउटै कुरा गरिराखेका छौँ देशमा 2046 सालको राजनीतिक परिवर्तनपछि
6: सायद यो
8: प्रजातन्त्र भनियोस्, चाहे त्यो लोकतन्त्र भनियोस्, चाहे त्यो गणतन्त्र भनियोस्, केही सीमित राजनीतिक दल र तिनका पनि सीमित नेताहरूले देशमा एक प्रकारको लोकतन्त्र मचाइराखेका छन् र त्यसबाट देशलाई निकास गर्न आवश्यक छ र देशमा एउटा परिवर्तन जरुरी छ भन्ने कुरा हामीले मुकाबला गरिराखेका
6: छौँ। आज
8: फागुन 21 गते सम्पन्न
6: आम
8: निर्वाचन मार्फत त्यो परिवर्तनको
6: चाहनालाई
8: संस्थागत गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको
6: काँधमा
8: आएको
6: छ।
8: रवि लामिछानेजी, सम्माननीय प्रधानमन्त्रीजी लगायत उहाँको
6: टिमलाई
8: हार्दिक बधाई र जनताको
6: सपना पूरा गर्ने
8: यात्रामा तपाईँहरूलाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
6: अहिले
8: इतिहास एउटा तपाईँहरूलाई यस्तो अवसर दिएको छ कि एउटा पार्टीको हिसाबले कुरा गर्ने हो भने एउटा पार्टीको जीवनमा, व्यक्तिको हिसाबले कुरा गर्ने हो भने एउटा व्यक्तिको जीवनमा यस्तो अवसर कहिले आउँदैन र यो अवसर चुक्यो भने यो अवसर चुकाउनु भयो भने धोका तपाईँको पार्टीलाई र तपाईँ नेतृत्वलाई मात्र होइन सिङ्गो देशलाई त्यसकारण मेरो आग्रह छ यो मौका पारेर कि यो जिम्मेवारी सफलतापूर्वक तपाईँहरू पुरा गर्न
6: सक्नुहुन्छ।
8: यसपालिको मतपरिणाम हेर्दाखेरि
6: कुन
8: राजनीतिक दर्शनले काम गर्यो, कुन राजनीतिक दलहरूको संगठनले काम गर्यो, यो एउटा यस्तो चुनाव भयो र राजनीतिक दलको संगठनले काम गरेन, पैसाले काम गरेन, झन्डै द्वितीय बहुमत ल्याउने राजनैतिक दलले अहिले पनि सशस्त्र जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन, सबै वडामा सबै गाउँपालिकामा आफ्नो संगठन बनाइसकेको छ तर जनताले उसलाई झन्डै द्वितीय भने आज जनता राजनीतिक दलहरूभन्दा राजनीतिक दर्शन र संगठनको सीमाभन्दा अरू एक कदमबाट अगाडि सरेर निर्णय गर्न अवसर भएको छ र यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस् भन्ने मेरो सल्लाह छ। अघि सिकेजी भन्दै हुनुहुन्थ्यो यो तपाईँहरूले पाएको भोटमा मेरो जनता पार्टीको पनि भोट छ भन्ने प्रधानमन्त्रीजीलाई कहाँ छ सभापतिजीलाई कहाँ छ यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई नदिएर कहिले राजा ल्याउँछ भनेर मलाई भोटेका मान्छेहरू त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्ने समस्या हामीले देखेका हिजोको नेताहरूको मात्रै होइन हामीले बारम्बार भनेका छौँ समस्या हिजोको नेताहरूमा पनि थियो त्यसैले जनताले उनीहरूलाई बढाए तर समस्या नेतामा मात्र होइन उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि यो संविधानमा यो परिवर्तन र सुधार नगरिकन देशमा एउटा राष्ट्रिय सहमति निर्माण नगरिकन देशले दिक पक्रिँदैन। त्यसकारण एउटा ऐतिहासिक जिम्मेवारी ऐतिहासिक अवसर तपाईँहरूले प्राप्त गर्नुभएको छ। यो अवसरको सदुपयोग होस्। हिजो अरूले निषेध गरे हिजो अरूले शिक्ष गरे त्यसकारण हामी पनि शिक्ष लगाएर जानुपर्छ भन्ने बाटोमा पकियो भने फेरि त्यही बाटो पक्रियो हामीले त्यही दुर्दशा भोग्नुपर्छ र जनताले फेरि निराशा पर्छ। त्यसकारण हामीले विशेषको राजनीति होइन एउटा सहमतिको राजनीति भएर देशलाई अगाडि लैजान सकौँ। समयले तपाईँहरूलाई यो अवसर दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सदैव सकारात्मक प्रतिपक्षको हिसाबले तपाईँहरूका राम्रा कामहरूमा सदैव साथ दिन्छ। तपाईँहरूको शुभेच्छुको रूपमा रहन्छ हाम्रो सदैव साथ रहन्छ र गलत कुराहरू भए भने हामी खबरदारी गर्छौँ। हामी तपाईँहरू ओला पनि छोड्याउँछौँ। यसकारण म तपाईँहरू सबैलाई र खास गरी नेतृत्वलाई आग्रह गर्छु कि यो मौकाको सदुपयोग गर्नुहोस्। यो अधिवेशनको पूर्ण सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछ।
9: धेरै धन्यवाद छ।
8: धेरै धन्यवाद
9: अध्यक्ष राजेन्द्र लिङ्गेनज्यूलाई
8: र अध्यक्ष राजेन्द्र लिङ्गेनज्यूलाई
9: महाधिवेशनको
8: हाम्रो यो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा
9: आमन्त्रण गरेका छौँ।
8: त्यही कलाकारहरू राष्ट्रिय व्यक्तित्वहरू साहित्यकारहरूलाई आमन्त्रण गरेका छौँ र उहाँहरूले बिचमा हामी सँगै पिसँगै रहनु भएको छ। उहाँहरू सबैलाई यथा स्थानमा रहेर हाम्रो हौसला प्रदान अनुरोध गर्न चाहन्छु र एकचोटि उहाँहरूलाई जोरदार तालीका साथ हाम्रै बिचमा आफ्नो स्वागत गरौँ।
9: राजनीतिक दलहरूको तर्फबाट शुभकामना आइरहेको
8: हाम्रो देशभित्रका राजनीतिक दलहरूको तर्फबाट सन्देश त आइरहेकै छ
9: र अन्य मित्र राष्ट्रहरूबाट समेत
8: देश बाहिरका
9: राजनीतिक दलहरूबाट
8: शुभकामना र अन्य मित्र राष्ट्रहरूबाट समेत
9: विशेष गरी
8: त्यहाँका राजनीतिक दलहरूबाट हामीलाई शुभकामना सन्देशहरू प्राप्त भएको छ।
9: बिजेपी
8: विशेष गरी चाइनिज कम्युनिस्ट पार्टी
9: शासकीय
8: र भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
10: पार्टी सभापतिज्यू, पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यू,
11: पार्टी सभापतिज्यू, पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री,
10: सम्मानित
11: विभिन्न
10: नेतागण,
11: पार्टीका
10: पदाधिकारी,
11: सम्मानित सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टीका
10: महाधिवेशन पदाधिकारी सचिवालय सदस्य सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो जय घण्टी सहित नमस्ते। सर्वप्रथम आज यो ऐतिहासिक दिन आज
11: नमस्ते
10: चौथो वार्षिक
11: अगाडि
10: समग्र नेपालको
11: चौथो वार्षिक
10: शासन सहितको
11: नेपाली
10: समाज जनताको समस्याका समाधान
11: शासन सहितको नेपाल
10: बुझ्न र
11: नेतृत्वको
10: शुरू गर्नुभएको
11: अभियान र नेतृत्वको सपना बोकेर रवि लामिछानेले
10: हाम्रो
11: अभियान
10: तपाईँहरू सबैलाई
11: राष्ट्रका
10: परिवारलाई अन्तर्राष्ट्रिय मामिला हेर्ने गरेर And the fact that I gave my heart to give the right words to you.
11: in BJP
12: and all party workers.
11: I extend my heartiest congratulations to you, the RSP landscape, and all party workers on the occasion of your first national convention and important anniversary of party.
12: With regard
11: to my warmest wishes for the success of this important milestone, with regard to your sincerely meeting love, Chair National President BJP. त्यसै गरी अत्यन्त महत्वपूर्ण हाम्रो समिति उच्च समिति राष्ट्रबाट चाइनिज कम्युनिस्ट पार्टी लोकतन्त्र राष्ट्र विभागबाट पनि हामीले शुभकामना सन्देश प्राप्त भएको छ. शुभकामना सन्देश हाम्रो केन्द्रीय समितिलाई देखिएको छ. क्षेत्र समिति अफ राष्ट्रिय स्वतन्त्र पार्टी डिपार्टमेन्ट अफ द ओकेजन अफ द फर्स्ट नेसनल कन्भेन्सन अफ द राष्ट्रिय स्वतन्त्र पार्टी द इन्टरनेसनल डिपार्टमेन्ट अफ स्वतन्त्र पार्टीका देशको नै नयाँ बाटो गर्न सफल हुनेछ भन्ने अपेक्षा लिएको छु. धन्यवाद.
12: धन्यवाद छ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख श्री शिर खनालज्यू र
11: धन्यवाद छ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख श्री शिर खनालज्यू र पार्टीको यो ऐतिहासिक महाधिवेशनमा शुभकामना सन्देश पठाउनु हुने हाम्रा छिमेकी मुलुकका
12: शुभकामना सन्देशको
11: लागि रुलिङ पार्टी
12: नेपालीहरूलाई
11: म धन्यवाद दिन चाहन्छु. अब म शुभकामना सन्देशको लागि
12: मञ्चमा आमन्त्रण गर्न
11: नेपाली कम्युनिस्ट पार्टीका नेता प्रतिनिधि सभा सदस्य वर्षमान पुलज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु. जोरदार तालीले स्वागत गरिदिनुहोला.
13: यो भव्य
11: उद्घाटन
13: अध्यक्षता गरिरहनु भएका
11: यो भव्य उद्घाटन समारोहको अध्यक्षता गरिरहनु भएका
13: सम्माननीय
11: राष्ट्रपतिका आदरणीय सभापतिज्यू,
13: सम्मेलन
11: वरिष्ठ नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यू, सम्मेलन सफलताको शुभकामना दिन आउनुभएका
13: नेतागण,
11: विभिन्न राजनीतिक दलका नेता मित्रहरू, राष्ट्रपतिका नेतागण,
13: मध्य नेपाल भनेर एउटा लामो
11: नेपाली जनताका गरिबीलाई
14: तपाईँहरूले यस महाधिवेशनमा पहिलो पटक देश कल्याण रूपमा पूर्ण

0: यात्रा पनि सफलतामा
1: हामी तपाईँको शासनलाई नजिक पाउँदछौँ।
0: हामीले विगतमा
1: समानता पनि त्यो शासनको एजेन्डा
0: सहकारी
1: हामीले विगतमा सरकार सरकारलाई सुशासनको एजेन्डामा सहकारी गरेका थियौँ।
0: विगत सहकारी
1: सुशासनको एजेन्डामा
0: भएको छैन।
1: लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका
0: थियौँ।
1: यो पहिलो महाधिवेशनले तपाईँहरूलाई वैज्ञानिकता संरचनात्मक दिशा निर्देश एवं स्पष्ट अनुसार गर्दैछ भन्ने
2: धेरै धन्यवाद वर्षमान पुनज्यू। अब म
3: एउटा स्वागत गीतको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार तालीले
4: कलाकारहरूलाई मित्रबन्धुहरू, आज राष्ट्रिय स्वतन्त्र पार्टीको रमाइलो राजनीतिक कुम्भ मेला सो अवसरमा
5: आज राष्ट्रिय स्वतन्त्र
4: पार्टी पुस्तकहरू
5: राजनीतिक
4: फाँदमाको
5: थमाइलो
4: अवसरमा चितवन जिल्ला भिन्चीको जिल्लामा यहाँहरूलाई केन्द्रीय सांस्कृतिक विभागको तर्फबाट चितवन जिल्लामा घण्टी रोपण
5: स्वीकार्नुहोस्।

Robert Ali!

0: धेरै धेरै धन्यवाद जोरदार पालीले उहाँलाई धन्यवाद दियो चितौन जिल्लामा
1: घन्टी जिल्लामा निलो क्रान्तिको हार्दिक स्वागत छ।
0: शुभकामना मन्तव्यको लागि
1: अब म
0: नेकपा एमालेका
1: शुभकामना मन्तव्यको लागि
0: प्रदीप केवालीजीलाई
1: नेकपा
0: एमालेका
1: म मञ्चमा आमन्त्रण गर्न चाहन्छु र बाँकी कार्यक्रम सञ्चालनको लागि म
0: पार्टी
1: महामन्त्री भूपेन्द्र शाहजीलाई पनि अनुरोध गर्न चाहन्छु। म पार्टी महामन्त्री पवित्र बुल्लाको ती केही क्षण छायामा पर्छु। धन्यवाद छ।
0: धन्यवाद महामन्त्रीज्यू। कार्यक्रमका सभापति
1: माननीय रवि लामिछानेज्यू, सम्माननीय अलका नेपालज्यू,
0: पूर्व
1: प्रधानमन्त्रीज्यू, राजनीतिक दलका नेताजी, राष्ट्रपतिका नेताजीहरू
0: सहभागी,
1: ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी, राष्ट्रिय स्वतन्त्र पार्टीका
0: यहाँहरू सबैलाई
1: प्रतिनिधि,
0: आरम्भमय
1: कस्टमर समावेशी
0: तथा न्यानो अभिवादन,
1: यहाँहरू सबैलाई आरम्भमय
0: तपाईँ
1: तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। जनादेशको सन्दर्भमा दुईवटा रेफरेन्सहरूलाई प्राय उल्लेख गरिन्छ। एउटा
0: त्यहाँको
1: 1933 जर्मनको संसद राइसमा त्यहाँको
0: गरेको
1: पार्टीले हासिल गरेको जनमत अफ्रिकाको 1994 दक्षिण अफ्रिकामा अफ्रिकन नेसनल कंग्रेसले नेल्सन मण्डेलाको नेतृत्वमा प्राप्त गरेको जनादेश दुईटा जनादेशको अवसरी प्रयोग भयो या सदुपयोग भयो हाम्रा नीति निकै महत्वपूर्ण रूपले हुन सक्छ भन्ने म ठान्दछु। मलाई विश्वास छ राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहास होइन यो जनादेशलाई राष्ट्र निर्माणको निम्ति लोकतन्त्रको सुदृढीकरणको लागि तपाईँलाई मत दिने र तपाईँलाई सके पनि जनताको अधिकारमा उज्यालो लाउनका निम्ति सुदृढ गर्न सक्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। यो शुभकामना पनि म दिन चाहन्छु।
0: चुनाव
1: मैले किन भनिरहेको छु भने
0: लोकतन्त्रहरू मूलत
1: चुनाव लोकतान्त्रिक सरकार या लोकतन्त्रहरू मूलत साधनहरू हुन् साध्य चाहिँ जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धि हो। त्यो साधनहरूको सदुपयोग मार्फत त्यो साध्य कति हासिल गर्न सकियो भन्ने कुरा ज्यादै महत्वपूर्ण हुन्छ र
0: तपाईँहरूको
1: जनमतमा त्यो क्षेत्रमा सदुपयोग भएन भने त्यसले निम्ताउन सक्ने जोखिम पनि उत्तिकै भयावह हुनेछ भन्ने कुरालाई पहिला पहिलामा यहाँले एकता राख्नुहुनेछ भन्ने म
0: आग्रह
1: गर्न
0: सक्ने
1: जोखिम
0: पनि
1: भर्खरै माननीय रवि लामिछानेले मित्रराष्ट्र भारतको भ्रमण गरेर फर्किनु भएको छ। माननीय परराष्ट्र मन्त्रीजीले मित्रराष्ट्र भारत र माननीय भ्रमण गरेर फर्किनु भएको छ। यी भ्रमणहरूबाट उहाँहरूले अहिलेको भूराजनीति त्यो भूराजनीतिका जटिलता र नेपाल जस्तो
0: देशमा अहिलेको भूराजनीति
1: सतर्क भएर राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने त्यो कम्प्लेक्सिटीलाई अवश्य पनि अनुभूत गर्नुभएको छ भन्ने
0: चाहना
1: पनि एउटा अभिव्यक्ति एउटा एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भुरा एउटा नेपाल जस्तो देशमा धेरै गाह्रो हुन्छ। त्यस भएर राष्ट्रिय स्वागतता राष्ट्रिय हितको रक्षाको निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ। दोस्रो सरकारले भर्खरै सय दिन अझै पुरा गरेको छैन उहाँको हरानीमा होला आलोचना गर्नु मन छैन र यो आलोचना गर्ने फल पनि होइन तपाईँलाई शुभकामना दिन आएको हुन्छ। तर पनि प्रारम्भिक प्रारम्भिक केही गतिविधिहरूले केही प्रश्नहरू गरेको कारण तपाईँहरूले यो माध्यमबाट के प्रश्नहरूको जवाब मलाई पाइँदैन तर नेपाली जनतालाई के प्रश्नहरूको जवाब किनभने लोकतन्त्र भनेको स्वाभाविक हो नियन्त्रण र सन्तुलनको व्यवस्था हो। यदि न्यायालयहरू कमजोर भए यदि राष्ट्रवादी कमजोर भयो यदि संसद कमजोर भयो यदि आलोचनाका स्वरहरू कमजोर भए यदि जनताका आलोचनाहरूलाई व्यवस्थापन प्रेरित र पारदर्शिता होइन गइयो भने स्वाभाविक सधैँ गरी नयाँ तपाईँहरूको आफ्नै कतिपय घटनाहरू भएका छन् हामी अपमानको र आगामी दिनमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्रताको हातमा नेपालको लोकतन्त्र नेपालहरू एउटै आग्रह छ राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशन तपाईँहरूको लागि मात्रै होइन देश र जनताको लागि पनि एउटा भरोसा जगाउन सकोस् यही शुभेच्छाका साथ यो
0: खुसी पार्ने जुन मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै बिदाउन चाहन्छु। धन्यवाद, नमस्कार।
2: धन्यवाद महामन्त्री कविन्द्र बुलाकोटीज्यू। सर्वप्रथम
1: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीज्यूलाई चाहिँ आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिन अनुरोध गर्न चाहन्छु। उहाँले हामी सबैलाई यति राम्रोसँग कार्यक्रम सञ्चालन गर्नुभयो, हामी सबै सुन्न पाइरहेका छौँ। उहाँलाई चाहिँ अब मैले पनि यो मौकाबाट सम्झिने मौका पाएँ। त्यस्तै अब कति पनि ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउने क्रममा केही महिना अगाडि अरुण भट्टी रोयको मदर ते कम्स टु मी पढ्दै गर्दा त्यसमा बाबुराम भट्टराई ज्यूको नाम उल्लेख भएको पाउँदा एकदमै खुसी लाग्यो। गोर्खाको एउटा सामान्य किसान परिवारमा जन्मिएर पढाइमा सधैँ अग्रपन्थीमा रहेका एक विद्यार्थी शान्तिवार्तामा अग्रणी भूमिका खेल्दै देशैभरि चलेको द्वन्द्वलाई शान्तिपूर्ण विकासतर्फ डोर्याउने काममा उहाँको महत्वपूर्ण योगदान पनि रह्यो। 68 सालमा प्रधानमन्त्रीको जिम्मेवारी पाउँदा संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने अभियानमा अग्रसर रहेका पात्र, नयाँ शक्ति पार्टी खोलेर परम्परागत राजनीतिक संरचनाभन्दा बाहिर युवा र नवीनतामा आधारित राजनीतिको खोजी गरेका डाक्टर बाबुराम भट्टराईलाई जोरदार तालीले स्वागत गर्दै यहाँ आफ्नो मन्तव्य राखिदिन हुन अनुरोध गर्न चाहन्छु।
2: नयाँ र वैकल्पिक राजनीतिको यो महामेलामा रूपमा आयोजित राष्ट्रपाको यो प्रथम महाधिवेशनका सभापति रवि लामिछानेज्यू, वरिष्ठ नेता तथा सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहज्यू, विभिन्न दलका नेतागण, राष्ट्रपाका नेतृत्व तहमा रहनुभएका र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरू, तपाईँहरू सबैलाई मेरो तर्फबाट हार्दिक अभिवादन नमस्कार। म अस्ति 18 गते मात्रै 71 वर्ष पुगेर 72 वर्ष लागे, तर आज तपाईँहरूलाई देख्दा र यो मञ्चमा सबै मभन्दा उमेरले धेरै पछिका साथीहरू देख्दा म आफै 72 होइन 27 वर्षको छु कि जस्तो मलाई अनुभूति भएको। तपाईँले थाहा छ म आफूलाई एउटा निरन्तर विद्रोहीको रूपमा चित्रित गर्न चाहन्छु र मेरो सारा जीवन मैले त्यसरी नै सुधेको छु। तपाईँहरू समकालीन नेपालका सबभन्दा पपुलर व्यक्तित्व रवि लामिछाने र बालेन्द्र शाहजीका कुरा सुन्न आतुर हुनुहुन्छ। त्यसैले मेरो सबै समय उहाँलाई दिने गरी मैले के मात्र भन्न खोजेँ भने यो राष्ट्रपतिले 4 वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर सङ्घर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक विज्ञान प्रविधि मार्फत आफ्ना विकास संरक्षण गरेर जसरी तपाईँहरूले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाल इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ। मेरा सिन्धाका साथीहरूलाई ठुलो भ्रमण छ, उहाँहरूलाई यो पोजिसन सिक्दै उसले लिएर आयो, दक्षिणले लिएर आयो, उत्तरले लिएर आयो, पश्चिमले लिएर आयो भन्ने कथा सुनिरहनु भएको छ। तर मेरो स्पष्ट धारणा के छ भने समाज बदल्न हिँड्नेहरू ज्वार भाँटाको विरुद्ध टाइलको विरुद्धमा लाग्छन् उनीहरू भन्नेले भनिराख्छन्, तर सत्य र न्यायको पक्षमा उभिराख्नुपर्छ र तपाईँहरू र यो आफैले गत 10-11 वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरे। अहिले म यो राष्ट्रपतिलाई त्यही अभियान चाहिँ सबभन्दा महत्वपूर्ण उपलब्धिको रूपमा ग्रहण गरेको छु। त्यसो भन्दा कतिपय साथीहरू हाम्रो समाज अचेरै न्यून चेतना स्तरको छ, स्वार्थीय पाउन
1: लागेको देखाइदियो।
2: म सारा जीवन मरिएको मान्छे के लगे प्रसादी मान्नुहोस् त, सबै थोक प्राप्त गरेको मान्छे, तपाईँको सरकारले प्रधानमन्त्री भइसकेको मान्छे, मैले के लगे प्रसादी यो उमेरमा, म त ललिपप होइन, तपाईँ साथै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई तपाईँलाई तपाईँ पुस्तालाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले मभन्दा अगाडिको दिल्ली पुस्तकालयको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक नयाँ राजनीति हो र त्यसको अगुवा शक्तिको रूपमा राष्ट्रवाद हुन आएको छ। यो निम्ति म उहाँलाई बधाई दिन चाहन्छु र मेरा खालि दुई तिनवटा मतलब तपाईँलाई के सुझाव हो भने एउटा यो क्रान्ति भनेको निरन्तर परिवर्तनको एउटा रिले रेस हो, एउटा पुस्ताले एउटा पुर्याउँछ अर्को पुस्ताले अगाडि पुर्याउँछ र अर्को पुस्ताले झन् अगाडि पुर्याउँछ। यस अर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टङ्क प्रसाद दिप्ती पुष्पलालले जुन सुरुवात गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्रको संविधान सभासम्म पुर्यायो र अब तपाईँ नयाँ पुस्ताले हाम्रो बालिन्दीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ यसलाई सुशासन र समृद्धिको एउटा सुन्दर रूपमा पुर्याओस्, विश्वको नमुना बनाओस्, यसर्थमा म तपाईँलाई विशेष शुभकामना दिन चाहन्छु। र यो दुईटा कुरा अलिकति के सचेतन जरुरी छ, म पूर्व तपाईँ र सरदारले प्रधानमन्त्री बैठक बोलेको मान्छे र 50 लाखको पुरस्कार टाउकोमा भइसकेको पनि मान्छे र नेपालको जुन एउटा जटिल भूराजनीति छ, देशको हिमाल पहाड तराईमा देशको विविधता छ, हाम्रो राज्यका अङ्ग यति कमजोर रहेछ, भ्रष्टाचारले झगडा गर्नु, त्यस्तो नै छ हामीलाई कसरी सुशासन समिति ल्याउने भन्ने अहम प्रश्न छ। त्यसले त्यसको निम्ति जनताले तपाईँलाई मध्ये सुशासन समितिकै निम्ति हो, अरू जसकै भनौँ अरूका कुरा सुन्नुहोस्। र मलाई तपाईँहरूले चुनाव ताकापछि सुने चुपचाप घन्टीमा छाप भन्ने तपाईँको नारा निकै मतलब सुनिन्थ्यो, अवसायद तपाईँले त्यो नारालाई अब सत्तामा पुगिसकेको नाताले अब चुपचाप सुशासन र विकास भनेर तपाईँले अपग्रेड गर्नुपर्छ भन्ने मलाई लाग्छ, पक्कै सोध्नुभएकै छ तपाईँहरूले। र यो सुशासन र समृद्धिको जुन विषय छ अब अहिले यहाँ समय कति समय छैन म त्यसलाई जान्न, पक्कै पनि तपाईँहरूले त्यहाँ सोचेर नेपाली जनता 50 लाख युवाहरू जसले विदेश जान बाध्य छन् एउटा तपाईँहरूलाई यो चुपचाप घन्टीमा छाप भनेर मेसेज उठाउनेहरू पनि नेपालका 110-170 देशमा छरिएका युवाहरू तिनीहरूको नै सबैमा ठुलो योगदान छ। त्यसैले त्यो अनुमतिलाई ध्यान दिएर तपाईँहरूले सुशासन र समृद्धिमा केन्द्रित भएर काम गर्नु र तपाईँलाई सफलता मिल्नेछ। र म अन्त्यमा केही मेरो नीति सुझाव के हो भने यो महाधिवेशन भनेको विचार नीति कार्यक्रमलाई प्रष्टता दिने 5 वर्षसम्मको निम्ति तय गर्ने र नेतृत्व चयन गर्ने पनि स्थान हो। नेतृत्वमा त मेरो पनि अनुमानै हो, रवि ती बालेजीहरूको सर्वसम्मत हुन्छ भन्ने मैले पनि अनुमान गरेको छु र तपाईँले मन बनाएको पनि म बुझ्छु र अब साथीहरू पनि त्यो नाम जिल्लाबाट साथीहरू जो मन्त्री हुनुहुन्छ हाम्रो छोरी मनाजी लगायतका जो मन्त्रीहरू हुनुहुन्छ हुन सक्छ तर छोटो अवधिमा जुन एउटा झिल्को देखाइरहनु भएको छ मलाई लाग्छ उहाँले आगामी दिनमा विपुलता योजना सुन्न सक्नुहुन्छ। अब मेरा जिल्लाकै मित्र धेरै त छैन तर एउटा जन्मजिल्लाको रूपमा उहाँले जुन एउटा आश देखाइराख्नु भएको छ मैले उहाँले पनि उहाँहरूलाई पनि बनाउनुको हामीले प्रयास भइरहेको छ। त्यसबाट त उत्तेजित नभइकन उहाँलाई अगाडि बढ्नुहोस्, मेरो जिल्लाकै युवा साथीहरूको नाताले पनि मेरो उहाँलाई शुभकामनाहरू सबैलाई शुभकामना छ। र मेरो खाली एउटा मात्रै अनुरोध गर्ने आधार के हो भने खास गरी रविन्द्र बालेन्द्रलाई नेतृत्व भनेको असाध्य महत्वपूर्ण हुन्छ। नयाँ शक्ति भएको छ त्यति बेला वैचारिक स्पष्टता त चाहिन्छ नै, मुख्यमन्त्र त्यही हो। अहिलेको विधानको केही कुरा शिक्षक बाहिर आएको छ भुल्नु ठिकै देश स्पष्टताहरू छन्। मैले भुलाएको सामाजिक सञ्जालमा पनि राखेको छु, खास गरी तपाईँले संवैधानिक सभामा जुन भन्नुभएको छ त्यो मैले हिजो लेखिरहेकै थिएँ। त्यसैमा विषयमा तपाईँले जाने नै छ। मैले भन्ने कुरा के छ भने नेतृत्व यो तपाईँले गरेर ल्याउनुभएको छ, त्यसले पुरा 5 वर्ष कार्यकाल पुरा गर्नुपर्छ र म त 10-15 वर्षसम्म राजनीतिक पास भन्ने मेरो चाहना छ। त्यसपछि के कुरा के हुन्छ भने अब हामी त मान्छे हो, हामी त सरकारको पनि हुन्छ पनि अनि अरू आशा पाएर बाहिर भूमिका समितिहरूले पनि राष्ट्रको तत्कालको 5 वर्षको निम्ति भविष्य सुनिश्चित छ। 5 वर्षसम्म एक वर्ष अगाडि काम गर्नुहोस् र अगाडि बढ्नुहोस्, यो तपाईँलाई सुझाव हुन्छ। र अन्त्यमा मेरो पुस्ताका मेरा स्वतन्त्र सिद्धान्त आविष्कार गरेर यो जेन्डी पनि यो राष्ट्रपाको उदयलाई पठाउन नसकेर अनेक थरी उहाँहरूले केही सत्यता होला तर त्यो प्रमुखताको होइन। त्यसैले उहाँहरूलाई तपाईँलाई थाहा छ अखबार अङ्ग्रेजहरूले भारतमा अघि 5 वर्षभन्दा ठुलो साम्राज्यका बादशाह थिए
0: र भन्नुहोस्
2: हुन्छ त्यसले पाल्थे।
0: मेरो पुस्ताले
2: भाइ राजाले बोलाएर के भन्छन् भने मेरो भाइ राजा हो, मेरै खेलाइलाई के सजाय दिउँ भन्छन् उनले। अनि त भाइ राजाको चापेसी गरेर हुन्छ बादशाह चाकरी गरेर त केही पाइएला भने तर बिरुवाले छेउमा बसेर मुसु मुसु हाँसिरहेका छन्। अनि अखबारले भनेछन् बिरुवा अघि बस्दैछ, उसले भनेछन् जहाँ पनाह सरकार जहाँ पनाहा मन्त्री बादशाहलाई जहाँ पनाह त्यो मिठाई मेरो नागेर कस्तो हिम्मत हुन्छ अनि तपाईँको काखमा बसेर बुढाबुढीले कस्तो हिम्मत हुन्छ, त्यो तपाईँको नाति हो, त्यसैले नातिले तिमीलाई उठेल्यो भनेर तपाईँले सजाय दिनु होइन, उसलाई मिठाई दिनु भन्नुहुन्थ्यो। त्यसैले मेरा विरोध रह तपाईँ हाम्रा जिल्ला हामीले हाम्रै छोरा नानीलाई पुस्ता यो बालाजी दर्शन 36 वर्ष हुनुहुन्छ, मेरो छोरी भनेर खान्छ हुनुहुन्छ, रविजी 50 वर्षमा हुनुहुन्छ भने उहाँले त आगामी 15-20 वर्ष 30 वर्ष गर्नुपर्छ। त्यसो भएको हुनाले हामीले उहाँहरूलाई तान्ने होइन, उहाँले हामीलाई मिठाई खुवाएर उहाँलाई निसारका चाहिँ कुराहरू दिएर सहयोग गर्नुपर्छ। त्यसमा मेरो होस् र भन्नुहोस् मेरो तपाईँलाई यही शुभकामना छ, यही शुभकामना सहित यहाँ आएर यति शब्द राखिदिने यी कुरा सुनिदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: यो बालाजी सभाखण्ड 36 वर्ष हुनुहुन्छ, मेरो छोरी चारमा सकान्छ हुनुहुन्छ, रविजी 50 वर्ष हुनुहुन्छ भने उहाँले त आगामी 15-20 वर्ष 30 वर्ष यो देशको नेतृत्व गर्नुपर्छ।
2: त्यसो भए
0: हामीले
3: उहाँलाई
0: धेरै धेरै पर्छ। त्यसमा
3: यी सुझावहरू हामीले आत्मसात गर्दै अगाडिका दिनमा हामीमा लागू गर्न सकौँ हामीलाई पनि शुभकामना छ। कार्यक्रमलाई अगाडि बढाउने क्रममा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै पार्टीको ऐतिहासिक महाधिवेशनमा शुभकामना वक्तव्य राखिदिन हुन नेपाली काङ्ग्रेसका सभापति श्रद्धा श्री गगन थापाज्यूलाई आमन्त्रण गर्न चाहन्छु।
4: यस कार्यक्रमका स्वर्गीय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यू, विविध राजनीतिक दलका नेतागण, राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण नेतागण र यहाँ उपस्थित यसबाट आउनुभएका महाधिवेशनका यहाँहरू सबैलाई हार्दिक नमस्कार, जय नेपाल। म राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक अधिवेशन मेरो तर्फबाट हाम्रो पार्टीको तर्फबाट सम्पूर्ण सफलताको कामना व्यक्त गर्दछु। पार्टी गठन भएको करिब चार वर्षसम्म तपाईँहरूले जुन जनसमर्थन प्राप्त
5: गर्नुभयो
4: म यसको मुक्त कण्ठले प्रशंसा गर्दछु। संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति आदरणीय अभिला मिसानी र माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ तपाईँहरूले जुन साथ दिनुभएको छ तपाईँहरू सबै बधाईको पात्र हुनुहुन्छ। तपाईँहरू सबैलाई हार्दिक बधाई
5: अधिवेशन
4: यो अधिवेशनबाट नेतृत्व चयन कसरी गर्ने भन्ने बारेमा तपाईँहरूले निदो गरिसक्नुभयो भन्ने हामीले छापाहरूमा पढ्यो। प्रविधिले फेरि सभापतिको रूपमा जिम्मेवारी लिने र बालेन्द्रजी वरिष्ठ नेताको रूपमा रहने भन्ने हामीले छापाहरूमा पढ्यो। तपाईँहरू दुवैजनालाई फेरि यसका लागि शुभकामना छ।
5: संगठन निर्माण
4: तपाईँहरूले मिलेर सबै कुरा पुग्नु हुनुहुन्छ तपाईँहरूले हामीलाई अप्ठ्यारो पनि पार्नुहुन्छ।
5: पार्टी सभापति आदरणीय रवि लामी खानी
4: डेमोक्रेसी रूल अफ ल इन्क्लुजन सोसल
5: जस्टिस
4: यो केवल सजाउनुका निम्ति राखिएका विषयहरू मात्र रहेन नेपाली सोसाइटीको सबै कुराहरू राम्रोसँग खोलिने
5: बारेमा
4: म विश्वास गर्न सक्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशन
5: रविजीले फेरि
4: समाजका आधारभूत मूल्यहरूमा आफ्नो दृष्टिकोणलाई स्पष्ट बनाउन मात्र होइन मन वचन र कर्मले यी मूल्यहरूलाई लिएर अगाडि बढ्ने कुराको प्रण पनि गर्छ भन्ने विश्वास पनि व्यक्त गर्छ। मेरो शुभकामना पनि
5: व्यक्तलाई
4: नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत कसो आधारण छ यसमा दुई मत छ।
5: सोसल
4: इतिहासमा
5: यो केवल संविधान
4: तीन चार पटक
5: राखेका विषयहरू मात्र रहेन
4: एकपटक यस्तै खालको जनमत
5: नेपाली सोसाइटीको
4: मानिरहेको समयमा यस्तै खालको जनमत
5: भुलिएका
4: तीन चार पटक नेपालको राष्ट्रिय दलहरूले प्राप्त गरे
5: राष्ट्रिय स्वतन्त्र पार्टी
4: हरेक पटक त्यो जनमत दुर्घटनामा
5: समाजका यी
4: आधारभूत
5: मूल्यहरूमा आफ्नो
4: एउटा जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो यो राजनीतिक दलको नेताहरूको अहंकारको बीचमा टकरा व्यक्तिहरूको बीचमा टकरा जसको कारणले दुर्घटना भयो।
5: नेपालको
4: राजनीति जनमत प्राप्त गरिसके पछाडि जनमतलाई यसरी बुझियो कि यो जनमतले मलाई शक्ति दियो त्यो शक्तिको सीमा हुन्छ भनेर बुझिएन त्यसले सत्ताको उन्माद हामीलाई चढायो जसले गर्दा हामी अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौं जसको कारणले गर्दा जनमत दुर्घटनामा पर्यो। कामना गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै अवस्थाको सामना गर्नु नम्बर वर्ष र म शुभेच्छा पनि व्यक्त गर्छु। तपाईँलाई लाग्न सक्छ काङ्ग्रेसको एउटा सदस्य आएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना किन
5: दिँदैछ
4: दुईटा कारण पहिलो कारण इतिहासले हामीलाई यो पनि बताएको छ जुन जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे
5: जनमत प्राप्त
4: गरेकोलाई सम्हाल्न सकेन
5: यसरी बुझियो
4: त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो तर त्यो पार्टी मात्र सुनाइरहेका अरू पार्टीहरू पनि त्यसको प्रणाली बन्यो डेमोक्रेसी बन्यो सबैभन्दा बढी नेपाली नागरिकहरू बने हाम्रो अधिकार कुण्ठित भयो हाम्रो वर्षौं खेर गयो हाम्रो जेनेरेसन त्यो जेनेरेसन हाम्रो खेर गयो यो असफलता अब नेपालले बिहोर्नु हुँदैन त्यस कारण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताका निम्ति सही ढंगले अगाडि बढोस् भन्ने
5: शुभेच्छा पनि व्यक्त गर्छु। तपाईँलाई लाग्न सक्छ काङ्ग्रेसको एउटा सदस्य आएर राष्ट्र स्वतन्त्र
4: पार्टी नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट मनैबाट शुभकामना व्यक्त गर्दछु। दोस्रो कारण
5: यो पनि बताएको छ,
4: नेपाली काङ्ग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी दुश्मन होइन,
5: आफूलाई
4: हामी प्रतिस्पर्धा गर्ने हो।
5: त्यो बेलामा
4: हामी अग्लो हुन चाहन्छौँ, तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ,
5: सँगै रहेको
4: तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ, भन्छौँ पनि एक नै तपाईँहरूलाई सानो बनाएर होइन,
5: सबैभन्दा बढी नेपाली
4: तपाईँहरूको खुट्टा काटेर होइन,
5: हाम्रो अधिकार
4: मन वचन र कर्मले इमानदारीपूर्वक काम गरेर हामी अग्लो
5: जेनेरेसन
4: हामी सफा हुन चाहन्छौँ। तर तपाईँहरूलाई हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ,
5: सफलता स्थिरताका निम्ति
4: हामी तपाईँहरूलाई भयो
5: भन्ने,
4: हामी संसदमा प्रतिपक्ष
5: छौँ,
4: तपाईँहरू सत्ता पक्ष हुनुहुन्छ, जहाँ प्रश्न उठाउनु पर्ने हो हमला खडाउनु पर्ने,
5: राष्ट्रिय स्वतन्त्र पार्टी
4: छपडी बजाउनु पर्ने, छपडी बजाउनु
5: दुश्मन होइन,
4: नीति तथा कार्यक्रम
5: पारित गर्ने हो।
4: सम्माननीय प्रधानमन्त्रीजी आउनु भएन, मजाले तर याद गर्नुभयो,
5: तर हामी
4: तपाईँहरू राष्ट्रिय सभामा
5: भन्छौँ पनि
4: एकजना पनि राष्ट्रिय स्वतन्त्र
5: पार्टी
4: राष्ट्र सभामा अलमल थियो, यो त्यही नेपाली
5: काङ्ग्रेसपूर्वक काम गरेर
4: भर्खर आएको सरकारको नीति कायम
5: हुनुपर्छ,
4: प्रतिनिधि सभामा मामला उठायौँ,
5: राष्ट्रिय
4: कार्यक्रम पारित गर्यौँ, हामी प्रतिपक्ष हौ, मामला उठाउनु पनि मामला उठाउँछौ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रूपमा बाल्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि हामीलाई उठाउँछौ,
5: खपडी बजाउँ,
4: तर कानूनको डोरीले
5: नीति
4: सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठूलो नेताको होस् सरकारको पक्षमा उभिन्छौँ, खपडी
5: बजाउँछौ।
4: देशको सिमाना मिच्यो भनेर देशले सिमाना मिच्यो भन्दै गर्दा हामीलाई उठायौँ, तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सीमाना मिचेको छैन, मिच्न पनि दिन्न, हामी कसैको मिच्दा पनि मिच्दैन भनेर बोलेको दिन जोरदारसँगले राष्ट्रपा भन्दा पनि ठुलो स्वरले हामी थपडी बजाउँछौ, हामी प्रतिपक्ष हौ, हामी
5: धन्यवाद। मन्त्रीले
4: सम्माननीय प्रधानमन्त्रीज्यू आफ्नो पार्टी सभामा आफ्नो
5: साथीहरू
4: छोटकरीमा दुईटा कुरा भनेर बिताउँछु, मैले बाल काङ्ग्रेस हुँदा गरी यात्रा सुरु गरेको
5: सरकारले
4: आज म नेपाली काङ्ग्रेस पार्टीको सभापति छु,
5: अपराध
4: पार्टी कार्यालयमा गएर जाँदै गर्दा कहिले कहिले एकै सुन्दा
5: काङ्ग्रेसको
4: जननायक बिपी कोइरालाले लगाउनु भएको बाटोमा खुट्टा हाल्ने
5: सरकारको पक्षको
4: सामान्य नागरिकका लागि
5: खपडी बजाउँछु,
4: म गौरव गर्छु।
5: देशको सिमाना
4: पुरानो कुराहरूसँग रोमाञ्चित तर गएको दस वर्षमा गएको दस बाह्र वर्षमा मेरो सन्दर्भमा मेरो शिर
5: न्यूनिक जोरदार
4: बोध पनि गर्छ,
5: बताउँछौ
4: गएको दस बाह्र वर्षमा हामीले केवल एउटा कुरा गरेर निर्वाचन जित्नु पर्ने,
5: प्रधानमन्त्रीज्यू
4: त्यो निर्वाचनबाट सरकारमा पुग्नै पर्ने, सरकारमा पुगेर शक्ति चाहिने, शक्ति केको लागि चाहिने भन्दा
5: मैले
4: बालको लागि चाहिने, परिवारका लागि चाहिने, आफ्ना लागि चाहिने, यो गल्ती
5: गरेकै
4: हो, यो गल्ती भएकै हो, र यसका निम्ति गठबन्धनको राजनीतिमा लाग्यो, यसका निम्ति भागभण्डाको राजनीतिमा लाग्यो, सफा गर्ने कोसिस गर्यो हामी सकेन, भाद्र 23 र 24 गते ठुलो झड्का लाग्यो, थुप्रै युवाले सहभाग प्राप्त गरे, हामीले पनि महसुस गर्यौं, अब अवैध गएर हुँदैन, अब सानो सानो धक्का दिएर हुँदैन, आफ्नै पार्टीभित्र लड्यौं, विद्रोह गर्यौं, बाहिर सफा गर्नुभन्दा पहिला आफ्नै घर सफा
5: गर्नु,
4: सभापतिजी र साथीहरू बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ, किनकि त्यहाँ
5: नाता
4: त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ, तर हामी
5: मलाई
4: कारण राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्दै वर्ष याद भएकै भएको छ, सुशासन कमालको मञ्च छ, तपाईँहरूले यसको सफलता गर्नुपर्छ, यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन, हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बात
5: गरे हामीले पनि महसुस गर्यौं, अब अवेरता
4: बनाएर गल्ती गरिसक्यौँ, तपाईँले गर्नु होला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नु होला, हामीले ढिलो
5: गर्यौँ,
4: त्यसैले सदाय पनि
5: साथीहरू
4: हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नुपर्ने सकेनौँ, हामीले ढिलो गरेको
5: त्यहाँ
4: पनि सिक्नु होला, प्रत्येक राष्ट्र स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने माग गर्नु होला, साहस गर्नु होला, गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, आफ्नोभित्र भन्ने साहस तपाईँले राख्नुपर्छ भन्ने भन्नुपर्छ। अन्त्यमा आज म चितवन आउँदै गर्दा मैले जताततै निलो भएको देखिँदैन,
6: आफ्नै नेतालाई पनि प्रश्न गर्नु होला.
7: हामी चाञ्चुन प्रतिनिधिहरू बसेर
6: त्यसैले
7: हाम्रो
6: पार्टी लास्टको लास्टको पार्टी होइन भन्ने कुरा हामीले
7: हामीले
6: ढिलो गरेर
7: तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँबाट पनि थुप्रै साथीहरू गाडिएका छन् कि सबैले काङ्ग्रेसको चारजना झन्डा उठाएका थिए. जहिले पनि भनेका थिए
6: धेरै कुरा त आस्ति पनि होइन, म सिक्नु
7: पर्यो. धानको काटियो रेटियो तिनले बोलेको त्यो कुरा
6: तपाईँले विगत इन्कार गर्ने
7: आज निरो झन्डा फरम तपाईँले पाउनुभएको छ. एकपटक झन्डा फरमै गर्दा भुइँमा हेर्नु होला, चितवनको भुइँमा पनि हेर्नु होला, त्यहाँ अलिअलि रातो छ. त्यो रातो थुप्रै हामी कसरी देख्छौँ जेली आन्दोलनका बलिदानलाई त्यही डेमोक्रेसीलाई हामीले मन्त्र बनाएर अब हामीले संसारमा दिन्यौँ, अब हामीले डेलिभरी दिन्यौँ. शिक्षामा राम्रो गर्ने होस्, स्वास्थ्यमा राम्रो गर्ने होस्, सबैतिर राम्रो गर्ने हाम्रो कोही पनि दुश्मन छैन. म फेरि अन्त्यमा दोहोऱ्याउँछु
6: कि सबैले
7: गरिबी हाम्रो दुश्मन हो, अज्ञान त हाम्रो दुश्मन हो,
6: जयनेपाल भनेका थिए
7: विभेद हाम्रो दुश्मन हो, अक्षमता हाम्रो दुश्मन हो. सबैका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी लड्दै गर्दा नेपाली काङ्ग्रेस पार्टीलाई तपाईँले तपाईँको साथमा उभिएको पाउनुहुन्छ. जहाँ विधि मिचिन्छ त्यहाँ तपाईँले काङ्ग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुन्छ, किनकि तपाईँको धर्म तपाईँले निर्वाह गर्ने हो, हाम्रो धर्म हामीले निर्वाह गर्ने हो. आफ्नो धर्म हामीले निर्वाह गर्यो भने मलाई विश्वास छ नेपालको राजनीति लामो समयको आरोह पछि एक ठाउँमा खानिएपछि यो संविधानमा हामी जोगाउँछौँ, व्यवस्थालाई हामी जोगाउँछौँ, व्यवस्थालाई भन्ने कुराको जुन उद्बोध हामीले गर्यौँ, कोही हामी आफ्नो दलभित्र लड्यौँ, कोही बाहिर लड्यौँ, हामी सबै मिलेर सफलता प्राप्त गर्छौँ. विश्वास राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनलाई नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हृदयबाटै फेरि एकपल्ट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै रविजी बालेन्द्री र सिको टिमलाई हृदयबाटै बधाई प्रकट गर्दै शुभेच्छा दिने मेरा आफ्नो बधाई जनाउन चाहन्छु. धन्यवाद.
6: राष्ट्र स्वतन्त्र पार्टी लड्दै गर्दा नेपाली काङ्ग्रेस पार्टीलाई तपाईँले तपाईँको साथमा उभिएको पाउनुहुन्छ. जहाँ विधि मिचिन्छ
7: हामी सबै प्रति प्रश्नले आलोचना गरे, जसले प्रश्न उठाएर जसले प्रतिस्पर्धाको भय देखायो, किनकि त्यही आलोचनाले हामीलाई स्पष्ट बनायो, हामीलाई अझ मजबुत बनायो. प्रश्नहरूले
6: हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै टिमलाई
7: जहिले पनि प्रतिस्पर्धात्मक माहौलबाट अगाडि हामी पनि बढौँ, यहाँहरू पनि बढ्नुहोला भन्ने सन्देश दिन चाहन्छु. त्यस्तै अब कति पनि
6: धेरै धन्यवाद. हामी ती सबै प्रति कृतज्ञ छौँ जसले आलोचना गरे, जसले प्रश्न उठाए, जसले प्रतिस्पर्धाको भय देखाए, किनकि त्यो किनकि त्यही आलोचनाले हामीलाई अझ स्पष्ट बनायो, त्यही प्रतिस्पर्धा मजबुत
7: बनायो. छोटो समयमै एउटा व्यक्तित्व सबभन्दा कामले जसको परिचय राजनीति मात्रैमा अट्न सकेन, परिवर्तनको
6: अभ्यास
7: नयाँ अभ्यास जीवन व्यक्तित्वको प्रतीकको रूपमा विश्वकै सबैभन्दा क्यान्सर
8: अनुभव
9: त्यस्तै
8: पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष सम्बोधन गरिदिनलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु।

0: राजनीति के हो भनेर सिक्दै हुर्केको राजनीति के होइन भनेर सिकाउन सफल एउटा परिचय राजनीति मात्रैमा अट्न सकेन पछिल्लो स्रोत
1: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रविलाल सानेको
0: राष्ट्र प्रमुखहरू मध्येको एक
1: विशेष अतिथिका रूपमा आउनुभएका
0: सभापतिज्यू
1: विशिष्ट अतिथिहरू पार्टीका पदाधिकारीहरू मन्त्रीगणहरू सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हात शुभकामना दिन चाहन्छु।
2: नमस्ते।
1: कुरा बताएर सुरु गरौँ त आज खासमा चाहिँ यो महाधिवेशन
2: नमस्ते
1: पार्टीको विषयमा बोल्ने पार्टीलाई सुदृढ बनाउने पार्टीलाई कसरी बलियो बनाउने हाम्रो पार्टी जुन एउटा सानो महत्वाकांक्षा सानो इच्छा सानो देश बनाउने हुटुटीले सुरु भएको पार्टी महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी यो आन्दोलनको रूपमा भएको पार्टी भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरै जसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ। आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ शुभकामना दिनुभएको छ सुझावहरू पनि दिनुभएको
2: पार्टीको पहिलो महाधिवेशन
1: चिन्ता पनि दिनुभएको छ
2: पार्टीका सभापति
1: सरकार भनेको त गाडी जस्तो हो गाडीमा त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधाखेरि कहिले लेफ्टबाट गाडी राइटबाट मान्छेहरू आउँछ तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन र हाम्रो गाडी अनियन्त्रित पनि छैन वातावरण पनि मिलेर त्यही भएर हाम्रो पार्टीप्रति हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु
2: पार्टी
1: राम्रो कुरा हो
2: महाधिवेशनको पहिलो दिन
1: जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ कहिले हावा यताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा त लागेको छैन हामीले बाढी ल्याएर खोला फर्काएको र खोलाले सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहेको छ
2: चिन्ता पनि लिनुभएको
1: यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व
2: पश्चिम बग्दै गाडी जस्तो गाडीमा स्लिपर ब्रेक हुन्छ ब्रेक पनि लाउनु पर्छ भनेर चिन्ता पनि
1: त्यही भएर चिन्ता लिएको हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई बाटोपट्टि गाइरहनु होला मेरो एकजना अनन्य मित्र उहाँले सबै आउनुहुन्छ मलाई मैले म्युजिक
2: गर्दाखेरि
1: हाम्रा आदरणीय
2: स्पटलाइटमा
1: राष्ट्रिय स्वतन्त्र
2: आएको छ हाम्रो गाडी अनियन्त्रित पनि छैन
1: मेन्टेन गर्न गाह्रो
2: वातावरण पनि मिलेर
1: सबैलाई के भन्न चाहन्छु
2: हाम्रो पार्टी
1: हामीले स्पटलाइटमा हामीले ल्याएको होइन जनतालाई
2: ल्याइदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु
1: र जनता सधैँ स्पटलाइटमा थियो स्पटलाइटमा छ स्पटलाइटमै
2: रहेको जनताको भोट भनेको
1: हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश छैन हाम्रो सूर्य नेता प्रणालीकै चम्किँदैन हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ र आज पार्टीप्रति
2: बोलाए सिधा बाटो आफ्नो सही बाटोमा यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर पश्चिम पूर्व पश्चिम
1: र आज पार्टीको विषयमा विशेषलाई कुरा राख्नुपर्छ धेरै हाम्रो पार्टी राइट सेन्टर हो धेरै चिन्ताले राख्नु पर्दैन हाम्रो पार्टी विकासवादी पार्टी हो विकास गर्ने काम गर्ने पार्टी हो हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन न्यू खोज्नु पऱ्यो अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ कस्तो केसमा भन्दाखेरि विगतका केही दिनमा विगतका दिनहरूमा कुनै पटाइ भएका छन् सरकारी सम्पत्तिको दोहन भएको छ सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ त्यहाँ न्यू खोज्छौँ
2: र जनता सधैँ स्पटलाइट
1: र त्यो न्यू खोज्दै गर्दाखेरि
2: स्पोटलाइट
1: अफिसियललाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने
2: हामी
1: 5 वर्ष हाउभाउ हेर्दाखेरि यस्तो सोसियल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अलिअलि देखिएला, त्यो देखेको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ताको विषयमा लिनु पर्दैन,
2: पार्टीको विषयमा
1: सीमाको विषयमा पनि चिन्ता लिनु पर्दैन, सीमाको
2: पार्टीको चिन्ता कस्तो
1: हो। हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि पार्टी देशसँग सीमाको विषय कुरा गर्दैन, उहाँहरूले पनि काम गर्न आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो।
2: हाम्रो पार्टी तपाईँहरूसँग अगाडि बढ्ने पार्टी,
1: हामीसँग प्रमाण छ, हामीसँग कालापानीले बुलेको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भन्ने ल्याउँछौँ भनेको हो। हामीले ब्रिटिसलाई मध्यस्थ पट्टा राख्न खोजेका
2: होइन,
1: हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गर्दाखेरि हामीसँग पकमाड छ, हामी ल्याउँछौँ,
2: त्यहाँनिर
1: उपयोग कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन।
2: र त्यो
1: मेरो राष्ट्रिय एउटापट्टि कुनै आशंका
2: लिनुपर्छ भने हामी 5 घण्टा मात्र होइन,
1: विशेष गरी पार्टीको कुरा गर्दाखेरि पार्टीको
2: गर्नुपर्छ,
1: भोलि चुनाव होला
2: पर्दैन,
1: पार्टीको मार्गदर्शनमा पहिलादेखि एउटा हाम्रो गुट बनाउने गुट बनाउने एउटा कुरा तपाईँहरूलाई यहाँ हाम्रो अधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य हुन्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी हुन्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था जनताको माया जित्नुपर्छ, कुनै समूहको माया हुँदैन। त्यही भएर समूह बनाउनै पछाडि नलाग्नु होला, त्यस्तो त्यो अहिले नै नरोक्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाल्नुपर्छ। र त्यही भएर यस्तो भाइ रोप्ने काम, यस्तो रुख फलाउने कामहरू हामीले नगरौँ, हामीले पुरानाहरू गर्नुपर्छ
2: भन्ने ल्याउँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थ कट्टा राख्न सकेका होइन,
1: र हामी हाम्रो एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हौ, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ, हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैन, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाँदैन। र भोलि पर्सि हुने चुनाव भयो,
2: सदस्य
1: केही भयो, चुनावमा व्यक्तिहरू पदाधिकारी भन्नुभयो भएन, भन्दा किन लिनु पर्दैन,
2: राम्रो
1: गठबन्धनको सरकार,
2: राम्रो
1: हाम्रो एकल पार्टी सरकार हो,
2: जनताको
1: एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक शिक्षक प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम
2: जित्नुभयो
1: भने यो गर्ने भन्ने छ भने पार्टीलाई, भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्छु भनेर लिएर आउनु, तपाईँलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, सरकारले गर्छ, र हाम्रो पार्टीका पदाधिकारीहरूलाई सरकार र पदाधिकारीहरू सिसिएमहरू विभिन्न जिल्लामा आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउनु,
2: उहाँहरूलाई समाधान अनुरोध गर्छ, यही कार्यक्रममा सहकारी समस्या समाधान गर्छ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैन,
1: अझै बोलो त्यही हो,
2: अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाँदैन,
1: ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने नै मलाई
2: भोलि चुनाव भयो,
1: ठिकै छ, अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिजीको रहेको नै छ, र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ, आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोच्छौँ, त्यो पछाडि 5 वर्ष देशको बारेमा सोच्छौँ, धेरै धेरै धन्यवाद।
2: हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्छु भन्ने छ भने आउनुहोस् भन्नुहोस् सकिहाल्नु, भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्छु भने लिएर आउनु, तपाईँले जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ,
1: अब
2: पदाधिकारीहरू सिसिएमहरू उहाँहरू हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्छु भन्ने छ भने आउनु भन्नु सकिन्छ। भोलि तपाईँ सांसद

0: छोटो मिठो र सठिक सम्बोधनका लागि हाम्रा पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीलाई धेरै धेरै
1: धन्यवाद छ।
0: अब कति पनि ढिलो नगरी
1: पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो।
0: पश्चिमदेखि लुम्बिनीसम्म, कर्णालीदेखि कोशीसम्म नेपालको भूगोल मात्र होइन, यहाँका सबै जात जाति भाषा र समुदायलाई एउटै सूत्रमा बाँध्नुपर्छ भनेर निरन्तर ओकालात गर्ने एक दृढ र अडिग व्यक्तित्व, चाहे चार प्रकारभित्र सीमित भएर बस्नु परेको अवस्था होस् वा विशाल जनसागर बीच उभिनु परेको क्षेत्र, जहाँसुकै भए पनि नागरिकप्रतिको आफ्नो अडान, साहस र आत्मबल कहिले नदिने नेतृत्व, यो पार्टीको प्रमुख जननी जसले व्यक्तिगत रूपमा धेरै गुमाए पनि कहिले जनताको विश्वास घुम्न दिनु भएन, जसले आफ्नो सहजता होइन जसले आफ्नो सहजता होइन जिम्मेवारीलाई प्राथमिकता दिनुभयो, आफ्नो आराम होइन जनताको आवाज रोज्नुभयो, पार्टीका श्रोता नेता पार्टीका सभापति श्री रवि लामे सानेजीलाई विशेष सम्बोधन गरिदिने हुन र यस सत्रको समापन गरिदिने हुन आमन्त्रण गर्न चाहन्छु।
1: नेपालको भूगोल मात्र होइन, यहाँका सबै जात जाति भाषा र समुदायलाई एउटै सूत्रमा बाँध्नुपर्छ भनेर निरन्तर ओकालात गर्ने एक दृढ र अडिग व्यक्तित्व, चाहे चार प्रकारभित्र सीमित भएर बस्नु परेको अवस्था होस् वा विशाल जनसागर
2: राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी त्रिभुवनमा हार्दिक स्वागत गर्छु।
1: जसले व्यक्तिगत रूपमा धेरै गुमाए पनि कहिले जनताको विश्वास घुम्न दिनु भएन,
2: परिवर्तनको सपना देखेर
1: आफ्नो सहजता
2: साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ, मबाट हामी बनाउने साहस पनि
1: आफ्नो आराम होइन जनताको आवाज बोल्नुभयो,
2: उपस्थित आदरणीय महानुभाव
1: पार्टीका श्रोता नेता
2: प्रणालीलाई स्वीकार गरेर
1: पार्टीका सभापति श्री रवि लामे सानेजीलाई विशेष सम्बोधन गरिदिने हुन र यस सत्रको समापन गरिदिन हुन आमन्त्रण गर्न चाहन्छु।
2: धन्यवाद ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ, यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी दिएको छ, धेरै मानिसको बलिदानी चढेको छ, ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौँ। तमाम
3: राष्ट्रिय स्वतन्त्र पार्टीको जीवन ऐतिहासिक तमाम अहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी त्रिभुवनमा हार्दिक स्वागत,
2: परिवर्तन गरेरै खाने खुकुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ, ती सबैलाई एकमुष्ट सम्झना छ।
3: परिवर्तनको सपना देखेर मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ, त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँ हार्दिक स्वागत गर्न चाहन्छु।
2: धेरै पटक भन्यो सुनिएन,
3: राजनैतिक दलबाट आउनुभएका तमाम नेताहरूलाई स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद अनि ज्ञापन गर्न चाहन्छु।
2: हामी
3: आज यहाँ आइपुगेका
2: पार्टी
3: यात्रा धेरै मानिसको बलिदानी पुगेको छ, ती बलिदानीले ल्याएका विभिन्न परिवर्तनले आज हामी एकदमै अग्लो देखिएका छौँ।
2: अरूका
3: बलिदानीमा
2: गोल गराउन
3: चाहन्छु, जो आज शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै खाने खुसी बोकेर त्यो आवाजमा लागिरहनु भएको छ, सबैलाई एकमुष्ट सम्झन चाहन्छु।
2: म एउटा लाइन मात्र सम्झन्छु,
3: राष्ट्रपतिले यस्तो साधारण सम्पन्न सकेको छ जहाँ अहिले

0: गैर राजनीतिक कारागार आइरहेको थिए,
1: भनेको थिए
0: रहर थिएन,
1: पटक पटक भनेकाले
0: तर हाम्रो
1: हातमा भएको
0: पटक भन्यो
1: भने सुनिएन र त्यहाँ अगाडि
0: लगाउनेको पर्दाबाट भन्यो सुनिएन, राजनीतिको मैदानमा आउने
1: घोषणा
0: भन्यो
1: बदलिएन,
0: बदलिएको कालबाट पनि छैन
1: भनिएको छ। आफ्नै उपस्थित महानुभावहरू शक्तिशाली हुनु भनेको
0: आलोचितवनमा गर्मी छ,
1: थोरै गर्मी छ होइन, प्रतिशोध आजभन्दा
0: एक वर्ष अगाडि
1: मलाई
0: पार्टी स्थापना दिवस मनाइरहेको थियो,
1: साक्षात्कार
0: गर्ने
1: भन्दा निकै टाढा गएर
0: नागरिक
1: अरूका
0: लागि मेरो लागि सरकारले धेरै सम्झेको थिएँ, म आज
1: तपाईँलाई
0: सम्झनाहरू
1: संविधानका
0: लाइनमा
1: संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक अधिकार मानवाधिकारको
0: प्रत्यावर्तनमूलक
1: समाज
0: भैरवा
1: अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता नेतृत्व
0: जनताले
1: भएको
0: अमूल्यको हातमा भएको
1: घटना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँको निर्देशक हुनको लागि अनुरोध गर्न चाहन्छु र राजोपाले त्यो लाइन क्रस गर्दैन,
0: यहाँको
1: पनि एउटा सानो अनुरोध गर्न चाहन्छु, राष्ट्रिय राजनीतिमा
0: राजाको
1: दल पनि ठिक भएर हुँदैन, राष्ट्रिय
0: राजनीति
1: शुभकामना दिन चाहन्छु, विशेष गरेर नेपाली
0: कङ्ग्रेसले
1: दलको अख्तियारहरू सुल्झिएन भने समग्रमा
0: देशको
1: अख्तियार पनि बन्न सक्छ,
0: शुभकामना
1: छ आफ्नो
0: नागरिक जिम्मेवारी पूरा गर्ने एउटा
1: अदम्य दल होइन, व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनुहुँदैन,
0: लोकसभा
1: सकिनुपर्छ भने सकिनुपर्छ, हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ, हामीले एक अर्कालाई जवाफ दिनु पर्दैन, हामीले इतिहासलाई जवाब दिनुपर्छ, इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ, किनकि हाम्रा दम्बहरू हाम्रा घमण्डहरू हाम्रा अप्ठ्याराहरू या हाम्रा कुनै पनि कुराहरू ती हाम्रा निजी रहेन, देशका रहे, देश देशमा तिनको महत्व हुन्छ। आज ऐतिहासिक अवसरमा म राष्ट्रपति परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी
0: प्रदानहरू संविधानहरू संघीय लोकतान्त्रिक
1: बैठक
0: नागरिक
1: मानवनैतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु, त्यहाँ लेखिएको
0: दुईवटा प्रत्यावर्ती समाज
1: लेखेको
0: थियो अमूल्य उपहार हो, हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया
1: गर्छौँ,
0: बाहिर जाने छैनौँ
1: हो। जब
0: समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ,
1: मेरो शुभकामना
0: आफ्नो
1: भनिएका छन्। यतिखेर हामीले
0: आफ्नो सन्दर्भमा दलहरू पनि
1: गर्नको उपकरण
0: गर्नलाई
1: विगतका बारेमा दलहरूको अनुभवलाई
0: सँगसँगै
1: हामीले धेरै राति अगाडि पढ्ने हो भने
0: फेरि
1: पनि भन्छु प्रकाशको पावर लडाउने अर्को कुनै पनि शक्ति आजको युगमा हामीले सिकेर बसेर
0: तपाई हामीलाई निजी हुनुहुँदै
1: निर्दोषका साथ
0: पहिले सकिनुपर्छ भने
1: हामी
0: पहिले ठुलो
1: हामीले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ.
0: हामीले
1: सफेद रहनको लागि
0: हामीलाई सहकार्यको बाटोमा हाम्रा सम्बन्धहरू
1: सरकार भनेको छ
0: अठारौँ साथीहरू
1: पार्टीको
0: मैले
1: बेलामा
0: यसमा राजनीतिक
1: बैठकको कुराकानी
0: गरेको
1: कुरा
0: हामीले
1: राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन. मलाई विश्वास छ
0: सङ्घ
1: र संसारले केन्द्रमा राखेको राष्ट्रपाटो
0: स्कुल्यो हामी
1: सरकारको
0: बिउलाई
1: पार्टीका
0: वरिष्ठ नेता
1: जस्तै
0: त्यो फल
1: लडाउने खुवाउने
0: हामी
1: फाटो ल्याउने
0: प्रयास त निकै हुनेछ. हामी त्यसलाई ठिक समयमा छौँ.
1: स्थानमा उभिएर भन्न चाहन्छु
0: कसको कलम रोप्ने कसको बिउ रोप्ने
1: हामीले नेपाली जनतालाई
0: इतिहासलाई
1: राखेर
0: समग्र रूपमा कुनै
1: सहमति
0: गरेका छन् राजनीतिक दलहरूका
1: सहमतिको एक
0: लडाउने अर्को कुनै पनि शक्ति अबको रूपमा
1: इतिहासलाई जवाफ दिनुपर्नेछ. व्यक्तिको त्यसकारणले
0: सरकारको
1: चुनाव अगाडि
0: गर्यो भने आफूले गर्नु पर्यो भने कुरा
1: हुने
0: रहेछ. यो ऐतिहासिक महाधिवेशनले
1: हामी फटाफट गोल हान्ने ग्रामीण सम्मानित
0: प्रधानमन्त्री
1: यसको निरन्तरता दिइरहनु भएको छ. सुकिएर त्यो बल चाहिँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पाँच जन्म जिम्मा भयो.
0: पार्टीले यसलाई निगरानी गरिरहेको छ. पार्टी प्रतिबद्ध छ लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट. विचार सिद्धान्त आदर्श जस्ता
1: महत्वपूर्ण
0: पार्टीको
1: यहाँ मुख भेट्याउनेहरू धेरै छन्.
0: यसमा अन्य धेरै विषयहरू सरकारको विषय भने अन्य
1: मलाई सम्झना छैन. यस्तो अवसर दिएको
0: छु
1: हजारहरूले मात्र होइन भोलि यस देशमा यस धरतीमा जन्मेकाहरूले पनि मलाई र मानवतालाई प्रश्न गर्दैछन्. यो मौकालाई तिनीहरूले किन गुमाउनु थियो हामी त्यो प्रश्नलाई हामी त्यो प्रश्नलाई सभाका लागि भाँच्न चाहन्छौँ. इमान्दारीका
0: यो
1: अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौँ. हाम्रा लागि होइन आउने सन्ततिका लागि जन्मिसकेका लागि मात्र होइन जन्मन माथि यस देशका नागरिकलाई
0: गर्न चाहन्छु.
1: उपस्थित
0: नेपाली
1: साक्षी
0: राखेर
1: राष्ट्र बनाई छुट्याउने क्रममा गएको छु.
0: राष्ट्रपामा
1: पार्टी जीवनमा समस्याहरू नआउने भने आउँछ विभिन्न तहमा समस्याहरू आउँछ. र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामीका आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवार बनेर आउनुभएको छ। यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस् न, मैले यसभन्दा अगाडिको कुनै एउटा समारोह भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्। आज त राजपाको एउटा लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पर्सि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, म मेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याइएको पनि छ होला। तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भन्यो भने के त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा हुनका लागि हामी तयार छौ, हामी तयार छौ त भन्छौ, छौ त भन्छौ। तर आजैबाट टिकट फलानुलाई दिए भनेर गुटको राजनीतिमा लाग्यो भने इतिहासले हामीलाई धिक्कार्नेछ। यसकारणले आफ्नै परिवारलाई म आज यो पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु, साथी हो, मलाई केही पनि चाहिएको छैन, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरैको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाजुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आत्मनिर्वाचितले प्रपञ्च गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको कम्तीकम आफू बाजुन्जेल हेर्न नपाए हुन्छ भन्ने कामना म आज ऐतिहासिक महाधिवेशन राख्न चाहन्छु। एउटा कुरा चाहिँ मलाई के थाहा छ भने जसले जिते पनि घण्टी बाहकले जित्छ, जसले जिते पनि रातो पाले जित्छ। आफ्ना जिताउन होइन, भयो भने हामी विशाल राजसभा भन्नेछौ। यो विशाल राजसभाको पहिलो ऐतिहासिक महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँहरूले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिएको व्यवस्था, बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु। अन्त्यमा स्थापना दिवसको दिन मैले यसै गरी दर्शक दीर्घाकै बीचमा रहेकी मेरी धर्मपत्नी अर्धाङ्गिनीलाई भनेको थिएँ, उनले मलाई भनेकी थिइन् म घर चलाउँछु तिमी देश सम्हाल भनेकी थिइन्। यो 4 वर्षको यात्रामा देश बनाउन भन्दा गाह्रो घर चलाएर मेरो संघर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन ठाडो शिर लगाएर एकपटक पनि नझुकेर मलाई टिका धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ। साथै मेरो परिवारको एउटा जमघटमा मेरी 67 वर्षकी वृद्ध मृत्यु सौभाग्यबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन् तिम्रो भाइलाई त मार्छन् क्यारे, मेरो दिदीले छाती पिटेर भनेछन् मारेछन् भने मेरो भाइ सही हुन्छ चिन्ता नगर भनेकी थिए। मलाई आँटो साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशेष समारोहको समय लिएर केही गल्ती गरेको छु भने क्षमा गर्नुहोला, तर सबै राजसभाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँचिरहेको थोरै श्रेय लिने
2: हाम्रो
1: र यसको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै दिन चाहन्छु। सबैको जय होस्, जय देश, जय गान्धी।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: No! No! No!
1: सफाई आइलेट सुंदर नूंचा रेडियो साइनस 89.8 मेगाहर्ट्ज़।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: चाहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउनु।
3: खेतमा पानी जमाई राख्ने,
2: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
6: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
8: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

छ, यहाँको कार्यकाल सफल रहोस्, यो देशले आम नागरिकले सोचेको सफलता, यो देशको समुन्नतिको लागि हामी काम गर्न सकौँ, एकचोटि मुरीमुरी शुभकामना व्यक्त गर्न चाहन्छु। बाँकी रहेका 13 जिल्लामा पनि छिट्टै अधिवेशन गर्ने गरी तालिका सुरु गरेका छौँ। अबको महाधिवेशन सम्पन्न भएपछि बाँकी रहेका 13 जिल्लाको अधिवेशनको तालिका र एउटा प्रदेशको पनि अधिवेशन बाँकी छ। एउटा प्रदेश र 13 जिल्लाको अधिवेशन हामी सुसम्पन्न गर्नको लागि अहिलेदेखि गृहका

संगठन सजिलो छैन, यहाँहरूले संगठन गर्दाखेरि झेल्नु भएका समस्याहरू यावत छन्। यो संगठनको चुनौती बीचमा यो संगठनात्मक उपलब्धि हासिल भएको छ र हामीले 77 जिल्लामा संगठन निर्माण गर्नलाई तयार भई 77 जिल्ला मध्ये 64 जिल्लामा विगत एक महिनाभित्र अधिवेशन गरेर 64 जिल्लामा जिम्मेवारी पाउने साथीहरूलाई एकचोटि शुभकामना दिनको लागि जोरदार ताली दिउँ। आज यही हलभित्र, आज यही चौरमा 609 पालिका र 64 जिल्लाका साथीहरू उपस्थित हुनुहुन्छ। सबैलाई एकचोटि मुढी मुढी शुभकामना छ। यहाँको कार्यकाल सफल रहोस्। यो देशले, आम नागरिकले सोचेको सफलता, यो देशको समुन्नतिको लागि हामी काम गर्न सकौँ, एकचोटि मुढी मुढी शुभकामना व्यक्त गर्न चाहन्छु। बाँकी रहेका 13 जिल्लामा पनि छिट्टै अधिवेशन गर्ने गरी तालिका सुरु गरेका छौँ। अबको महाधिवेशन सम्पन्न भएपछि बाँकी रहेका 13 जिल्लाको अधिवेशनको तालिका र एउटा प्रदेशको पनि अधिवेशन बाँकी छ। एउटा प्रदेश र 13 जिल्लाको अधिवेशन हामी सुसम्पन्न गर्नको लागि अहिलेदेखि गृह कार्य सुरु गरेका छौँ। त्यो बाँकी रहेको मधेस प्रदेश र 13 जिल्लाबाट पनि प्रतिनिधिहरू आउने व्यवस्था गरेका छौँ। यसरी शानदार ढङ्गले 77 जिल्लाबाट आउनुभएका प्रतिनिधिलाई म यहाँ हार्दिक स्वागत गर्न चाहन्छु। सुदूरपश्चिम प्रदेशका प्रतिनिधि साथीहरू, कर्णाली प्रदेशका प्रतिनिधि साथीहरू, लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू, बागमती प्रदेशका प्रतिनिधि साथीहरू, गण्डकी प्रदेशका प्रतिनिधि साथीहरू, मधेस प्रदेशका प्रतिनिधि साथीहरू र कोशी प्रदेशका प्रतिनिधि साथीहरू, सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिलोबाट साझा खबर।

0: त्यति गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
1: एमाले नेता प्रदीप ग्यावलीले राष्ट्रपाले युवालाई राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनु पर्ने बताउनुभयो।
2: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले ठेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपाका नेता वर्तमान पुलले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेलले जनताले दिएको अवसर गुमे देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने राप्रपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोडका रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच राप्रपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायत पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको राष्ट्रपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको राष्ट्रपालको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ।
3: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले उजिलो बनेको राष्ट्रपाल महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको राष्ट्रपालको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर।
4: आफ्नो नीतिप्रति प्रतिबद्धहरू त्यो भनेको गणतन्त्र लोकतन्त्रप्रति अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हेर्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यस कारणले राष्ट्रपालले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो प्रस्तावितीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई दलले सरकारलाई मार्गदर्शन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन अनुसिक लिने हो। अहिले राजेन्द्र शाहजी निर्णय रूपमा अगाडि बढिराख्नु भएको छ, उहाँले पहिलो यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बाजारभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नु सके हुन्छ।
3: चार वर्षमा राष्ट्रपालले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर राष्ट्रपालले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला पनि अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राज्यपालले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछानी र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छिटबारको नीति अपनाएको राष्ट्रपालको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
5: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएपछि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँछ।
3: छोटो राजनीतिक कोर्समै जनमत तान्न सफल राष्ट्रपालमा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राज्यसभाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
6: सदस्य तिनीहरूलाई सम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो पालेन र रवि लामिछाने र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि अहिले जित्नी रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
3: निर्वाचन अघि राज्यसभाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो। केही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्याए। नेताले उखान छ, बलिको आगो सबैले ताप्छ। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
1: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। त्यसै गत 24 घण्टामा सुर्खेतमा छुट्टाछुट्टै घटनामा 2 बालिका सहित 3 जनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैले घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश कुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै बाढ़ीले क्षति पुर्याएको बीपी राजवर्गमा असार 2 सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने बर्खामा समस्या नआओस् भनेर ठूला ढुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति 9:45 हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान 9:45 प्रतिस्पर्धा हुनेछ। यस्तै बिहान पख 4:45 समूह एचमा उरुग्वे र केप भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान 7:45 खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यसमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुराता ओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।

0: डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
1: जिल्लाको फोहोर काम छलोमा फाल्दैछन्, केही चाहिँ यो गुन्द्री बढाएर हाम्रो फोहोर माथिन्छ, भोलि पुस्तो पुस्तो हामीलाई गाली पाउने यो ठाउँमा।
0: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो, रिपोर्टसँगै युनिट तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708-01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घर भने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्पिन, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शब्दहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित प्रस्ताव क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै बासोला कम्प्लेक्सका उक्त स्ट्रक्चरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले स्ट्रक्चर खाली गरेपछि संरचना हटाइएको हो। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 गुनेगार क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
4: डडेलधुराको अमरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्तीर खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले सुदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमाटा:
5: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्नेर यो 6 नम्बरका नेताहरू पनि, यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो केही गरेको वडामा ताला लागेको हो। यदि जैविक सम्बन्ध हाम्रो माग पूरा हुँदैन, दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लगाउनु पर्यो। यो सारा जनता चाहिने जनतामाथि जनतामाथि बन्दुक चेचेर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई सेवाको ठाउँमा गएर आएर
4: स्थानीय दुर्गन्ध फैलिने वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजनीतिक समाचार: करिब 14 जनता खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढाइ असन्तुष्ट स्थानीय अमरवीर छोटो वडा कार्यालयमा तालाबन्द गरेका छन्। जिल्लाको

0: नगरपालिका पाँचका वडा अध्यक्ष तथा सहकारी समिति सभापति विभिन्न स्थानमा आश्रय रूपमा कर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बारेमा स्थानीय वासीसँग पटक पटक सुझाव भए पनि सहमति हुन सकेको छैन। यहाँ कर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नराख्दासम्म अघि नबढाउनु पर्ने माग सरकारबाट छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मनाइरहेको प्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
2: हेर्ने बारे अलि नराम्रो हुन्छ, नगरा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसमा मर्दाखेरि संसारमा घाटा सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बस्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामी देखाउने पर्छ। हामी पनि छौँ
1: सरकार र समुदायसँग लैङ्गिक अल्पसंख्यक समुदायको अपेक्षा हाम्रो पालो बाँकी छ। सीआईएनमा साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन गढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा सुरक्षा खुट्टाको खुट्टा जथाभावी काममा पानीको आग लाग्नमा परिणाम गर्छ। यस्तै वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलनको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको प्राप्ति दिन सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5242-5253।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: विशेष स्थानमा पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिक छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको होस् सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव लान्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
1: म हनी महाजन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अलि गर्वै फिल गर्छु र आफूले पनि अब अरूसम्म हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तै एज अ पिटिआइक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन। तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा, हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ। किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, जुन कारणले गर्दा कि घरैसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसमा मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि
2: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नुभएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन। त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनु भयो राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन हामीले सधैँभरि मनाउनु पर्छ।
3: योनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
4: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी संचालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

अमेरिकाको राज्य एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान, अधिकार र संस्कृतिलाई सम्मान गर्ने एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाज

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो. हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान.
3: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो.
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज.
5: चैते धानमा नेक ब्लास्टको समस्या.
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
5: रोगको लागि अनुकूल मौसम:
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
6: खेतमा पानी जमाइ राख्ने:
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने.
6: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%.

0: एल 1.5 मिली लिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
2: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
2: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
2: सञ्चालक
1: सुरेश श्रेष्ठ,
2: एसएनपी कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन,
2: मोबाइल नम्बर
1: 98550359
2: 98555269
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
6: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98 4 5 82 997, 98 5 5 0 10 997।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ।

0: का बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायत का कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
2: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
3: होइन है दिदी, कतै हिँड्नुभयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
4: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
3: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
4: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845509486।
5: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
7: सामाजिक दूरी ध्यानमा राखी, सेफ इन टच विदाउट टच गरौ प्रिय।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz
2: कार्यक्रम हाम्रो आवाजमा हामीले विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोहरूबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। यति बेला म रेडियोहरूको नाम लिन गइरहेको छु। रेडियो जलजला 96.4 MHz, रेडियो दर्पण 79.2 MHz, रेडियो साइनो 89.8 MHz, ग्रेड एफएम ग्रेड कम्बिनेसन 106.4 MHz, रेडियो काउसती 102.6 MHz, रेडियो जागरण 93.6 MHz, हजुरको रेडियो 102.1 MHz तपाईँले सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाजमा हामीले विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ। आज भने हाम्रो सहकर्मी मित्र वीरेन्द्र गिरीले कृष्ण केसी देवकोटासँग कुराकानी गर्नुभएको छ। उक्त कुराकानी म तपाईँको लागि राख्न चाहन्छु। यति बेला भने सहकर्मी मित्र वीरेन्द्र गिरीले तयार पार्नु भएको यो अन्तर्वार्ता सुन्नतर्फ लागौं।
3: लक्ष्मी कृष्ण देवकोटा हुनुहुन्छ, नमस्कार। तपाईँलाई कार्यक्रम हाम्रो आवाजमा हार्दिक स्वागत छ।
4: धन्यवाद।
3: तपाईँको परिचय सर्वप्रथम रेडियो सुन्दै गर्नुभएका श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न।
4: तपाईँलाई मेरो नमस्ते, यो आवाज सुनिरहनु भएकोलाई सम्पूर्णलाई मेरो फेरि पनि मेरो नमस्ते। म कृष्ण केसी देवकोटाको तर्फबाट के भन्न चाहन्छु भने आज मलाई यो समय यो अमूल्य समयमा यहाँसम्म बोलाउनु भएको।
3: अब तपाईँको घर कहाँ हो, तपाईँको यहाँसम्म कसरी आइपुग्नुभयो, यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
4: मेरो घर चाहिँ सल्यान शारदा नगरपालिका 1। म चाहिँ हाल घोर बस्नु लागेको करिब 6 वर्ष हुन लाग्यो। मैले भन्दा कहिले पढाइको सिलसिलामा काठमाडौँ भुवनेश्वर बनिता बस्थे।
3: अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ होइन? अपाङ्गता चाहिँ कसरी भयो, तपाईँ जन्मजात हो कि अथवा कुनै दुर्घटनामा परेर भयो कि अथवा कसरी कसरी भयो, यसको बारेमा जानकारी गराइदिनु।
4: जन्मजात होइन, मेरो चाहिँ 11-12 पढ्न जाने बेलामा।
3: पहिला तपाईँ राम्रै हुनुहुन्थ्यो, नर्मल हुनुहुन्थ्यो र कसरी भयो?
4: मैले 11 इक्जाम दिएर अकालको इक्जाम दिएर बाटोमा छलफल गर्दै हिँडिरहेका थियौँ साथीसँग। उताबाट आएको मेरो अगाडिबाट आएको कार मात्रै मलाई याद छ, रातो कार। त्यो कार मेरो शरीर माथि चढेर मेरो खुट्टा 3 टुक्रा भएको हो,
5: माथिबाटै चढेको। मलाई 2 हप्तामा होस् आएको, तर त्यो बेलामा कसैले मलाई दाँछे यति गर्छे यहाँसम्म आउँछ आउँछ यस्तो प्रगति गर्छे कसैले पनि भन्नुहुन्थेन। यो त मैले यसलाई पैसा खर्च नगर, यसलाई पैसा खर्च गरेर आफ्नो सम्पत्तिमा जुटाऊ भन्ने छिमेकीहरूलाई मैले केही गरी देखाउनु पर्छ भनेर म यहाँसम्म आएँ।
3: अब तपाईँ दुर्घटनामा पर्नुभयो, तपाईँलाई रातो कार आएको मात्रै याद छ भन्नुभयो, होस आउँदाखेरि तपाईँ हस्पिटलको बेडमा हुनुहुन्थ्यो, अनि होस आउँदाखेरि 81 रोगमा हिँडिरहेको मान्छे हस्पिटलको बेडमा छु भन्दाखेरि तपाईँले त्यो बेला कस्तो महसुस भयो?
4: तर म त एकछिन त आफूले आफूलाई कहाँ छु भन्ने मूल्याङ्कन गर्नै सकिनँ, र आफू आफू रहेन कि भन्ने जस्तो पनि सोच भयो होइन। अब समय अनुसार परिस्थिति अनुसार मान्छे चल्नु पर्छ। अब उही समय उही दिन उही बार आउँदैन, जस्तो छ हामीले जिन्दगी यापन गर्दै अगाडि बढ्नुपर्छ। आज नभए भोलि हुन्छ, सायद मलाई त्यो घटना हुँदैन थियो भने आज मैले आफ्नो आमा बाबाको नाम मैले
3: दुर्घटनामा पर्नुभयो र उपचाररत रहिरहँदाखेरि दुई हप्ता पछि बल्ल तपाईँको होस आयो र होस आउँदै गर्दाखेरि त्यसपछिको तपाईँको उपचारको प्रक्रिया कसरी अगाडि बढ्यो र तपाईँको परिवारको भनाई के थियो, उहाँले कतिको साथ सपोर्ट गर्नुभयो त्यो बेलामा जानकारी गराइदिनुहोस् न।
5: परिवारबाट साथ सपोर्टै थियो पहिले पहिले, जब मलाई हस्पिटलबाट केही समयको लागि डिस्चार्ज गरी ल्याइयो, घर ल्याइयो, अपरेसन पछि शरीर पुरा प्रस्त थियो, उठेर बस्न मिल्ने अवस्था थिएन। अनि एकता कल्याणको बिगर ठाउँमा किसानको छोरी त्यो पनि एकदमै गाह्रो ठाउँमा टोयलेट बाथरुम गर्न एकदम गाह्रो भए तापनि मलाई त्यो अवस्थामा मेरो बाबा आमाले घर पुर्याउनु भयो। घर पुर्याएको दुई तिन हप्तामा अब दाई आफ्नो भयो नि धाउँछु कहिले आफ्नो हुँदैन भन्छन् हो, त्यो मैले मेरो जीवनबाट जीवन कथाबाट मैले भोगेको छु।
3: तपाईँको भाउजूको व्यवहार तपाईँ प्रति कस्तो थियो?
5: एकदम राम्रो थियो। जब म बिरामी भए दाईहरूले पैसा खर्च गर्नु पर्यो, हल्का त्यति त गर्नु परेन, सबै दादाले बेहोर्नु भएको होइन, अनि लगभग अब आधा उधी खर्च हेर्न थाल्नुभयो। हेर्न थालेपछि अब छिमेकमा यही त हो नि, काम गर्ने उपाय छैन, जुस मरि खाए कुरा काटे त्यही नन्न बद्दिन फलानी बद्दिन, त्यसको लागि किन पैसा खर्च गर्छौ, त्यो पैसा भोलि बच्यो भने तिमीहरूको भविष्य बन्छ, तिमीहरूको छोराहरूको भविष्य बन्छ, यस्तै यस्तै कुराले नै सायद भाउजूले मलाई त्यो व्यवहार गर्नुभयो होला जस्तो लाग्छ।
3: अब तपाईँलाई तपाईँकै भाउजूले नराम्रो व्यवहार गर्दाखेरि र समाजले अब तपाईँको छोरी बाँच्दिन अब यसको लागि खर्च नगर्दा उपयुक्त होला भनिरहँदाखेरि तपाईँलाई के लाग्थ्यो? तपाईँ अब म साँच्चै बाँच्दिन भन्ने लाग्यो कि होइन ममा अझै आश छ म बाँच्छु होला भन्ने लाग्थ्यो, के छ तपाईँको मनमा कस्तो महसुस हुन्थ्यो त्यति बेला?
5: जब हस्पिटलको बेडमा थिएँ तब मलाई बाँच्न आश लाग्थ्यो, जब मैले घरको दैलो टेकेँ दैलो टेकेर दुई हप्ता पछि मैले आफन्तहरूबाट पाएको व्यवहार कहिले पनि अरूले नै गराउनु पर्थ्यो, मेरो मम्मीले नै गराउनु पर्थ्यो, मम्मी कतै गएको बेला मैले पानी पाउँछौँ खान्छु, म सुतेको कारण त्यही हो कि मैले बिरामी भएको बेला मलाई टोयलेट लाग्छ कि बाथरुम लाग्छ कि लिने कोही छैन, आमा जस्तो अरू कोही हुँदैन, दाइ नै हुँदैन, भाइ नै हुँदैन, दिदी नै हुँदैन, भन्नु छ कि आमा बुवासँग दाइ भाइ दिदी सब हुन् होइन रहेछ, त्यो बेला वास्तविकता मैले बुझेँ। अनि भाउजूले त्यो व्यवहार गर्दा मलाई बिस पिएर बरु बिस पिनु मम्मी म मर्छु सुद्धा मैले भन्थेँ कि मम्मी,
3: त्यस्तो भन्नुहुन्थ्यो
5: हजुर
3: तपाईँको मनमा त्यो अब म बाँचेर काम छैन अब यहाँ अरूले बुझ भने जस्तो भनौँ न शब्दावलीहरू आउँथ्यो
5: हजुर।
3: र यसो भनिरहँदाखेरि तपाईँले मलाई बिस दिनुहोस् मर्छ भन्दाखेरि तपाईँको मम्मीको धारणा चाहिँ के आउँछ? तपाईँको मम्मीले के भन्नु बजारमा मैले दिदीको घरमा बसे भन्नु भन्ने प्रसङ्ग निकाल्नु भएको थियो, त्यहाँ तपाईँले गर्ने व्यवहार कस्तो थियो माइली दिदीहरूले गर्ने
5: एकदम राम्रो? सबभन्दा मलाई राम्रो मान्ने व्यक्तित्वहरू

0: अशोक दास कोटाको छोरा डाक्टर विवेक दास कोटाले लिएको केस हो मेरो. उहाँहरूलाई नै म धेरै धेरै धन्यवाद दिन चाहन्छु. मलाई उहाँ वनिता पढ्ने क्रममा पनि पढाउने पनि हुनुहुन्छ. मैले उहाँको कलेजमा एसओएस हनुमान माइनर कलेज वनिपामा नाम निकाले, उहाँको सहायताले निकालेको हो. अनि त्यसपछि के भयो भनेपछि अब त नानी हिँड्न सक्दिन, हिँड्ने पनि उसको शरीरले उसलाई धान्दैन भन्ने कुरा बाहिर मम्मीले कता कता सुन्नु भएछ, डक्टरले भनेको कुरा. अनि मम्मी गएर बेडमा रुन थाल्नुभयो. म त सुतेको मान्छे, अब आयो त मम्मीलाई छोरीलाई हिँड्ने बनाउँछु भनेर मलाई बोकेर त्यहाँ गएको. डक्टरले हिँड्न सक्दिनँ भनेपछि मलाई अलिकता आफूले केही गर्नुपर्छ है, आफ्नो शरीर आफूलाई थाहा हुन्छ नि म कतिसम्म गर्न सक्छु. बिग्नीले त कसै भन्छ कसै भन्दैन, म सुत्ने होइन नि भन्ने सोच राखेर मैले हस्पिटलको बेडको डाँडा हुन्छ नि डाँडा पक्रेर बिस्तारै तल झरेर उभिए. छ महिनासम्म नटेकेको खुट्टा मैले भुइँमा जमिनमा टेकेँ. डक्टरहरू भन्दै हुनुहुन्छ किन यस्तो गरे, मेरो शरीर मलाई थाहा हुन्छ कि तपाईँलाई थाहा हुन्छ, म ढाल्न सक्छु त म उभिन सक्छु. त्यतिखेर मलाई हस्पिटलको बेड चार पुरै खिरि गर्नुभएको थियो. त्यो हिक्मत मेरो साथ थियो.
1: तपाईँको शरीरमा त्यस्तो गाह्रो हुने अनि उभिन भनौँ अलिकति शरीर थरथर काम्ने त्यस्तो भएन?
0: थरथर काम्ने भन्नाले पनि अब छ महिनासम्म भुइँमा नटेकेको खुट्टा भुइँमा टेक्दाखेरि त आफै आफूलाई त्यो डर भन्दा पनि आफू कसरी अगाडि बढ्ने त, यो हस्पिटलको दौडबाट म कसरी निस्किने त, म हिँड्न सक्दिनँ भने त हस्पिटलकै बेडमा पुगेर मर्नुपर्छ म भन्ने एउटा सोच धारणा राखेर म आफै आफूलाई जस्तो दिन रिकभर गर्नुपर्छ है. प्लिज त अब 13 साल मम्मी दादाले जन्माउनु भयो, 10 पास गराउनु भयो, अब पुगाउनु भने कहिले मम्मी दादालाई खुसी दिने हो दुखी दिने भन्ने सोच राखेर म अगाडि बढेको छ.
1: पर्सि तपाईँ सफल पनि हुनुभयो, त्यसपछि हिँड्न पनि थाल्नुभयो, अब यहाँसम्म आउनुभयो.
0: हजुर,
1: अब आनन्द एकाडेमीमा आउनुपर्छ, पढ्न आउनुपर्छ, म लोक सेवा आयोगको तयारी गर्नुपर्छ, म केही गर्नुपर्छ भन्नेतिर तपाईँ कसरी लाग्नुभयो र विभिन्न संस्थान संस्थाहरूमा तपाईँ आबद्ध पनि हुनुहुन्छ होइन, कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ र के के गर्दै हुनुहुन्छ यसको बारेमा जानकारी गराइदिनुहोस् न.
0: आनन्द एकाडेमीको सर जो सञ्चालक हुनुहुन्छ भूपाल सर, उहाँसँग मेरो फोन कन्ट्याक्ट एकजना सरले तल कृष्ण सिएनको सरले नै दिनुभएको थियो मलाई. अनि मैले गाडीमा कहाँ पढ्ने होला, उहाँहरूले नि पढाउनुहुन्छ भन्ने कुरा सोचेपछि मैले उहाँहरूले सञ्चालन गर्नुभएको थिएन, 2 वर्ष अगाडि मलाई सम्पर्क गरेको भयो भने नानु म भन्ला भन्नुभयो. ल ठिक छ सरको पर्खाइमा विश्वास हो, सबै कुरा किनेर पाइन्छ, पैसाले विश्वास किनेर पाइन्न. त्यसपछि विश्वास घुमेपछि म यही ठाउँमा बस्ने मान्छे हो, ए यो नानीले पढ्छु भन्यो लास्टमा पढेर नि मलाई चेकअप गराएछ नि भन्ने सोच सरमा जान्छ भनेर म सरको पर्खाइमा बसेर बल्ल यो वर्ष 42 साल माघको महिनादेखि म भर्ना भएको यहाँ जे होस् मलाई यहाँ आएपछि आफूले जानेका नजानेका कुरा सिक्न चाहिएको छ, त्यो नै खुसी लाग्छ होइन.
1: तपाईँ अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ कि हुनुहुन्न?
0: भन्छु
1: कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ?
0: म चाहिँ अपाङ्ग मानव अधिकार सरकारमा नेपाल दाङमा आबद्ध छु. उहाँको अध्यक्ष चाहिँ देवता खनाल हुनुहुन्छ, उहाँ चाहिँ अहिले दाङमै हुनुहुन्छ.

0: संस्कृति काम गर्छ।
1: दाजु दालिका सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको आय आर्जन कसरी गर्ने, जीवन तालिका कसरी गर्ने, शिक्षण तालिमहरू दिने, अपाङ्गता भएको व्यक्तिले घरदेखि बाहिर निस्किने एउटा वातावरण मिलेको हुँदैन, त्यस्तो मिलाउने होइन, कतिपय सडक बालबालिकालाई हामीले अपाङ्गता भएको व्यक्ति मात्रै नभएर सडक बालबालिकालाई पनि हेर्ने गरेका छौँ र हाम्रो संस्थामा राज्यको बजेट नभए तापनि हामीले अफिस भाडा तिर्ने पैसा नभए तापनि अपाङ्गता भएको व्यक्तिबाट के सिपूल तालिमहरू सिकेर उहाँहरूलाई अगाडि बढाउने भन्ने एउटा हाम्रो अदर्शको धारणा उहाँले जुन गर्नुभयो त्यो प्रति म एकदमै खुसी छु।
0: अपाङ्गता हुनुहुन्छ, खुट्टाको खुट्टा मात्रै नचल्ने हो कि अथवा तपाईँको शरीरको अन्य भागहरू पनि चल्दैन?
1: खुट्टा
0: मात्रै अरू सब नर्मल छ। तपाईँको बोलीमा पनि अलिकति बोली त हुन त राम्रै छ, तर नर्मल मान्छेले बोल्ने बोली र तपाईँको बोलीमा अलिकति फरक सुनिन्छ। त्यही दुर्घटना पछि भएको हो अथवा पहिलादेखि
1: नै
0: के छ? तपाईँको बोलीमा चाहिँ यस्तो परिवर्तन किन आयो? डक्टरले केही भन्नुभयो? हस्पिटलबाट घर आउनु भयो होला, अब हिँड्न सक्ने भएर आइसकेपछि पनि तपाईँ नर्मल हुँदाखेरि समाजले तपाईँलाई गर्ने व्यवहार र तपाईँ अपाङ्गता भइसकेपछि खुट्टा नचल्ने अवस्थामा घर फर्किसकेपछि तपाईँलाई समाजले गर्ने व्यवहार चाहिँ कस्तो रह्यो? तपाईँलाई त्यो कतिको भिन्नता पाउनुभयो?
1: किनकि भनिन्छ नि राज्यले नै दिएको छ सबैलाई हेर्ने दिदी रिपोर्ट, राज्यले नै एउटै बनाएको छ, तर पनि समाजमा भेदभाव भन्ने कुरा भइहाल्दो
0: रहेछ।
1: धेरै पायो
0: के के भन्नुहुन्थ्यो?
1: किनकि यो हिँड्न सक्दिन, यो बाँचेर के गर्थे, यसको जिन्दगी यत्तिकै जाने भयो, यहाँ यहाँ कुराले नै गर्दा कति ठाउँमा बस्न सकिन। सायद त्यही कारणले होला मान्छेलाई इगो हुनुपर्छ, अगाडि बढ्नलाई इगो भएन भने जस्तो सुकै ठाउँमा गए तापनि सफलता मिल्दैन, इगो चाहिँ हुनुपर्छ। बिच नभएको सर्प इच नभएको मान्छेको काम हुँदैन नि, अगाडि बढ्न एकदमै गाह्रो हुन्छ।
0: अहिले पनि तपाईँलाई समाजले के भन्छ? अहिले
1: अहिले त मैले गरेको कामहरू गर्छु, यस्तो गरेँ है फलानाको छोरी यस्तो गर्दैथे भन्दाखेरि मेरो बाबाले गर्वले साथी सुनाउनुहुन्छ होला, मलाई पनि गर्व लाग्छ। आज सायद म त्यो ठाउँमा नपुगेको भए, त्यो स्थितिमा नपुगेको भए मेरो पनि बिहेबारी हुन्थ्यो होला, छोराछोरी हुन्थ्यो होला, पढ्न पाउँदैथे होला, छोरी मान्छे पढ्न हुँदैन भन्ने समाजमा हुर्केकी होइन, के पाउँदा के गुमाउँछ भन्ने कुरा यहाँबाट बुझ्छु।
0: तपाईँले अघि पनि भन्नुभयो, म यदि मेरो खुट्टा नगुमाएको भए, त्यो दुर्घटना नभएको भए सायद म यो ठाउँमा आउन सक्दिनँ थिएँ भन्नुभयो होला, भन्नुभयो होइन। कतिपयले भन्छन् नि यो त अपाङ्गता हुनु पूर्व जन्मको पाप हो, यसले पूर्व जन्ममा पाप गरेको थियो र आज यो यस्तो अवस्थामा पुग्यो भन्ने एउटा समाजको एउटा भनाइ छ नि, त्यो भनाइप्रति तपाईँ कतिको सहमत हुनुहुन्छ कि छ?
1: दुर्घटना पर्यो भने थाहा हुन्थ्यो, मैले उहाँ जानुहुन्थेन नि होइन, थाहा नभएको भाग्यमा जे लेखा त्यो भोग्नै पर्छ, ढिला होस् चाली होस् लेखा कुरा भोग्नै पर्छ।
0: जस्तै समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई अहिले नराम्रो दृष्टिकोणले हेर्ने समाज, अब सबै त त्यस्तो छैनन्, कतिपय समाजमा राम्रा व्यक्तिहरू पनि हुनुहुन्छ जसले अपाङ्गता भएका व्यक्तिहरूलाई सहारा दिने, आर दिने, हिम्मत दिने पनि गर्नुहुन्छ। र ती व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ, अपाङ्गता कसरी हुन्छ, तपाईँको जीवन भोगाईबाट के थाहा पाउन सकिन्छ, यो समाजले के बुझ्ने त?
1: समाजले के बुझ्ने भनेपछि अपाङ्गता भएको व्यक्ति कुनै व्यक्तिले कुनै पनि पूर्व जन्ममा कुनै पनि पाप गरेको हुँदैन एउटा कुरा होइन, ऊ जानेर अपाङ्गता भएको होइन, कोही आमाको गर्भबाट अपाङ्गता भएर जन्मिन्छ भने कोही जन्मिसकेपछि आधा उमेर भइसकेपछि अपाङ्गता भइन्छ, यो दुर्भाग्यको कुरा हो होइन। दुर्भाग्य हामीले दुर्भाग्यवश आफूले कस्तो जीवन जिउन लेखिएको छ त, लेखी आएको कुरा हो।
0: अपाङ्गता दुर्घटनाबाट पनि हुन सक्छ, जुन तपाईँको जीवन भोगाईबाट थाहा पाइयो होइन, र दुर्घटनाबाट बच्नका लागि सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि राज्यले स्वयं व्यक्तिले के गर्नुपर्छ, के कुराहरूमा ध्यान पुर्याउनुपर्छ, अथवा तपाईँ नर्मल हुँदाखेरि के कुरामा ध्यान पुर्याउनु भएको भए सायद यस्तो अवस्थामा आउनुहुन्थेन होला, के लाग्छ?
1: सायद त्यो बेला मैले ध्यान पुर्याएकै हो, हामी हाम्रो साइडमै थियौँ, कार उताबाट आए कार ड्राइभरले मदिरा सेवन गरेर चलाइरहेको रहेछ होइन, अर्कै बेलामा उसले अब जानेरै हो कि नजानेरै म माथि यस्तो व्यवहार गरेको, सबै गाडी चलाउने मान्छेलाई म के भन्छु भने बसी त आफ्नै खुट्टाको त भर हुन्न, उता जाने इन्जिन इन्जिन मिलेर बनेको होइन, टुक्रा टुक्रा मिलेर बनेको साधन हो, आफ्नै खुट्टा त घर भित्रै सेस लागेर ढोकामा सेस लागेर लडेको मान्छेहरू पनि धेरै छन् होइन, लडेर मरेको समेत घटना छ भनेपछि त्यो त आधुनिक प्राविधिकबाट बनाइएको निर्माण गरिएको त्यसको भरपर्दो हुन्न हुन्न भन्दैन, हामीले त्यसलाई युज नगर्ने पनि होइन, त्यो बिना हाम्रो अगाडि बढ्ने कुनै ठाउँमा जाने एक ठाउँबाट अर्को ठाउँ जान असम्भव हुन्छ। तर कतिपय नेपालमा के छ भनेपछि नेपालको सन्दर्भमा मैले ड्राइभिङ गर्ने ड्राइभरहरूलाई गाडी चालकहरूलाई के भन्छु भने आफूले एउटा तपाईँले एकको मास पास गर्दा चाहिँ 12 महिना पढ्नुपर्छ हो कि होइन, ल भन्नु त्यो त गाडी जस्तो कुरा, इन्जिन चलाउने ह्यान्डल पकाउने जस्तो कुरा, बाटोमा हिँड्ने कुरा आफ्नो खुट्टा होइन, त्यो 6 महिना सिकेर ड्राइभिङ नगर्नु, 6 महिनामा अनुभव हुँदैन, कम्तीमा पनि 1 वर्ष ड्राइभिङ गरेर गाडीतिर छिट्नु, यस्तो भयो भने दुर्घटना एकदमै न्यूनीकरण हुन्छ, कम हुन्छ।
0: अब तपाईँको घरमा अहिले पहिला तपाईँलाई भनौँ न हेला गर्ने तपाईँको भाउजूले अहिले तपाईँ यहाँसम्म आइसकेपछि तपाईँले अहिले अहिले उहाँको व्यवहार कस्तो छ, उहाँले तपाईँसँग बोल्नु व्यवहार गर्नु
1: आफ्नो पाइलामा ब्याए घर परिवारलाई चार गाडमा मैले घर परिवारलाई एक पकडा एक खानी चामल बाहे नुन नुन बाहे तेल चिनी सब मैले यहीँबाट पठाउँछु, मैले पछि गए सबले भन्थे के फलानाको छोरीले सब धानी है त्यतिसम्म पुर्याएँ मैले भने, हिजो केही पैसा खर्च गर्न मेरो भाउजूलाई अहिले त कन्जुस नै रहेको थियो, आज नर्मली म त कमाउने रहेछ नि, उसले कमाएको मैले हामीले लगायौँ नि महसुस भयो नि त, सफा कपडादेखि लिएर मलाई मम्मीले भन्नुहुन्थ्यो भाउजूले यस्तो व्यवहार देखाएर है पैसा जतन गर जतन गर्ने होइन, म आमा भोलि म कतिको गर्यो भने पैसा काम हुँदैन, बस बडी बुनीलाई गुल्ने मार्न गर्छ हामीले तिनीहरूले लाउँछ लाउँदैन होइन पहिला यस्तो गराउनु भन्ने गर्नु हुँदो रहेन सहकर्म भएर पनि उनीहरूले हामी जस्तै काम गर्न सक्ने रहेछन् भन्ने कुरा मैले अनुभव गराउनु
0: भनेपछि यहाँ तपाईँ आनन्द एकाडेमीमा शुल्कतिर पढ्दैनन्छ कि निशुल्क पढ्दैनन्छ कि निशुल्क पढ्नु हो यस्तो सक्षम मान्छे होइन तपाईँ अझै पनि पैसा कमाइरहनु भएको छ
1: नलिएर मेरो भविष्य
0: अब तपाईँ तपाईँको अपाङ्गता परिचय पत्र कस्तो प्रकारको छ रातो निलो छ ख वर्ग अन्तर्गत पर्नुहुन्छ तपाईँ सामाजिक सुरक्षा भत्ता पनि पाउनुहुन्छ होला
1: मेरो कति भएको होला खातामै जम्मा भएको होला मलाई यो यो भत्ता भन्दा आफूले गरेको आफूले परिश्रम गरेको के हुन्छ सरकारको खाइसे ठुला ठुला लाओस् भन्ने धारणा नहोस् भनेर म कुनै पनि हालतमा नखाने पक्षमा थिएँ ठिक छ खाता नम्बर ओडाले खोजेपछि मैले एउटा खाता खोलेर राखिदिएछु जम्मा भएको होला कति भएको छ मैले हेरेको
0: छु त्यो भत्ता अब के गर्नुहुन्छ अब चलाउनु पर्ला
1: त्यो त्यो भत्ता मैले सक्कर मैले त सोच्छु म भन्दा अलि नाजुक अपाङ्गता भएको व्यक्तिहरू पनि गाउँ घरमा हुनुहुन्छ जस्तै आमा बुवा नभएको भाइ बहिनी हुनुहुन्छ नि उहाँहरूले पढ्न चाहनुहुन्छ उहाँहरूसँग पैसा छैन होइन हामीले लाखौँ दिएर सहयोग गर्नुपर्छ भन्ने भावना पनि छैन के 100 रुपियाँ दिएर उहाँको साँझ बिहानको टक छ भने हामीले त्यहाँनिर पनि आँखा लाउनुपर्छ ठुलै रकमलाई मात्रै सहयोग भनिँदैन नि होइन र
0: हुन्छ हामी कार्यक्रमको अन्तिममा छौँ अन्तिममा मैले सुन्न छुटाएका र तपाईँले भन्न चाहनु भएको केही कुराहरू छ भने अहिले सुन्दै गर्नुभएका श्रोताहरूलाई जानकारी गराइदिनुहोस्
1: हजुरहरूले यो अमूल्य समय जुन यहाँ तपाईँलाई बोलाएर मेरो इन्टरभ्यू सायद भुका सर नभएको भए आज तपाईँको र मेरो भेट पनि हुने थिएन मान्छे हुनुपर्छ सबै ठाउँमा मान्छे राख्नुपर्छ भनिन्छ नि पैसा राख्नुपर्छ होइन मान्छे राख्नुपर्छ भोलि त्यो ठाउँमा हामी पनि जानुपर्छ एउटा न एउटा व्यक्ति चिनेको भइदियो भने हामीलाई काम गर्न सजिलो हुन्छ नि होइन त्यस्तै आज तपाईँले मलाई यहाँसम्म आएर आफ्नो अमूल्य समय मेरो लागि छुट्याउनु भयो र भूपाल पनि कति कामहरू खन्क्याएर हाम्रो इन्टरभ्यूको लागि यहाँ
0: हामीलाई अमूल्य समय उपलब्ध गराउनु भयो तपाईँको व्यस्त समयलाई पनि हामीलाई त्यो थाकी राखेर हामीलाई उपलब्ध गराउनु भयो रेडियो परिवारको तर्फबाट धेरै धेरै तपाईँहरूलाई धन्यवाद
2: भर्खरै तपाईँले सुन्नुभयो सहकर्मी मित्र वीरेन्द्रजीले तयार पार्नुभएको यो अन्तर्वार्ता यो अन्तर्वार्तासँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौं कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ जसको लागि हाम्रो स्टुडियोको टेलिफोन सम्पर्क नम्बर रहेको छ 98-76-85-87 एथेन्जल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सरसम्म पुर्याउनको लागि मदत गर्ने सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद दिँदै समयमा छुट्टिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्न म आउने नै छु एथेन्जल समयलाई तपाईँ आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस् हवस् त नमस्कार।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असार 8 गते सोमबार जेठ शुक्ल अष्टमी 22 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: राष्ट्रपति महाधिवेशनमा रवि र बालेन्द्रको सन्देश, गणतन्त्रमा प्रतिबद्धता, पार्टीमा एक ठिक्का, सभापति र वरिष्ठ नेता बाहेक अरू पदमा प्रतिस्पर्धा हुने सम्भावना, आन्तरिक कलहले संकटमा परम्परागत दलहरू, न्याय परिषदबाटै कानूनको व्यवस्था, डेढ़ दर्शन कम्पनीको 1 खर्ब भन्दा बढ़ी रेटिङ निगरानीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पामा जनै संस्कृति जोगाउन नयाँ पुस्तालाई जनै बाँट्न सिकाइदै शीर्षकको शुभ समाचार।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो।
0: पछिल्लो समय अधिकांश गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउने क्रम हराउँदै गएको हो। जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउन पुगेको छ। पाल्पामा डेढ़ दशक अघिसम्म गाउँ गाउँमा ब्राह्मणहरूका घरमा जनै बाँट्ने परम्परा रहे पनि हिजो आज भने हराउँदै जान थालेको छ। समाजबाट हराउन थालेको परम्परागत जनै संस्कृतिलाई बचाई राख्न पाल्पामा भने नयाँ पुस्तालाई जनै बाँट्न सिकाइँदैछ। ब्राह्मण समाज नेपाल पाल्पाले तानसेन नगरपालिका 2 वडा नम्बर कार्यालयको आर्थिक सहयोगमा तानसेन नगरभित्रका विद्यार्थी महिला पुरूषहरूलाई जनै बाँट्ने परम्परा सिकाउँदै आएको हो। समाजले नयाँ पुस्तामा जनै बनाउने सिप विकास गराई संस्कृति बचाई राख्न जनै बनाउने तालिम दिएको हो। प्रशिक्षकहरूले कपासबाट धागो तयार पार्ने, धागोलाई निश्चित विधि अनुसार बाटेर जनै बनाउने तरिका सिकाएका थिए। नयाँ पुस्ताप्रति जनै बाँट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोड़ौं रूपियाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वक समेत नहुने हुँदा त्यसलाई रोक्न तालिम सञ्चालन गरिएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताउनुभयो। जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै रोजगारसँग जोड्नका लागि वडा कार्यालयको सहयोगमा संस्कृतिको संरक्षणमा लागिएको उहाँको भनाइ छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब पहिलो पृष्ठका खबर। राष्ट्रसभा महाधिवेशनमा रवि बालेन्द्रको सन्देश, गणतन्त्रमा प्रतिबद्ध पार्टीमा एक ढिक्का शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। चितवनको भरतपुर स्थित राष्ट्रसभाको महाधिवेशन स्थलमा आइतबार अपरान्ह सभा 3 बजे प्रधानमन्त्री बालेन्द्र शाह गाड़ी हाँकेर आइपुग्नुभयो। त्यही गाड़ीबाट सभापति रवि लामिछाने पनि ओर्लिनुभयो। यस दृश्यले धेरैको ध्यान खिच्यो। गाड़ीको स्टेयरिङमा प्रधानमन्त्री शाह र छेवैको सीटमा पार्टी सभापति लामिछाने देखिनु भएको थियो। 4 वर्ष अघि पार्टी दर्तापछि पहिलो सभा गरेको जिल्ला फर्किएर नीति र नेतृत्व चयनका लागि तोकिएको स्थल आइपुग्दा लामिछाने र शाहलाई छरीले स्वागत गर्यो। दुई नेता एकसाथ देखिन साथ समर्थकले हुटिङ गरे। छाता ओढेर लामिछाने र शाह महाधिवेशन स्थलतर्फ प्रवेश गर्नुभएको थियो। पहिलो महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रपतिलाई शुभकामना दिन विभिन्न दलका नेता आइपुगेका थिए भने उनीहरूले राष्ट्रपतिको विचार, सरकार सञ्चालन शैली, भू राजनीतिक सन्तुलन, गुटबन्दीदेखि दुई नेताबीच हुन सक्ने टकरावको प्रसंग निकाल्ने कतिपय विषयमा प्रश्न समेत उठाए। गएको आम निर्वाचनमा प्राप्त जनादेशलाई सदुपयोग गर्न पनि उनीहरूले सुझाव दिए। अन्य दलका नेताले राखेका चासोमा राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाहले पनि प्रस्ट्याउनु भएको छ। खास गरी वर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्र, शासन पद्धति, संघीयताका विषयमा दुवै नेताले आफ्नो योजना र नीतिबारे अभिव्यक्ति दिनुभएको छ। सभापति लामिछानेले प्रधानमन्त्रीमा 5 वर्ष शाह रहने प्रस्ट्याउनु भयो भने प्रधानमन्त्री शाहले पार्टीमा कुनै पक्ष विपक्ष नहुने उद्घोष गर्नुभयो। दुवै नेताले पार्टीभित्र गुटगत राजनीति नगर्न नेता कार्यकर्तालाई चेतावनी समेत दिनुभएको छ। पार्टी सभापति लामिछानेले आफूहरूलाई लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास हुने बुझेको समेत बताउनुभयो। आफूहरूले नेपाली जनता र इतिहासलाई साथी राखेर गरेको सहमतिको एक एक अक्षर इमान्दारीताका साथ पालना गर्ने उहाँको भनाइ थियो। सहमति कार्यान्वयनका लागि राष्ट्रपतिले चुनाव अगावै वरिष्ठ नेताको खुट्टामा बल पुर्याएको लामिछानेले बताउँदा प्रधानमन्त्री शाह मुसुमुसु हाँस्नु भएको थियो। भटाभट गोल हान्ने जिम्मा सामान्य प्रधानमन्त्री बालेन्द्र शाहको हुनेछ। उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकेर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो, किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुक्ली लगाइदिनेहरू पनि धेरै छन्। उहाँले भन्नुभयो, शुभकामना दिने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बालेन्द्रले राजा ल्याउँछ भन्ने लागेर समेत भोट हालेकाहरू छन् भन्नुभएको थियो भने एमाले नेता प्रदीप देवालीले राष्ट्रपतिको हातमा लोकतन्त्र सुरक्षित होस् भनी जनता आश्वस्त हुन सक्ने परिस्थिति बनोस् भन्दै शुभकामना दिनुभएको छ। यस सन्दर्भमा सभापति लामिछानेले राष्ट्रपतिका विगतका दस्तावेज ध्यान दिएर अध्ययन नगरिएको जनाउँदै आगामी दिनमा दस्तावेज गहिरेर अध्ययन गरिनेछ भन्ने लागेको बताउनु भएको छ।
3: राष्ट्रपामा नलुकेको सत्य शीर्षकमा मध्याह दैनिकमा खबर छ। त्यसै त चर्को गर्मी, त्यसमाथि राष्ट्रपाको पहिलो महाधिवेशनले गर्माएको चितवनबाट आइतबार बिहानैदेखि एउटा भिडियो भाइरल भयो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ महाधिवेशन स्थल पुग्दै थिए। राष्ट्रपाका समर्थक एक युवाले उनलाई रोकेरै दुई सुझाव दिए। एउटा हर्क साम्पाङलाई तह लगाउने उपायसँग सम्बन्धित छ भने अर्को पार्टीमा मौलाएको गुटबन्दीबारे। हर्कले संसदमा तहस नहस पारेको छ, उसलाई मुद्दा चलाउनुपर्छ यति भनिसकेर ती युवा पार्टी विवादमा छिर्छन्। पार्टीमा गलत प्रवृत्तिका मान्छे प्रवेश गरेका छन्। उनीहरूले फाइदाका लागि जिल्ला र नगरमा गुट बनाएका छन्। सभापति रवि दाई नभए एकदम राम्रो हुनेवाला छ, उनले भनाई टुंग्याए। झट्टसुन्दा दुई तिहाई बहुमत प्राप्त दलको महाधिवेशनका लागि यो निकै सानो घटना हो, तर रासोपा समर्थकको त्यो चिन्ता सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको मन्तव्यमा पनि झल्किनुले पार्टीमा विश्वासको संकट देखाएको छ। त्यो चिर्न दुई नेताले महाधिवेशन उद्घाटन सत्रमै निकै कोशिश गरेका छन्। प्रचण्ड गर्मीले प्रतिनिधि एवं कार्यकर्ता मोहीका लागि हारालुच गरिरहेका थिए, तर उद्घाटन सत्रको मंचमा शुभकामना दिन विपक्षी दलका नेताहरू पुगिसकेका थिए। अतिथिलाई झण्डै एक घण्टा मंचमा कुराइसक्दा पनि सभापति लामिछाने र प्रधानमन्त्री बालेन सभास्थलमा पुगेका थिएनन्। उनीहरू पुग्दा पानी परिरहेको थियो। प्रधानमन्त्री बालेनले हाँकेको गाड़ीबाट सभापति लामिछाने छाता लिएर ओर्लिए। उनले बालेनलाई एउटै छातामा ओद्दिन चाहेका थिए, तर बालेन अर्को छाता लिएर आधा भिज्दै मञ्चतिर लागे। बालेन रविको स्वागतमा सिंगो हल हुटिङ गरिरहेको थियो।
2: रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 99 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका छन्। आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र कुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेटिएका छन्। त्यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराएका छन्। रासोपामा तीन उपसभापति एक खुला एक महिला र एक मनोनित हुनेछन्। खुल्ला उपसभापतिमा सोडिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरूले बताएका छन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उनी विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुल्ला उपसभापतिमा सोडिम वागलेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ, पार्टीका एक नेताले भनेका छन्। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य थालिसकेका छन्। महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ। छलफलमा सहभागी नेताहरूले बताएका छन् सहमति जुट्ने र निर्वाचन हुने दुवै सम्भावना बराबरी रहेको पनि बताइएको छ। महिला उपसभापतिमा चुनाव भए कानून मन्त्री सविता गौतम, कोषाध्यक्ष लीमा अधिकारी, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सम्भावित उम्मेद्वार रहेको नेताहरूले बताएका छन्। उपसभापति वा महामन्त्री मध्ये एक पदमा डाक्टर तोसीमा कार्की सम्भावित उम्मेद्वार रहेको बताइएको छ।
3: आन्तरिक कलहले संकटमा परम्परागत दल शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। चार वर्ष अघि 2079 साल असार 7 गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा अहिले प्रथम राष्ट्रिय महाधिवेशनको लागि चितवनको भरतपुरमा केन्द्रित छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभाको चुनावबाट झण्डै दुई तिहाई मत ल्याएको रासोपाको जारी महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ। भर्खरै स्थापना भएको राजनीतिक दल रासोपा आगामी राजनीतिक कार्यदिशा र नेतृत्व चयन गर्न व्यस्त रहँदा परम्परागत राजनीतिक दलहरू भने आन्तरिक विवादमा रूमल लिएका छन्। गत भदौ 23 र 24 गते भएको नवयुवा विद्रोहको रक्षात्मक बनेका परम्परागत राजनीतिक दलहरू फागुनमा भएको चुनावपछि थप कमजोर बनेका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि परम्परागत राजनीतिक दलहरू नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा लगायतका परम्परागत राजनीतिक दलहरू कमजोर मात्र भएनन्, आन्तरिक विवादको भूमरीमा फँसेका छन्। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धक्का खाएका परम्परागत दलहरूमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। 2065 सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात लगातार सत्ता र शक्तिमा रहेका विपक्षी नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत दलहरू अन्तर्विरोधको दुष्चक्रमा फँसेका हुन्। जेएनजी युवाहरूले भ्रष्टाचार र बेथिति विरूद्ध थालेको आन्दोलनसँगै पार्टी रूपान्तरणको माग उठाएका थिए। गत निर्वाचनमा कंग्रेस 38 सीट, एमाले 25 सीट, नेकपा 17 सीट, राप्रपा 5 सीटमा खुम्चिँदा नयाँ राजनीतिक दल रासोपाले 182 सीट अर्थात दुई तिहाई नजिक बहुमत प्राप्त गरेको थियो।
2: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्न भन्दै मुलुकी देवाली सहित ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 को दफा 6 को व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकको देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। त्यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको हो।
3: न्याय परिषदबाटै कानूनको व्यवस्था हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतमा 3 न्यायाधीशको पद रिक्त हुँदा मुद्दाको चाङ बढ़ेको छ। 21 दरबन्दी रहेको सर्वोच्चमा 3 न्यायाधीशको पद रिक्त हुँदा सर्वोच्चमा मुद्दाको चाङ बढ़दै गएको हो। चैत्र 18 गतेदेखि निवर्तमान प्रधान न्यायाधीश अवकाशमा गएपछि सर्वोच्चमा न्यायाधीशको संख्या 18 झरेको हो। त्यसअघि सर्वोच्चमा 19 न्यायाधीश कार्यरत थिए, तर त्यसअघि नै 2 न्यायाधीश खाली हुँदा समेत परिषदले सिफारिश नगर्दा न्याय परिषदले नै कानूनको व्यवस्था गरेको छ। न्याय परिषद ऐन 2073 दफा 4 उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा 1 अगाडि नियुक्तिको लागि सिफारिश गरिने व्यवस्था छ, तर परिषदले ऐनको यो व्यवस्थालाई आजको मितिसम्म बेवास्ता गरेको छ।
2: जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन शीर्षकमा नागरिक दैनिकमा खबर छ। गाउँमा घर आँगनमा वृद्ध आमा बुवा र विद्यालय जाने उमेरका बालबालिका मात्र कमाउन सक्ने जति भारतको कुनै न कुनै शहरमा प्राय सबै ज्यालादारी काममा व्यस्त, कोही होटेलमा भाड़ा माझिरहेका, कोही निर्माण स्थलमा काम गरिरहेका त कोही सुरक्षा गार्ड यस्तै यस्तै। पश्चिम नेपालका गाउँघरको साझा दृश्य हो यो। सरकारी तथ्याङ्कमा उनीहरू नाम नेपालमै हुन्छन्, अर्थात जनगणनामा उनीहरू समेटिन्छन्, तर व्यवहारमा उनीहरूको श्रम समय ऊर्जा र जीवनको ठूलो हिस्सा भारतमा खर्च हुन्छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, नेपालको जनसंख्या नेपालमै छ कि बाहिर? सुदूरपश्चिम कडाली र लुम्बिनी प्रदेशका धेरै बस्तीमा अहिले बसाई सराईको स्वरूप बदलिएको छ। पहिले पहाड़बाट तराई झर्ने क्रम बढ़ी थियो, अहिले गाउँबाट सीमा पार काम खोज्ने प्रवृत्ति बलियो बनेको छ। यो बसाई सराई औपचारिक वैदेशिक रोजगारी जस्तो व्यवस्थित छैन। अधिकांश मानिस खुला सीमाबाट भारत पुग्छन्, केही महिना वर्ष काम गर्छन्, फेरि घर फर्किन्छन्। यो क्रम निरन्तर चलिरहेको छ। उल्लेखित कारणले गर्दा उनीहरूको वास्तविक उपस्थिति र सरकारी अभिलेख बीच दूरी बढ़ेको छ। गरीबी, सीमित रोजगारी, कमजोर औद्योगिक आधार र कृषि पेशाबाट जीवन धान्न कठिन हुँदै जाँदा पश्चिम नेपालका धेरै परिवारले भारतलाई विकल्प होइन आवश्यकता बनाएका छन्। यही वास्तविकताले अहिले